0: दुर्गा देवी नेपाल, जुगल गाउँपालिकाकी सिर्जना तामाङ, लिसङको पाखर गाउँपालिकाकी हेम गंगा मोक्तान, सुनकोशी गाउँपालिकाकी लक्ष्मी पौडेल, बलिफी गाउँपालिकाकी कमला कायस्थ र बारविसे नगरपालिकाकी सुशीला पाखरिन रहेका छन्। संस्थाले महिला अधिकार, लैंगिक समानता, हिंसा विरूद्धको अभियान, सामाजिक न्याय तथा जोखिममा रहेका व्यक्ति र समुदायको पक्षमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई हरेक वर्ष सृजनशील समानता पुरस्कार प्रदान गर्दै आएको छ। साझा खबरमा राष्ट्रिय खबर। अकस्मात खोलामा आएको बाढ़ीले मकनपुरमा हिजो चारजना विद्यार्थीलाई बगाएको छ। बाढ़ीले बगाएर एकजनाको मृत्यु हुनका साथै दुईजना बेपत्ता भएका छन्। एकजनाले भने पौडिएर ज्यान बचाएका छन्। स्थानीय निर्मल माध्यमिक विद्यालयमा पढेर घर फर्किने क्रममा अकस्मात खोलामा आएको बाढ़ीले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ। बाढ़ीले बगाएर मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका 19 बस्तीपुरका दीप स्याङतानकी छोरी 8 वर्षीय रोशनी स्याङतान रहेको र उनको शव बगाएको स्थानबाट 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सोही बाढ़ीले बगाएर टीकाराम घ्लानकी छोरी 11 वर्षीय सुमित्रा घ्लान र राजकुमार घ्लानकी छोरी 12 वर्षीय विनिता घ्लान बेपत्ता भएको प्रहरीले जनाएको छ। मकनपुरको हेटौँडा उपमहानगरपालिका 19 स्थित वासुदेव खोलामा आएको बाढ़ीले चारजना विद्यार्थीलाई बगाएकोमा एकजनाले भने पौडिएर ज्यान जोगाएको वडाध्यक्ष नरनाथ सुवेदीले बताउनु भएको छ। सरकारले राष्ट्रिय अनुसन्धान विभाग सम्बन्धी नियमावली संशोधन गरी 30 वर्ष उमेर हद र 55 वर्ष सेवा अवधिको व्यवस्था लागू गर्ने भएको छ। राष्ट्रिय अनुसन्धान विभागलाई सक्षम र प्रविधि मैत्री बनाउन लागि प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यले भनेका छन्। विभागलाई प्रधानमन्त्री कार्यालयमा हात ल्याउने गरी भएको ऐन संशोधनले कानूनी रूप पाएपछि पुनर्संरचना बारे निर्णय हुने 30 सदस्यको भनाई छ। गत असार 15 सरकारले संसदमा दर्ता गराएको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक साउन 25 प्रतिनिधि सभाबाट पारित भएको छ। राष्ट्रिय अनुसन्धान विभागको काम कारवाही थप प्रभावकारी बनाउन भन्दै यसलाई प्रधानमन्त्रीको कार्यालय मातहत राख्ने गरी ऐन संशोधन गरिएको हो। नेपालमा बहुदलीय व्यवस्था आएपछि पार्टीहरूले राष्ट्रिय अनुसन्धान विभागलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै 30-55 नियम लगाएर ठूलो संख्यामा कर्मचारी विदलाई विदा गर्ने सरकारको तयारी छ। विभागमा अहिले 2265 जनाको दर बन्दिरहेको छ। पर्याप्त जनशक्ति भए पनि सोचे अनुरूपको काम गर्न नसकेको र ती जनशक्तिले सरकारलाई आर्थिक बोझ मात्र थपेकाले यसलाई 1000 भन्दा मुनि झार्न खोजिएको 30 सदस्यको भनाइ छ। सिराहामा 15 वर्षीय गणेश यादवको मृत्यु प्रहरीले चलाएको गोली लागेरै भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। सरकारद्वारा गठित सहसचिव पुष्पराज शाही नेतृत्वको छानबिन समितिले प्रहरीले चलाएको गोलीले लागेर नै यादवको ज्यान गएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ। सुनसरीमा दुई समुदायबीच हालै भएको झडप मधेसभरि फैलिने क्रममा सिराहामा यादवको ज्यान गएको थियो, तर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी कसैले पनि गोली चलाएको स्वीकारेका थिएनन्। छानबिनमा संलग्न एक अधिकृतले घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीबाटै गोली चलेको पुष्टि भएको बताएका छन्। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा 20 राउण्ड हवाई फायर भएको भनिएको थियो, तर सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलाए भन्ने विषय पेचिलो बनेको थियो। छानबिन समितिको प्रतिवेदनमा त्यस दिन पिस्तोल बोक्ने अधिकारीहरूलाई कार्यवाही गर्न समेत सिफारिश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो शुक्रबार बिहान 11 बजेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा केन्द्रीय स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौटको रूपरेखा 2083 अनुमोदन गर्नेदेखि पार्टीका विभिन्न तहमा मनोनयन गर्ने विषयसम्मका एजेण्डा तय गरिएको छ। बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा अनुमोदन गर्ने तथा राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने महत्वपूर्ण विषयमा समेत छलफल हुनेछ। यस्तै केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समितिका सदस्य मनोनयन गर्ने प्रस्ताव समेत बैठकमा प्रस्तुत हुने बताइएको छ। त्यसै गरी केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुने राष्ट्रपाले जनाएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशनको प्रक्रिया नरोक्ने भएको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाउने निर्णय सम्बन्धी आफ्नो यसअघिको फैसलामा पुनरावलोकनको अनुमति दिए पनि त्यसको टुंगो नलाग्दै संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढ़ाउने तयारी गरेको निर्वाचन कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले हिजो संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको छ। संशोधित तालिकामा तल्लो तहका अधिवेशन र निर्वाचन प्रक्रियाको मिति हेरफेर गरिएको छ भने केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको छ। कांग्रेसको 15 महाधिवेशन असो 16 19 गतेसम्म गर्ने यसअघिको निर्णय कायमै रहेको छ। नयाँ कार्यतालिका अनुसार भदौ 2-10 गतेसम्म काठमाडौँ उपत्यका र उपत्यका बाहिर निर्वाचन प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले अभिमुखीकरण तालिम दिनेछ। भदौ 11 गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाइनेछ भने भदौ 15 गते वडामा निर्वाचन प्रतिनिधि खटाइनेछ। भदौ 16-20 वडा स्तरमा अभिमुखीकरण तालिम सञ्चालन हुनेछ। सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिको अधिवेशन भदौ मशान्तभित्र सम्पन्न गर्ने कार्यतालिका छ। देशभरका 6743 वडामा भदौ 24 गते गाउँ नगर वडा अधिवेशन हुनेछ। वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। भदौ 27 गते गाउँ नगरपालिका अधिवेशन हुनेछ। त्यस्तै प्रतिनिधि प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन भदौ 31 गते, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज 3 गते गर्ने तय भएको छ। प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन तथा कार्य समिति निर्वाचन हुनेछ। असोज 7 गते जिल्ला अधिवेशन र असोज 10 गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। त्यसपछि असोज 16, 17, 18, 19 गते केन्द्रीय महाधिवेशन हुनेछ। सर्वोच्च अदालतको पुनरावलोकन आदेशको अन्तिम टुंगो नलागेको अवस्थामा संस्थापन पक्षले भने पार्टीको नियमित महाधिवेशनको प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको हो। नेकपा एमाले बागमतीमा मुख्यमन्त्रीका लागि सहमति जुटेको छ। हेटौँडामा हिजो बसेको एमाले बागमती प्रदेश स्तरीय दलको बैठकले जगन्नाथ थपलियालाई दलको नेताबाट नहटाउने र किरण थापालाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। पार्टी केन्द्रीय सचिव महेश बस्नेत र जराजन भट्टराईसहितका नेताहरूको छलफलले बागमती प्रदेशको मुख्यमन्त्रीमा भक्तपुरका किरण थापा र बागमती प्रदेश दलको नेता जगन्नाथ थपलिया नै रहने गरी सहमति जुटाएको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिनुभएको छ। यसअघि साउन 27 गते थपलिया विरूद्ध एमालेका 16 प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। तर पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीको रूपमा अघि बढ़ाउने सहमति जुटाएको हो। यो सहमतिसँगै प्रदेश संसदीय दलको बैठक बसेर थापालाई मुख्यमन्त्रीको रूपमा औपचारिक रूपमा अघि सार्ने निर्णय गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले 39.288 किलोग्राम थाई गाँजासहित 8 यात्रुलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले विदेशबाट हवाई मार्ग हुँदै उच्च स्तरको गाँजा नेपाल भित्र्याउने तस्करहरूको प्रोफाइलिङ गर्ने क्रममा चेक जाँच गर्दा उनीहरूको लगेजबाट सो परिमाणको गाँजा बरामद भएको हो। पक्राउ पर्नेहरूमा म्यानमार र भारतका नागरिक रहेका छन् जसको साथबाट गाँजा पासपोर्ट र मोबाइल बरामद भएको छ। साझा खबरमा अब विदेशको खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयासेसले डेमोक्रेटिक रिपब्लिक अफ कंगो डीआर कंगोमा फैलिएको इबोला प्रकोप नियन्त्रणमा आउन धेरै समय लाग्ने चेतावनी दिनुभएको छ। डब्ल्यूएचओको आपतकालीन बैठकमा हिजो बोल्दै टेड्रोसले यो प्रकोप इबोलाको विगतका अन्य प्रकोपको तुलनामा तीव्र गतिमा फैलिरहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा संक्रमण फैलिने जोखिम उच्च बनेको बताउनु भएको छ। डीआर कंगोले गत सोमबार सार्वजनिक गरेको विवरण अनुसार करिब 5,000 संक्रमित मध्ये 2,300 भन्दा बढ़ीको मृत्यु भएको छ। यो प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक मध्ये एक बनेको छ। डब्ल्यूएचओका अनुसार डीआर कंगोमा जनस्वास्थ्य जोखिमको स्तर अत्याधिक उच्च रहेको जनाएको छ। हालसम्म डीआर कंगोका 6 प्रान्तमा संक्रमण देखिएको छ भने छिमेकी मुलुक युगाण्डामा पनि संक्रमित भेटिएका छन्। विदेशकै अर्को एउटा खबर, पछिल्लो समय युक्रेनले रूसको सैन्य तथा औद्योगिक क्षेत्रहरूमा व्यापक रूपमा ड्रोन आक्रमण गरिरहेका छन्। युक्रेनले पछिल्लो दिनहरूमा मस्को सहित रूसका विभिन्न तेल प्रशोधन केन्द्र, इन्धन डिपो, रसद केन्द्र तथा प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्ड बेरीजका गोदामहरू लक्षित गरिएको बताइएको छ। उक्त आक्रमणहरूमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतलाई यसको परिणाम भोग्नुपर्ने चेतावनी रूसले दिएको छ। यसप्रति प्रतिक्रिया दिँदै बेलायती रक्षा मन्त्रालयका प्रवक्ताले बेलायत युक्रेनसँग काँधमा काँध मिलाएर उभिएको स्पष्ट पारेका छन्। पछिल्लो पटक युक्रेनले रूसको मस्को वरपरको क्षेत्रमा करिब 620 ड्रोन प्रहार गरेको र जसबाट 35 अर्ब पाउण्ड भन्दा बढ़ीको नोक्सानी भएको बीबीसीले एक सैन्य अधिकारीले बताएका छन्। गत शनिबार राति युक्रेनले रूसतर्फ करिब 822 ड्रोन प्रहार गरेको र ती मध्ये करिब 600 ड्रोन मस्कोलाई लक्षित गरिएको मस्को क्षेत्रका गवर्नरले बताएका छन्। साझा खबरमा खेलकुदको खबर, गण्डकी प्रदेश स्तरीय खेलकुद पदक वितरण प्रक्रियामा गम्भीर त्रुटि र चरम लापरवाही भएको ठहर गर्दै छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। गण्डकी प्रदेश खेलकुद परिषद र गाखेपाद्वारा गरिएको पदक वितरण विवादमा परेपछि प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव शेष नारायण पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले गत सोमबार विभागीय मन्त्रीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको छ। मन्त्रालय स्रोतका अनुसार गण्डकी खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले कार्यविधि मिचेर आफू अनुकूलका पात्रलाई पदक बाँडेको विषयलाई छानबिन समितिले गम्भीर त्रुटि र लापरवाहीको रूपमा औल्याएको छ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। मकवानपुरमा 4 विद्यार्थीलाई खोलाले बगायो, एकजनाको मृत्यु, 2 बेपत्ता, सिरामा प्रहरीकै गोलीबाट गणेशको ज्यान गएको छानबिन समितिको निष्कर्ष। राजोपाले बोलायो केन्द्रीय समितिको बैठक, विभिन्न महत्वपूर्ण विषयहरू बैठकका एजेण्डा, सर्वोच्चको पुनरावलोकन नटुंगिँदै कांग्रेसले अघि बढ़ाए महाधिवेशन प्रक्रिया। कंगोमा इबोला नियन्त्रण बाहिर, संक्रमण दर उच्च बिन्दुमा रहेको डब्ल्यूएचओ को चेतावनी। युक्रेनलाई ड्रोन आपूर्ति गरेको मूल्य बेलायतले चुकाउनु पर्ने रूसको चेतावनी। र गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सेटिङ भएको छानबिन समितिको निष्कर्ष, आफै निर्णायक आफैलाई पदक। साझा खबर अहिलेलाई यति नै, अर्को खबर लिएर बिहान 9 उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साय सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्, बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, 0 सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98018-25525।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 3 गते बुधबार, अगस्त 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको सप्तमी तिथि, तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस, विश्व फोटोग्राफी दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
1: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासुपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने।

0: अनुसार गर्नुपर्नेछ। यसैसँग अनुमति र मापदण्ड बिनै आफू खुशी मासु पसल सञ्चालन गर्ने व्यवस्था अन्त्य हुने कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोतनाथ गौतमले सीआईएनसँग बताउनुभयो।
1: हरेक प्रदेशहरूमा सकेसम्म धेरै सबै प्रदेशमा पुग्ने गरी हामीले यो मासु जहाँ चाहिँ अब कार्यान्वयन हुँदैछ भनेर यो मक्सिरदेखि चाहिँ कार्यान्वयनमा जान्छ काठमाडौँ उपत्यकामा र यो बागमती प्रदेशमा चाहिँ हामी छिट्टै नै सबै पक्षलाई समेट्ने गरी व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ। मन्त्रालय आफै पनि छ, केही जटिलताहरू छन् तर कार्यान्वयन गर्न त्यति जटिल होला जस्तो मलाई लाग्दैन, हामी कार्यान्वयन गर्न सक्छौँ भन्ने नै।
2: अब ओल्लो कोठामा को बसिरहेछ पल्लो कोठामा थाहा हुँदैन, काठमाडौँ भनेको त्यस्तो ठाउँ होइन। अब ओल्लो कोठामा मासु पसल बेसी राखेको अलि दुई घर पछि उतापट्टि थाहा हुँदैन, सरकारले कसरी थाहा पाउँछ त यो विषय? अब
1: हेर्नुहोस्, यो कानुनमा हामीले पहिलेदेखि नै धेरै कुरा व्यवस्था छ गरेको छ। मासु पसल पहिलो कुरा स्थानीय तहमा दर्ता हुनुपर्छ, त्यो मासु पसल दर्ता गर्नको लागि निवेदन दिनुपर्छ, त्यो निवेदन दिइसकेपछि त्यहाँको पशु सेवा शाखामा भएको के भन्छ प्राविधिकले हेर्छ र त्यो अनि त्यतिले मात्रै पुगेन, बधस्थलका लागि चाहिँ के भन्छ पालिकाले सिफारिस गरेर हेरेर के भन्छ प्रदेश सरकारको जिल्ला स्थित पशु सेवा हेर्ने कार्यालयमा उसले त्यो निवेदन पठाउँछ, उसले आएर हेर्छ मापदण्ड अनुसार पुगेको छ कि छैन, अनि मात्रै त्यो मासु पसल बधस्थल पथशाला त्यो चाहिँ दर्ता हुन्छ। अनि अब अहिले जस्तो के भन्छ
2: मलाई
1: खोल्न मन लाग्यो मैले
2: खोलौँ भनेर सजिलैसँग खोल्न पाउने अवस्था भएन,
1: व्यवसाय गर्ने भएपछि व्यवसाय कहाँ दर्ता हुनुपर्ने हो, उसले भ्याटमा दर्ता हुनुपर्ने हो, प्यान नम्बर लिनुपर्ने, त्यो काम त व्यवसायले पनि गर्नु पर्यो नि त।
2: स्थानीय तहको निर्वाचन आउन अझै केही समय बाँकी रहे पनि राजनीतिक दलहरूबीच चुनावी तयारीको संकेत देखिन थालेको छ। पुराना दलहरू आन्तरिक विवाद मिलाउन व्यस्त रहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने उम्मेद्वार छनौट प्रक्रियामै अघि बढ़ेको छ। रासोपाले स्थानीय तहका विभिन्न पदका लागि आवेदन दिन क्याण्डिडेट क्लब शुरू गरेको छ। पार्टीले गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष र वडा सदस्यका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरेको छ। उम्मेद्वार बन्न चाहनेले शैक्षिक योग्यता आर्थिक अवस्था कानूनी विवाद डिजिटल अपराध र चारित्रिक अवस्था लगायत विवरण खुलाउनु पर्ने व्यवस्था गरिएको छ। आवेदनपछि लिडरशिप एकाडेमी मार्फत उम्मेद्वारको क्षमता र राजनैतिक संस्कारको मूल्यांकन गरिने पार्टीको तयारी रहेको छ। यता नेपाली कांग्रेस र एमालेभित्र नेतृत्व र संगठन सम्बन्धी विवाद चलिरहेकै छ। नेकपा वाम तालमेलको सम्भावना खोजिरहेको छ भने मधेसवादी तथा पहिचानवादी दलहरू मोर्चाबन्दी गरेर चुनावमा जाने तयारीमा देखिएका छन्। यसरी दल आन्तरिक समीकरण मिलाउन केन्द्रित भइरहेका बेला रासोपाले भने उम्मेद्वार पहिले चुनावी अभियान पछिको रणनीति अपनाएको देखिन्छ।
0: नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्रावधान जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
2: मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। एक बालिका भने खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ। हिजो साँझ विद्यालयबाट घर फर्किने क्रममा लप्चका तर्न खोज्दा चार बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी 8 वर्षीय रोशनी स्याङतान करिब 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा भेटिएकी थिइन्। स्याङतानलाई हेटौडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै 11 वर्षीय सुमित्रा भोलन र 12 वर्षीय विनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। 23 वर्षीय सीमा भोलन भने खोलाबाट आफै बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ। सामान्य चोट लागेकी सीमालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
0: वन क्षेत्र उजाडेर अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुने भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले सागरनाथ वन विकास परियोजनाको 2 नम्बर प्लटमा रूख काट्ने तथा रूख फेदमा विषादी प्रयोग गरी सुकाउने विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाउने भएको हो। वन कार्यालयका अनुसार अनुसन्धानका क्रममा 195 टिक जातका रूख काटिएको र केही रूखको

0: दरामा विषादी प्रयोग गरिएको पाइएको छ। वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार घटनामा संलग्न वन माफियाको पहिचानका लागि अनुसन्धान पनि शुरू भएको बताइएको हो।
1: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ़दै गएपछि किसान, खानेपानी उपभोक्ता र विद्युत प्राधिकरण समस्यामा परेका छन्। पछिल्लो समय विशेष गरी सिंचाई र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन्। मध्य प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्रै 33 ट्रान्सफर्मर चोरी भएका छन्। पछिल्ला 5 वर्षमा भने प्रदेशभर 101 ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष सबैभन्दा बढ़ी महोत्तरीमा 11 ट्रान्सफर्मर चोरी भएका थिए। ट्रान्सफर्मर चोरी हुँदा सिंचाई प्रभावित भएर किसानलाई धान बाली जोगाउन समस्या भएको छ। त्यस्तै खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा कतिपय ठाउँमा सर्वसाधारण खानेपानीबाट समेत वञ्चित भएका छन्। प्रहरीले ट्रान्सफर्मर चोरीमा गिरोह नै सक्रिय रहेको हुन सक्ने भन्दै अनुसन्धान र निगरानी बढ़ाएको जनाएको छ। प्राधिकरणले पनि ट्रान्सफर्मर जडान भएका क्षेत्रका स्थानीयलाई निगरानी र सुरक्षामा सहयोग गर्न आग्रह गरेको
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान गोड्ने बेला मल व्यवस्थापनमा किसानले के ध्यान दिने
2: बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो, तर रासायनिक मलको विकल्प हुँदैन।
1: गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य। पोखरा र गौतम बुद्ध विमानस्थलबाट उड़ान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
3: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
0: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
3: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
0: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
3: IRM.greenclimate.fundमा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
4: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल SIN द्वारा जारी सन्देश।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको कान्तिपुरको पहिलो पृष्ठमा सम्भावनाको कर्णाली अभावमा नागरिक शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर प्रकाशित छ भने सिरामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाहीको सिफारिश शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। भित्र पृष्ठमा कांग्रेस संस्थापनले अघि बढ़ायो 15 महाधिवेशन, सक्रियता 77 जिल्लामा 85 निर्वाचन अधिकृत परिचालन शीर्षकमा पनि खबर छ। महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन, मुख्य राजनीतिक प्रस्ताव थापाले पेश गर्ने र अन्य प्रस्तावका लागि पनि तोकिएको जिम्मेवारी अगाडि बढ़ाइएको खबर कुलचन्द्र न्यूपानेले लेख्नु भएको छ। यता किन चल्यो एमालेमा आवारा अभियान शीर्षकमा गंगा विशीले खबर लेख्नु भएको छ। नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव राख्ने नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले आवारा र उडनठेउला भनेपछि पार्टीभित्रै विरोध। एमाले बौद्धिक परिषदको पुनर्जागरण अभियानका नेता कार्यकर्ताले शुरू गरे आवारा अभियान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा नेपालका लागि भारतमा किन चल्दैन किवार शीर्षकको खबर छ भने पाँच वर्षमा दुई खर्ब अड़तीस अर्बको कृषि बीमा बाली बीमामा न्यून आकर्षण शीर्षकमा खबर छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा पश्चिम सेती जल विद्युत परियोजना 4 दशकदेखि अध्ययनमै सीमित शीर्षकमा दिल बहादुर छत्यालले खबर लेख्नु भएको छ भने गौरवका सिंचाई योजना 5 वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजनाको खबर प्रकाशित छ। सरकारले लगभग 4 दशक अघि नै शुरू भएका राष्ट्रिय गौरवका 5 आयोजना 2 देखि 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम अगाडि आगामी 2 वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।
1: नयाँ पत्रिका दैनिकमा 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता, उडान नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण शीर्षकमा ज्ञानेन्द्र भूलले लेख्नु भएको खबर छापिएको छ। चिनिया बैंकलाई पोखरा विमानस्थलको झण्डै 16 अर्ब र एडीबीलाई गौतम बुद्धको 4.25 अर्ब ऋण तिर्न बाँकी रहेको खबरमा उल्लेख छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरू नै कमाएर ऋण तिर्ने, तर उद्घाटन भएको 4 वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाट तिरिरहेको छ, जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको खबरमा उल्लेख रहेको छ। रेडक्रसको गोदामका लागि जग्गा खरिदमा 1 करोड़ ठगी, पूर्व अध्यक्ष संजीव थापा सहित 5 जना पक्राउ शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ भने नेपाली दूतावासका छैनन् भवन, वार्षिक 1.39 अर्ब भाड़ामै खर्च शीर्षकमा अर्को खबर समेत छापिएको छ। विभिन्न देशमा नेपाली दूतावास र महावाणिज्य दूतावास गरी 44 कूटनीतिक नियोग, तीमध्ये 33 को भवन तथा कर्मचारी आवास भाड़ामा परराष्ट्र मन्त्रालयको कुल बजेटको करिब 17% भाड़ा तिर्नमै खर्च हुने गरेको खबरमा उल्लेख रहेको छ। गोर्खापत्रको पहिलो पृष्ठमा 3 देशमा राजदूतावास भवन बन्दै शीर्षकमा खबर छापिएको छ। प्रतिनिधि सभामा एकैपटक 4 विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदबीच प्रश्न उत्तर भएको छ। सभामा हिजो परराष्ट्र, ऊर्जा, कृषि र पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न उत्तर भएको हो। चालू अधिवेशनमा दर्ता भएका नेपाली कांग्रेसका सांसद द्वैवासना थापा र निष्कल राईका प्रश्नमा सभाको प्रश्नोत्तर भएको थियो। यसअघि दुई विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको समेत खबरमा उल्लेख रहेको छ। त्यसै गरी राहदानी विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृति शीर्षकमा अर्को खबर छ भने बढ़्यो घटना घट्यो मानवीय क्षति मौसमी विपदसँग सम्बन्धित समाचार रहेको छ। ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको यो खबरमा मनसून प्रवेश गरे ता गत वर्षको तुलनामा विपदका घटना बढ़े पनि मानवीय क्षति भने कम रहेको उल्लेख रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग बाढ़ी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय र प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरे ता 59 दिनमा 1373 घटना भएका छन् जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपदका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भएको थियो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपदका घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै 15 दिन समय बाँकी रहेको छ। मुत्राशयबाट निकालियो 3.1 किलोको पत्थरी, यो पहिलो पटक रहेको घटना शीर्षकमा खबर छापिएको छ भने थापालाई मुख्यमन्त्री बनाउने एमालेमा सहमति शीर्षकमा अर्को खबर छापिएको छ। भित्री पृष्ठमा छापिएको यो खबरमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। त्यस्तै धार्मिक पर्यटनको गन्तव्य बन्दै लटरमेश्वर शीर्षकमा हेटौडाबाट छापिएको खबर रहेको छ भने मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने शीर्षकमा भित्री पृष्ठमा धनगढ़ीबाट छापिएको खबर छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो प्रदेशसभामा विश्वासको मत लिने तय भएको खबरमा उल्लेख रहेको छ। डिजिटलाइज हुन सकेन सामाजिक परीक्षण प्रतिवेदनमा अमरगढ़ीबाट छापिएको खबर छ भने लिलाम बिक्री नगरिँदा सर्दै काठ शीर्षकमा बेलौरी कञ्चनपुरबाट लेखिएको खबर समेत छापिएको छ। घोडाघोडी ताल संरक्षणमा चुनौती शीर्षकमा अर्को खबर पनि रहेको छ। त्यसै गरी वर्षा र पहिरोले छ राष्ट्रिय मार्ग ठप्प शीर्षकमा अर्को खबर छापिएको छ। कारोबारको पहिलो पृष्ठमा छापिएको यो खबरमा देशभर भइरहेको अविरल वर्षा र त्यसपछिको पहिरोले देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएका छन्। सड़क विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशको 18 मुख्य राष्ट्रिय राजमार्ग मध्ये 6 पूर्ण रूपमा अवरूद्ध भएका छन्।
8: साझा खबरमा अब विदेशका खबर। विश्वका 10 मध्ये 4 स्वास्थ्य सेवा संस्थाले मात्रै बिरामी तथा स्वास्थ्य कर्मीका लागि आवश्यक आधारभूत सरसफाई मापदण्ड पूरा गरेको एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन र युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका 11% स्वास्थ्य संस्थामा सरसफाई सेवा नै उपलब्ध नभएको अध्ययन सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघले इजरायल पालिस्तान द्वन्दका क्रममा पालिस्तानी नागरिकको सुरक्षा, घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ। वेस्ट ब्याङ्कमा बढ़दो तनाव तथा आक्रमण र गाजापट्टीमा जारी इजरायली हवाई आक्रमण गोलाबारी बीच राष्ट्रसंघले नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो र उत्तर पूर्वी युक्रेनको कार्भिभ क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। पछिल्ला महिनामा नागरिकको मृत्यु बढ़ेपछि युक्रेनले कड़ा प्रतिकार गर्ने चेतावनी गरेको छ।
1: साझा खबरमा अब खेल खबर। नेपाल स्क्वास एण्ड ऱ्याकेट संघको आयोजनामा पीएसए नेपाल सैटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको ऱ्याकिङ प्रतियोगिता 4 ललितपुरको सातदोबाटमा हुनेछ। प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट 16 पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ड्र साइज 8, 16 र 32 खेलाड़ीको हुने प्रावधान रहे पनि पहिलो संस्करणमा 16 खेलाड़ीलाई मात्र सहभागी गराउन लागि संघले जनाएको छ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघ बीच सम्झौता भएको छ। सम्झौतामा विद्यालय स्तरमा कराँतेको प्रवर्धन विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्ट्स फेडरेशनका प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएलका संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी बेस्ट फ्रेन्चाइज टी20 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालिया टी20 को पहिलो संस्करण आउँदो नोभेम्बर 7 देखि 15 सम्म रोममा आयोजना हुने भएको छ। अभ्यास खेलमा नेपालको जीत भएको छ। एसीसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको पहिलो अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हराएको छ। मलेसियामा हुने प्रिमियर कपको तयारीका लागि नेपाली टीम अहिले भारतमा रहेको छ।
0: बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण कसरी गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004777 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब धान बालीमा मल हाल्ने कुरा। अहिले किसानको खेतमा धान गोड्ने बेला छ। किसानले बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण गर्न सके धान राम्रो उत्पादन हुने कृषि वैज्ञानिकहरू बताउँछन्। जैविक र रासायनिक मलको सन्तुलित प्रयोगले माटोको उर्वरा शक्ति समेत जोगाउने उनीहरूको भनाई छ। मलको मात्रा र प्रयोगलाई किसानले कसरी ध्यान दिने यसबारेमा हामीले राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग कुराकानी गरेका छौं।
2: मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन सत्तै घट्छ।
1: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छौ कि सक्दैनौ अहिलेको अवस्थामा?
2: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन्, 1.5%देखि 2.5%सम्म हुन्छन्। त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डिएपी पोटास तिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्।
1: कम भएपछि
2: बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादकत्व हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रीन रिभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो दुई
1: मात्रा मिलाएर प्रयोग गर्नुपर्छ।
2: प्रयोग हुँदाखेरि ग्रीन रिभोल्युसन हुन गयो,
1: माटो बिगार्छ भन्छन् नि त फेरि।
2: माटो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं होइन, सन्तुलित मात्रामा डिएपी युरिया पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्। हामीले डिएपी युरिया पोटास मात्र भन्दैनौ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौ। यसरी गर्यो भने समस्या हुँदैन। तर किसानले के देखिएको छ भने एउटा मात्र के भन्छ रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने। प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो, त्यस्तो किसिमले काम गर्दैन।
1: भनेपछि रासायनिक मल पनि हाल्न पर्यो, प्राङ्गारिक मल यता गोबर मल पनि हाल्न पर्यो,
2: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
1: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै ढैँचा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ ढैँचा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले?
2: ढैँचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने, यो लामो समयदेखि
1: परम्परागत अभ्यास पनि हो,
2: परम्परागत अभ्यास हो, यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ।
8: कृषि वैज्ञानिक डाक्टर उज्ज्वल कुमार कुशुवासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
8: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै,
1: मधेसमा ट्रान्सफर्मर चोरी बढ़दै, किसान र सर्वसाधारण मारमा, गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उड़ान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण,
8: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन, सार्वजनिक पालिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणमा 10 जनाको मृत्यु,
1: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघबीच सहमति, नेपालीको आयोजनामा इटालीमा T10 क्रिकेट लीग हुने।
8: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुनलाई लिएका छौं। यो कार्टुन मन्त्रीले हेलिकप्टर चढ़ेको विषयलाई व्यङ्ग्य गर्न खोजिएको छ। केही दिन अगाडि एकजना मन्त्रीलाई सामान्य स्वास्थ्य अवस्थामा केही गडबडी आएपछि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याएको प्रसंग जोड्न खोजिएको छ। यो विषय हिजोको संसदमा पनि उठेको थियो। दुईजना व्यक्ति यहाँ कुराकानी गरिरहेको जस्तो देखाइएको छ, माथि हेलिकप्टर उड़िरहेको जस्तो देखाइएको छ र बीचमा यस्तो लेखिएको छ, हामीलाई पखाला लाग्दा भट्टटटटट आवाज आउँथ्यो, मन्त्रीलाई रुगा।
1: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
1: आदरणीय श्रोताहरू, तपाईँ जहाँबाट यो कार्यक्रम सुनिरहनु भएको छ, परमेश्वरको अनुग्रह, शान्ति र प्रेम तपाईँहरूको जीवनमा प्रशस्त मात्रामा भइरहेको होस् भने हामी निरन्तर रूपमा प्रार्थना गरेका छौं। अघिल्लो अध्ययनमा हामीले प्रभु येशू ख्रीष्टको महिमा, उहाँको अनन्त पुजारीको सेवा, परमेश्वरले शुरू गर्नुभएको असल काम उहाँले पूरा गर्नुहुन्छ भन्ने प्रतिज्ञा र पाप क्षमा गर्ने अधिकार केवल येशू ख्रीष्टसँग मात्र छ भन्ने महान सत्यलाई सिकेका थियौं। हामीले यो पनि बुझ्यौं कि परमेश्वर नै हाम्रो जीवनको लागि आवश्यक सबै कुरा हुनुहुन्छ भन्ने सत्यलाई।
0: साँच्चै नै दाइ, हामीले धेरै कुराहरू चाहिँ यी दिनहरूमा चाहिँ सिक्न पाएका छौं। अनि केही दिनदेखिबाट एउटा कुरा मेरो मनमा चाहिँ घुमिरहेको छ। संसारमा धेरै मानिसहरूले आआफ्ना देवताहरूको बारेमा चाहिँ बोल्छन्। कसैले मूर्तिमा भरोसा गर्छन्, कसैले मानिसमा, कसैले धन सम्पत्तिमा। कहिलेकाहीँ चाहिँ कति मानिसहरू चाहिँ सोच्न बाध्य हुन्छन् कि साँच्चो परमेश्वर चाहिँ को हुनुहुन्छ। अनि अर्को कुरा, मैले धेरै पटक प्रार्थना गरेको छु, कहिलेकाहीँ उत्तर ढिलो आएको जस्तो लाग्छ। त्यस बेला मनमा प्रश्न उठ्छ कि परमेश्वरले साँच्चै मेरो प्रार्थना सुन्नुहुन्छ त भन्ने।
1: हामी आज स्पष्ट रूपमा बुझ्नेछौ कि मानिसले बनाएका मूर्तिहरू र जीवित परमेश्वरको बीच कति ठूलो भिन्नता छ। मूर्तिहरू देखिन्छन् तर तिनीहरूले बोल्न, सुन्न वा बचाउन सक्दैनन्। तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। उहाँ नै

पालुसँग गाइन्दथ्यो। अमित्र, हाम्रो सामनेको यो भजन अद्भुत परमेश्वरलाई स्तुति प्रशंसा गर्नलाई बोलावट हो, जसको बारेमा हामी भजन संग्रह 112 र 113 हेरिरहेका थियौं। भजन 113 उदाहरणको निम्ति उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ र उहाँ उद्धारकर्ता र सृष्टिकर्ता हुनुहुन्छ। यसकारणले हामीले परमेश्वरलाई स्तुति प्रशंसा गर्नुपर्छ। हालेल भजनहरू परमेश्वरको स्तुति गर्न उद्देश्यको लागि हुन्। अहिले यो कुराको ध्यान दिनुहोस् कि यो भजनले मिश्री दासत्वबाट इसरायललाई छुटकारा दिइएको समयतिर हेर्दछ। भजन 114 एक पदमा भनिएको छ, जब इसरायल मिश्र देशबाट अर्थात याकुबको वंश अन्य भाषा बोल्ने ठाउँको बीचबाट निस्केर गए। जब अब्राम सर्वप्रथममा मिश्रको मुलुकमा गए, उनी परदेशी थिए। परमेश्वरले उसलाई भन्नुभएको थियो कि उसका जातिहरू मिश्रका मुलुकमा झर्नेछन्, जहाँ तिनीहरू राष्ट्र बन्नेछन्। मिश्रको देशमा इसरायल राष्ट्रको रूपमा शुरू भयो र मिश्रमा यहुदी विरोधी अभियानको जन्म भयो। बाइबलले मिश्रमा तिनीहरूका कष्टहरू, दुःखहरू, खेदोहरू र कठिनाईहरूको बताउँछ। तब परमेश्वरले तिनीहरूसँग बनाउनु भएको करारको याद गर्नुभयो, तिनीहरूको चित्कारले सुन्नुभयो, तिनीहरूको पुकारलाई उहाँले सुन्नुभयो र उहाँको हृदयमा तिनीहरूप्रति करुणा र दया र सहानुभूतिले भरियो। परमेश्वरले तिनीहरूलाई मिश्रबाट छुटकारा दिनुभयो र यो भजन उजाड स्थान यात्रासँग आरम्भ हुन्छ। आगे पद्दीमा भनिएको छ, तब यहुदा परमप्रभुको पवित्र स्थान र इसरायल चाहिँ उहाँको साम्राज्यको प्रजा भई हाले। अमित्र, अहिले परमेश्वर सम्पूर्ण राष्ट्र पवित्र स्थानको रूपमा बोलिरहनु भएको छ। परमेश्वरको मौलिक र प्रारम्भिक इरादा इसरायललाई पुजारीहरूको राष्ट्र बनाउने थियो। खाली एक कुललाई मात्र होइन, लेवी कुललाई मात्र होइन, तर सारा कुलहरूलाई। यसको मतलब तिनीहरू विश्वको लागि पुजारीहरू हुनलाई थिए। म सोच्दछु कि त्यही नै राज्य युगमा हुनेछ, जब इसरायल संसारिक पृथ्वीको मन्दिरमा सेवा गर्नेछ। तीन पदमा भनिएको छ, यो देखेर समुद्र भाग्यो, यर्दन नदी उल्टा बग्यो। इसरायलका सन्तानहरूले खालि लाल समुद्र मात्र पार गरेनन्, तिनीहरूले यर्दन नदी पनि पार गरे। यहोशू 3:13-17 पद अनुसार। अनि आगे पद 5 भनिएको छ, हे समुद्र तँलाई के भयो र त भागिस, र हे यर्दन त फर्केर गइस। सृष्टिको परमेश्वर, जसको हामीले भजन 113 अध्यायमा उहाँको सर्वशक्तिमतासँग देख्यौं, लाल समुद्रलाई पछि पन्छ्याइदिनुभयो र साथै उहाँले यर्दन नदीको पानीलाई एक ठाउँमा थुप्रो पार्नु भएर अडाउनुभयो। यिनीहरू आश्चर्य कर्महरू थिए मित्र, र मलाई लाग्दैन कि यिनीहरूलाई अरू कुनै आधारमा व्याख्या गर्न वर्णन गर्न सकिन्छ। जब इसरायलका सन्तानहरूले लाल समुद्र तरे, तिनीहरू मिश्रबाट रगतद्वारा छुटकारा दिइएका थिए, यानी दैलोको चौकासमा लगाइएको रगतद्वारा। जब तिनीहरूले यर्दन नदी तरे, तिनीहरू उजाड स्थानबाट अलग पारिएर प्रतिज्ञाको मुलुकमा ल्याइए। यिनीहरू उद्धारका छुटकाराका दुई स्टेजहरू चरणहरू हुन् र तिनीहरूले हाम्रा उद्धारका दुई स्टेजहरूका चरणहरूका उदाहरण दिन्छन्। क्रुसमा प्रभु येशु ख्रीष्टले हामीलाई पापको दण्डबाट छुटकारा दिनुभयो, त्यो चाहिँ भूतकालको लागि हो, अनि वर्तमानमा चाहिँ उहाँले हामीलाई पापको शक्तिबाट छुटकारा दिनुहुन्छ, अनि आखिरीमा मित्र उहाँले हामीलाई पापको उपस्थितबाट छुटकारा दिनुहुनेछ, जुनको अहिलेसम्म साकार भएको छैन। लाल समुद्र तर्ने काम र यर्दन नदी तर्ने कामले उद्धारको दुई स्टेज यानि चरणको तस्विर दिन्छ। आगे 7 र 8 पदमा भनिएको छ, हे पृथ्वी परमप्रभुको सामने, याकुबका परमेश्वरको सामने थरहरी हो। उहाँले चट्टानलाई पानीको ताल र दर्शन ढुङ्गाहरूलाई पानीको मूलमा परिवर्तन गर्नुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ कि निस्तारको उत्सवमा यो सुन्दर सानो भजनको पढ्ने कुरा

0: कति यथोचित छ। यो उहाँका मानिसहरूको पक्षबाट परमेश्वरको कृपा र शक्तिको याद गर्न स्मरण गर्न बोलावटको भजन हो। यसपछि 115 अध्यायतिर पनि लागौं। यसको मुख्य विषय हो परमेश्वरलाई महिमा होस्, किनभने उहाँ अन्य प्रतिमाहरूको अन्य जाति प्रतिमाहरूको ठिक विपरीत हुनुहुन्छ। यो महान भजन माथिल्लो तलाको कोठामा हाम्रा प्रभुले आफ्ना चेलाहरूसँग निस्तार चाड मनाउनु हुँदा र प्रभु भोजको स्थापन गर्नु भएको बेला गाइएको थियो। यो कुराको महसुस गर्न अति नै हर्षको कुरा हो कि प्रभु येशु स्वयंले यसको र अरू हालेल भजनहरू गाउनुभयो। यसको लेखकको बारेमा हामीलाई भनिएको छैन, तर यो विचार गरिन्दछ कि यो कोही एकजनाद्वारा लेखिएको थियो जो बाबेल कैदबाट बाँकी रहेका इसरायलीहरू आफ्नो मुलुकमा फर्की आउने कुरामा उत्सव मनाइरहेका थिए। यसलाई तीन स्टेन्जामा वर्गीकरण गर्न सकिन्छ। पहिलो पद 1-8 पदमा जमात गाइरहेको छ, दोस्रो कुरा पद 9-11 लेवीहरू, र तेस्रो स्टेन्जा हो पद 12-18 जमात गाइरहेको छ। तपाई मसँग यसमा असहमति हुनुहोला, तर यो मलाई यस्तो लाग्छ कि यो यसरी नै बाँडिएको थियो। भजन 115 को एक पदमा भनिएको छ, हाम्रो होइन हे परमप्रभु, हाम्रो होइन, तर तपाईँको करूणा र सत्यताको खातिर तपाईँको आफ्नै नाउँको महिमा बढाउनुहोस्। यहाँ इसरायल राष्ट्र अति नै नम्र स्थान लिइरहेको छ र तिनीहरू परमेश्वरमा विश्वास भरोसा गरिरहेका छन्। तिनीहरू उहाँलाई विश्वास भरोसा गरिरहेका थिएनन्, तर यहाँ महाक्लेश अवधिमा छन् र ख्रिष्टको सहर्ष वर्षीय यानि हजार वर्षीय राज्य युगतिर मिलेनियम किङडमतिर सरिरहेका छन्। तिनीहरूका वरिपरि रहने अन्य जातिहरूले तिनीहरूलाई यसो भन्दै मजाक गरिरहेका थिए, तिम्रो परमेश्वर कहाँ छ खोइ। दुई पदमा भनिएको छ, तिनीहरूको परमेश्वर कहाँ छन् भनी अन्य जातिहरूले किन भन्न पाउन्। अर्को शब्दमा तिनीहरू भन्छन्, उहाँ तिम्रो परमेश्वर हुनुहुन्छ, किन उहाँले तिमीहरूलाई छुटकारा दिनु भएन। अनि तीन पदमा भनिएको छ, हाम्रा परमेश्वर त स्वर्गीयमा हुनुहुन्छ, आफ्नो इच्छा मुताबिक उहाँले गर्नुहुन्छ। परमेश्वरले तिनीहरूको पापको कारण दुःख कष्ट भोग्न तिनीहरूलाई अनुमति दिनुभयो। यो उहाँको इच्छा योजना र उद्देश्य अन्तर्गत थियो। इसरायल परमेश्वरबाट तिनीहरूको परिस्थितिहरूको ग्रहण गर्न आरम्भ गरिरहेका छन्। अहिले प्रतिमा पूजाको विरूद्धको कुराहरू सुन्नुहोस्। चार पदमा भनिएको छ, तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, ती मानिसका हस्तकला हुन्। इसरायलको परमेश्वर स्वर्गमा छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ, परमेश्वरले उहाँलाई बनाएन। अन्य जातिका प्रतिमाहरू चाहिँ सुन चाँदीबाट बनाइएका थिए, तिनीहरू मानिसका हातहरूका कामहरू थिए। अनि आगे 5-6 भनिएको छ, तिनीहरूका मुख छन् तर बोल्दैनन्, आँखा छन् तर देख्दैनन्, कान छन् तर सुन्दैनन्, नाक छन् तर सुन्दैनन्। अन्य जातिहरूले आफ्ना सारा इन्द्रियहरू सहित बनाए प्रतिमाहरू, तर तिनीहरूका प्रतिमाको देवताहरूले ती इन्द्रियहरूको प्रयोग गर्दैनन्। वास्तवमा उनीहरूले तिनीहरूलाई प्रयोग गर्न सक्दैनन्, किनकि तिनीहरू केवल निर्जीव हो। अनि पद 7 भनिएको छ, हात छन् तर समात्दैनन्, खुट्टा छन् तर हिँड्दैनन्, तिनीहरूका मुखले तिनीहरू कुरा गर्न सक्दैनन्। अमित जब प्रतिमा बनाइन्दछ, मानिसले त्यसको आफ्नो कानमा बोकेर आफ्नो घरमा ल्याउनु पर्छ, त्यो आफै हिँडेर आउँदैन। के तपाईँले तस्विरको देख्नु भएको छ? मानिसले आफ्नो देवताको बोकिरहेको छ। परमेश्वरले तिनीहरूलाई भन्नुहुन्छ, म परम प्रभु हुँ, म तिमीलाई बोक्नेछु। मित्र, तपाईँको परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँले आफ्नो देवतालाई परमेश्वरलाई बोक्नुहुन्छ? धेरै मानिसहरूको निम्ति आफ्नो धर्म बोझ भार भएको छ, जुन तिनीहरूले आफ्नो कानमा बोक्नुपर्छ। मित्र, परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ उहाँलाई बोक्नुहुन्छ? परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ पो उहाँलाई बोक्नुहुन्छ? यदि तपाईँ उहाँलाई बोक्नुहुन्छ भने त्यो एक किसिमको प्रतिमा हो। शत्रुहरूले परमेश्वरका मानिसहरूलाई खिल्ली मजाक उडाए। अहिले ती खिल्ली मजाक उडाउने मानिसहरूको निम्ति लेबीहरूसँग उत्तर छ। पद 9-11 भनिएको छ, हे इसरायल, तैले परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे हारूनका परिवार हो, परमेश्वरमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे परमप्रभुसँग डराउने हो, परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। कोही कोही मानिसहरू सोच्दछन्, नास्तिकवादको उत्तर के हो, भौतिकवादको उत्तर के हो, हाम्रा वरिपरि देखिने गरिने अनैतिकताको उत्तर के हो? अमित्र, यसको उत्तर पाउन मनोचिकित्सक कहाँ, साइकोलोजिस्ट कहाँ नजानुहोस्। उससँग यसको समाधान छैन। उत्तर सजिलो छ, त्यो परमप्रभुलाई भरोसा राख, विश्वास गर, त्यो नै समाधान हो। नास्तिकवाद, भौतिकवाद, अनैतिकताको बीचमा परमप्रभुमा भरोसा राख, उहाँमा आश्रित हौ, उहाँका निकटमा जाऊ, आफैलाई उहाँमा सुम्पिदेऊ। ओ मित्र, यो अद्भुत भजन हो, यसले तपाईंलाई परमप्रभु परमेश्वर कहाँ अति नै निकटतामा ल्याउनेछ। अमित्र, पद 12 जम्मातले उत्तर दिन्छ, यो अधिक या कम पालै पालो गरी गाइने भजन हो। पद 12 भनिएको छ, परमप्रभुले हामीलाई सम्झनुहुन्छ, हामीलाई आशीर्वाद दिनुहुन्छ, उहाँ इसरायलका वंशलाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ, परमेश्वरले तपाईंलाई पनि आशिष दिनुहुनेछ, उहाँले तपाईँको परिवारलाई, तपाईँको घरानालाई, तपाईँको मण्डलीलाई, तपाईँको समाजलाई आशिष दिनुहुनेछ यदि तपाईँ उहाँ कहाँ फर्काउनुहुन्छ भने। अद्भुत कुरा यो हो कि उहाँ हामीप्रति वास्ता ख्याल गर्ने परमेश्वर हुनुहुन्छ। परमेश्वरले मलाई बिर्सनु भएको छैन र उहाँले तपाईँलाई पनि बिर्सनु भएको छैन। मलाई तपाईँको नाउँ र तपाईँको ठेगानाको थाहा छैन, तर परमेश्वरले यसको जान्नुहुन्छ। भन्नु नै पर्ने हो भने तपाईँको बारेमा हरेक कुरा उहाँ जान्नुहुन्छ। उहाँमा विश्वास भरोसा गर्नुहोस्। भनिएको छ 13 ठूला आसना दुवै परमप्रभुसँग डराउनेहरूलाई उहाँले आशीर्वाद दिनुहुन्छ। आगे पद 14-15 भनिएको छ, परमप्रभुले तिमीहरूलाई र तिमीहरूका छोरा छोरीहरूलाई समेत झनझन बढाउन्। परमप्रभु जसले स्वर्गीय र पृथ्वी बनाउनुभयो, उहाँबाट तिमीहरूले आशिष पाएका छौ। मित्र, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आगे पद 16 भनिएको छ, 16 स्वर्ग त परमप्रभुकै हो, तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ। यो स्पष्ट छ कि जुनमा चन्द्रमामा मानिसको लागि रहन इरादा गर्नु भएन। जब मानिस जुनमा चन्द्रमामा यात्रा गर्दछन्, उसले अधिक या कम परमेश्वरको सम्पत्तिको प्रयोग गरिरहेको छ। उहाँले मानिसलाई पृथ्वी दिनुभएको छ अधिकार गर्न। अनि 17 भनिएको छ, मरेकाहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, तल सुनसानमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्। जब हामी पृथ्वीमा हुन्छौ, हामीले प्रभुको स्तुति प्रशंसा गर्नुपर्छ। यहाँ नै यसको महत्व हुँदछ। अनि 18 भनिएको छ, तर हामी त परमप्रभुलाई अहिलेदेखि लिएर सधैँभरि धन्यक भन्दछौ, परमप्रभुको प्रशंसा गर। ती मानिसहरू जसले उहाँलाई जान्दछन्, यो समयदेखि लिएर सधैँभरि उहाँलाई धन्यको भनेछन्, प्रशंसा गर्नेछन्, हालेलुया गर्नेछन्। तपाईँ यो भन्नमा आपत्ति मान्नुहुने छैन, मान्नुहुन्छ र? तपाईँ जुनसुकै मण्डलीको वा सम्प्रदायको हुनुहोस्, तपाईँले परमेश्वरको स्तुति गर्नमा आपत्ति मान्नुहुँदैन। यो गर्नमा हामी कसैलाई पनि आघात गर्दैनौ। आज हामी धेरैहरूसँग टेन्सन तनावहरू छन्। एउटा सबभन्दा उत्तम उपचार हो, परमप्रभुलाई आफ्नो हृदय खोल्नुहोस् र उहाँको नाउँको स्तुति प्रशंसा गर्नुहोस्, उहाँसँग कुरा गर्नुहोस्। यसले धेरै तपाईँलाई सहायता गर्नेछ। यसपछि हामी भजन 116 पनि लागौं। यसको विषय हो प्रेम गीत, किनभने परमेश्वरले विजयमा मृत्युलाई निल्नुभयो। यो शास्त्रमा एक महान भजन हो। कोही कोही टिप्पणीकारहरूले यस भजनलाई भजन 23 महानतामा राख्छन्। यो धन्यवादको भजन हो। मानिस खिन्नतामा संकष्टमा छ र परमेश्वरमा पुकार गर्दछ र परमेश्वरले कृपामा सुन्नुहुन्छ। यो प्रेम गीत हो, यो हालेल भजन हो। यो साधारण भजन हो जुनले मृत्युको उपस्थितिमा ख्रिष्टको पूर्व भूतकालको कष्टहरूको बताउँछ। उहाँ गिरफ्तार गरिनु भएको रातमा र उहाँ मर्नुभन्दा अघिल्लो दिनमा परमप्रभुले यो भजनको गाउनुभयो अनि त्यो आखिरी रातमा उहाँले खुशीसित गाउनुभयो। अनि यो भजन भविष्यको यानी महाक्लेश अवधिमा विश्वासयोग्य बाँकी रहेका भक्त ईश्वरीय जनहरूको छुटकाराको बताउँछ अनि यसले वर्तमानको बारेमा पनि बताउँछ। साथै हामी रहेको यो समयमा विश्वासीको लागि र आधुनिक मानिसहरूको लागि पनि सन्देश छ। यो परमेश्वर हामीले थाहा पाएको चाहनुहुन्छ। कष्टमा खिन्नतामा हुने ती मानिसहरूको लागि अनुग्रहित दयालु कृपालु वचन हो। यसले तपाईँको चिन्ताबाट आराम दिनेछ र तपाईँका शंकाहरूलाई दूर गर्नुहुनेछ। प्रभु येशूले यो भजन उहाँ क्रूसमा मारिनुभन्दा अघिल्लो रातमा गाउनु भएको थियो। पद एकदेखि पाँचमा परमेश्वर सुन्नुहुन्छ, पद छदेखि तेह्रमा परमेश्वर सहायता गर्नुहुन्छ, पद चौधदेखि उन्नाइसमा परमेश्वर पवित्र हुनुहुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वर सुन्नुहुन्छ। भजन संग्रह 116 को एक पदमा भनिएको छ, परम प्रभुमा प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। परम प्रभुमा म प्रेम राख्दछु, यो कुराको याद राखौं कि यो प्रेम गीत हो। के तपाईँले उहाँलाई कहिले भन्नुभएको छ कि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ? के तपाईँ प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँको व्यक्तिको प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँसँग व्यक्तिगत सम्बन्ध छ? के उहाँसँग केही संचार आदान प्रदान छ? आज बिहान के तपाईँ उहाँसँग बोल्नु भएको छ? के उहाँ तपाईँको जीवनमा महत्वपूर्ण र वास्तविक हुनुहुन्छ? संसार पाखण्ड देखावटी बोक्रे कुरा सुन्दा सुन्दा देख्दा देख्दा थकित भइसकेको छ। के तपाईँ थकित हुनुभएको छैन? पहिलो युहना 4:19 पदले भन्छ, हामी उहाँलाई प्रेम गर्छौ किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। पहिलो पत्रुस 1:8 पदमा भनिएको छ, जसलाई तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ, जसलाई तिमीहरू अहिले देख्दैनौ तापनि विश्वास गरेर अवर्णीय आनन्द र महिमाको भरिपूरीले तिमीहरू उहाँमा अति नै रमाउँछौ। प्रकाश 1:5 पदमा भनिएको छ, हामीलाई प्रेम गर्नुहुने र हामीलाई आफ्नो रगतले हाम्रा पापबाट छुडाउनुहुने हुनुहुन्छ। फिलाडेल्फियाको मण्डलीलाई प्रभुले भन्नुभयो, प्रकाश 3:9 पदमा, म तिनीहरूलाई तिनी कहाँ आएर तिम्रा खुट्टाहरू सामे ढोकिदिने र मैले तिमीलाई प्रेम गर्दछु भन्ने थाहा पाउने तोल्याउनेछु। फिलाडेल्फियाको मण्डलीले आज बाइबलमा विश्वास गर्ने मण्डलीको प्रतिनिधित्व गर्दछ। अहिले यो सबैको आधार के हो? भनिएको छ, परमप्रभुमा म प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। अनि 3 पदमा भनिएको छ, किनभने उहाँले आफ्नो कान मतिर थाप्नु भएको छ, यसकारण म बाचुन्जेल उहाँको पुकारा गर्नेछु। मित्र, यो क्रूसमा हाम्रा प्रभुको दयनीय कष्टदायक परिस्थिति हो। उहाँले जान्नुहुन्थ्यो कि उहाँलाई के हुनेछ, कस्तो स्थितिमा भएर जानुहुनेछ। उहाँ मर्नुभन्दा अघिल्लो रातमा उहाँले यसको गाउनुभयो। वास्तवमा मृत्युको दण्ड हामी माथि थियो, तर त्यो उहाँको दण्ड बन्यो। उहाँ मर्न पर्ने थिएन, उहाँले तपाईँ र मेरो निम्ति आफ्नो जीवन दिनुभयो। कसैले उहाँबाट उहाँको जीवन लिएन, तर आफै स्वयंले हाम्रो निम्ति दिनुभयो। अनि 4 पदमा भनिएको छ, तब मैले परमप्रभुको नाउँमा पुकारा गरे, हे परमप्रभु म आग्रहपूर्वक विन्ती गर्दछु मेरो प्राण बचा दिनुहोस्। उहाँले परमेश्वर पितासँग चित्कार पुकार गर्नुभयो, मलाई छुटकारा दिनुहोस्। उहाँको प्रार्थनाको सुनाइ भयो। अनि 5 पदमा भनिएको छ, परमप्रभु अनुग्रही र धार्मिक हुनुहुन्छ, हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। परमेश्वर कृपालु र अनुग्रही हुनुहुन्छ, तर उही समयमा परमेश्वर धर्मी पनि हुनुहुन्छ। उहाँले खालि मनमानी स्वैच्छिक रूपमा कति पनि पापको क्षमा दिन सक्नुहुन्न। उहाँ सही हुनुपर्छ जब उहाँले त्यो गर्नुहुन्छ। परमेश्वर यो विश्वको नैतिक शासक हुनुहुन्छ, उहाँ सही हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, उहाँ न्यायी धर्मी हुनुहुन्छ, तर उहाँ कृपालु बन्न चाहनुहुन्छ किनकि मानिसको पापको लागि दण्ड उहाँले तिरिसक्नु भएको छ। अहिले उहाँ भन्नुहुन्छ, आऊ म तिमीलाई ग्रहण गर्न सक्छु। त्यसपछि हामी देख्छौ परमेश्वरले सहायता गर्नुहुन्छ। पद 6-7 भनिएको छ, परम प्रभुले सोझाहरूलाई रक्षा गर्नुहुन्छ, म लडिसकेको थिएँ तर उहाँले मेरो उद्धार गर्नुभयो। हे मेरो प्राण, त आफ्नो विश्राम स्थानमा फर्की, किनभने परम प्रभुले तँलाई प्रशस्तसित दिनुभएको छ। कठिन व्याकुल तनावले भरिएको दिन पश्चात हामीले त्यस्तो स्थानको खोज्न आवश्यक छ जहाँ हामी आफ्ना पापहरूको पश्चाताप गर्न सक्छौ, परमेश्वरको वचन पढ्न सक्छौ र परमेश्वरसँग बात गर्न सक्छौ। त्यो नै आत्माको हृदयको प्राणको विश्राम स्थान हो मित्र। ओ, हामी सबैलाई यो कति धेरै आवश्यक छ। भनिएको छ, हे मेरो प्राण, त आफ्नो विश्राम स्थानमा फर्की। यसले हामीलाई परमेश्वरको लागि संसार रहन र त्यसको सामना गर्न सहायता गर्नेछ। अनि आगे पद 13 भनिएको छ, उद्धारको कचौरा लिएर म परम प्रभुको नाउँको पुकार गर्नेछु। निश्चय नै यो निस्तारको कचौरा थियो जुन यस समयमा पास गरिएको थियो। एकपछि अर्कोमा तिनीहरूले यसको समूह जमातको वरिपरि पास गर्दै यो गाउँथे, म उद्धारको कचौरा लिन्छु। तिनीहरूले जान्दथे कि निस्तारको कचौराले आइरहने प्रभुको औँल्याइरहेको थियो। हाम्रा प्रभुले यो भजन माथिल्लो तलाको कोठामा गाउनुभयो। म यस कुरामा जान्न चाहन्छु, यदि यो त्यो कचौरा त होइन जुनको बारेमा उहाँले भन्नुभयो, यो कचौरा ल्याऊ र यसबाट पियो, अमित्र म यसलाई त्यस बेलासम्म लिने छैन, राज्यमा प्रवेश गरेर नयाँ कचौराबाट पिउँदिन, किनभने मसँग भोलि पिउने कचौरा छ। त्यसपछि गेतस मुनिममा उहाँले प्रार्थना गर्नुभयो त्यो कचौरा उहाँबाट हटाइयोस् भनेर। उहाँको पवित्र स्वभाव चरित्रले पाप बनाइने कुराको विरूद्ध विरोध गर्यो। तैपनि हिब्रू 12:2 अनुसार जसले आफ्नो सामने राखेको आनन्दका निम्ति शर्मलाई पनि तुच्छ ठानेर क्रुसको शासन भोग्नुभयो, अनि उहाँले त्यो कचौरा अर्को दिन क्रुसमा आनन्द साथ लिनुभयो। त्यसपछि हामी देख्छौ परमेश्वर पवित्र हुनुहुन्छ। यसले हामीलाई यो भजनको अन्तिम खण्डमा ल्याउँछ जुनले हामीलाई भन्दछ कि परमेश्वर पवित्र हुनुहुन्छ, उहाँको पवित्रता महत्वपूर्ण हो, यो नै कारण हाम्रो निम्ति उहाँ मर्नु भएको थियो। भनिएको छ पद 15, परमप्रभुको दृष्टिमा उहाँका भक्तहरूको मृत्यु अनमोल छ, अनि परमेश्वरको दृष्टिमा ख्रिष्टको मृत्यु पनि अनमोल थियो, अनि महाक्लेश अवधिमा विश्वासको खातिर शहीद हुनेहरूको मृत्यु पनि अनमोल हुनेछ परमेश्वरको दृष्टिमा, अनि धेरैले यो गर्नेछ। अनि यसलाई आज पनि लागू गर्न सक्छौ, परमेश्वरका सन्तानका मृत्यु उहाँको दृष्टिमा अनमोल छ। 16:17 भनिएको छ, हे परमप्रभु, साँच्चै नै म तपाईँको दास हुँ, तपाईँको कमारोको छोरो, तपाईँको दास हुँ, तपाईँले मेरो बन्धन फुकाइदिनु भएको छ, म तपाईँमा धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकार गर्नेछु। मित्र, तपाईँले परमेश्वरलाई दिन सक्नुहुने कुरा नै तपाईँको धन्यवाद हो, त्यो नै तपाईँबाट उहाँ चाहनुहुन्छ। परमेश्वर आफ्ना सन्तानहरू धन्यवादीहरू कृतज्ञ भएको चाहनुहुन्छ। के तपाईँले कहिले आफ्नो उद्धारको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? के तपाईँले यो दिनको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? भजनकार भन्छन्, म तपाईँमा धन्यवादको बलि चढाउनेछु अनि म पनि उहाँलाई धन्यवाद दिनेछु, अनि यो स्वर्गीय पिताको निम्ति अनमोल कुरा हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: दाइ, आजको अध्ययनले चाहिँ मेरो मनमा भएका धेरै प्रश्नहरूको उत्तर चाहिँ दिएको छ। मैले बुझे कि साँचो परमेश्वर र मानिसले बनाएका देवी देवताहरू बीच कुनै तुलना नै हुँदैन। मूर्तिहरूले केही गर्न सक्दैन, तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुन्छ, उहाँले सुन्नुहुन्छ, बोल्नुहुन्छ, प्रेम गर्नुहुन्छ र उद्धार गर्नुहुन्छ, र मलाई सबैभन्दा धेरै छोएको कुरा के हो भने परमेश्वरले मलाई कहिले बिर्सनु भएको रहेनछ। कहिलेकाहीँ मैले आफैलाई एक्लो ठाने तर उहाँले मेरो प्रत्येक प्रार्थना चाहिँ सुन्नुभएको हुने रहेछ। र आज मैले आफैलाई एउटा प्रश्न पनि सोधे, परमेश्वरले त मलाई प्रेम गर्नुहुन्छ तर के म उहाँलाई सम्पूर्ण हृदयले प्रेम गर्न सफल भएको छु?
2: भाइ, तपाईँले एकदमै आशिषमय कुरा गर्नुभयो। आजको अध्ययनको गहिरो सन्देश पनि यही हो। हामीले अघिल्लो अध्ययनमा येशु ख्रिष्टको महिमा र उहाँको उद्धारको काम सम्झ्यौं। आज हामीले सिक्यौं कि जीवित परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। उहाँ आफ्ना जनहरूलाई कहिल्यै बिर्सनुहुन्न। उहाँ हाम्रो पुकार सुन्नुहुन्छ, संकटमा उद्धार गर्नुहुन्छ र हाम्रो जीवनलाई नयाँ आशाले भरिदिनुहुन्छ। र आज हामीले यही महत्वपूर्ण सत्यहरूलाई सिकेका छौं।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
3: Elambu FM 89.6 MHz.

0: हिरन, अब यो भन्दा बढी म आफ्नो करियर बिगार्न सक्दैन। प्लिज मलाई आफ्नो बाटो जान दे।
1: अनि यो बच्चा, यति सानो बच्चालाई छोडेर जाने कुरा गर्दछौ?
0: तिमी आफ्नो बच्चा आफैसँग राख। आजबाट मेरो यो बच्चासँग कुनै सम्बन्ध छैन।

0: तर छोडेर जाने कुरा गर्दैछौ।
1: हाततिर हेर, हाततिर हेर, हातमा
2: हात हालेर
1: हात आएर फर्क्यौ नानी। केटीलाई हेर भाउ, जाऊ अगाडि गइदेऊ केटी।
2: टु थ्री फोर।

0: क्यामेरा रोलिङ.
1: केटालाई हेर नानु, यता अंशुलाई हेर, हेरिराख है, बिस्तारै झर बाबु, जाऊ अङ्कलतिर. आउनु खोज, आउनु खोज, समाते समाते समाते बाबु, रोजर रोजर भनिराख त, डाका छोड, हात छोड, जाऊ.
0: रेडी रोलिङ बाबुलाई. बाबुले म क्यामेरा फेस, थोरै क्यामेरा फेस बाबुलाई फुकाइदिए भन्छु. बाबु बाबुलाई
1: बाबालाई हेर, बाबा
0: जाऊ.

0: இளம்பு பிரேக் டைம்.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा ठुली खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813-78-46-43 र 9808-25-525।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई? नमस्कार उपप्रमुख।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
6: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: This is LMW FM 89.6 MHz. 89.6 MHz.
13: हेलो सृजना,
14: हामी छुटिएको बस दुई दिन भइसक्यो, फेरि मनसँग किन नजिक हुन खोज्दैछौ?
13: जे भयो नि, तिमी माया गरेको मान्छे त हौ,
14: तिमी एउटा विवाहित मान्छे हौ, जे पनि मेरो सोच लाग्छ भने बस जे पनि गर्न सक्छौ, बुझ्यौ?
13: हेलो सृजना,

धोका सकिएको छैन, कथा अझै बाँकी छ। छोड्नेले त छोडेर गई, उसलाई बेसीमा वचनलाई काफी छ। उसले मलाई दोष लगाएर गई, अझै पनि उसलाई मेरो माफी छ। धोका सकिएको छैन, कथा अझै बाँकी छ।

0: साथ अब त बिस्तारै लागौ कि
1: म त कता कता हराइपुगेको छु त ल लागौ।

0: just a minute. We will return back.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुडिखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडिखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98085625।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
2: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव

0: नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: Ladies and gentlemen, you are listening to Lilongwe FM 89.6 MHz.
3: 89.6 MHz.

0: तिम्रो सपना के छ?
1: मैले त भोलिको भविष्य सोचिरहेको छु। अनि तिम्रो खुसी चाहिँ केमा छ नि?
0: मेरो खुसी

0: नेपाली समाजले हरेक पुरुषलाई एउटा बलियो पात्रको रूपमा लिन्छन्, अनि छोरो मान्छे आफ्नो छोरो मान्छे हुनुमा सधैँ घमण्ड गर्छन्। त्यही घमण्डको शिकार आज म आफै छु। म जस्तो हजार चेली भएका छन्, त्यसैले त जस्तो पापीला अब यो समाजमा बस्नु कुनै पनि अधिकार छैन।
1: अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म निमलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। मकनपुरमा 4 विद्यार्थीलाई खोलाले बगायो, एकजनाको मृत्यु, 2 जना बेपत्ता। सिराहामा प्रहरीकै गोलीबाट गणेशको ज्यान गएको छानबिन समितिको निष्कर्ष। राजोपाले बोलायो केन्द्रीय समितिको बैठक, महत्वपूर्ण विषयहरू बैठकका एजेण्डा। सर्वोच्चको पुनरावलोकन नटुगिँदै कांग्रेसले अघि बढ़ायो महाधिवेशन प्रक्रिया। इरान सम्झौताका लागि तयार नभएसम्म वार्ता नगर्ने ट्रम्पको निर्णय। युक्रेनलाई ड्रोन आपूर्ति गरेको मूल्य बेलायतले चुकाउनु पर्ने रूसको चेतावनी। र गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सेटिङ भएको छानबिन समितिको निष्कर्ष। आफै निर्णायक, आफैलाई पदक। लम्बु खबरको शुरूमा स्थानीय खबर। भाइरल ज्वरोको संक्रमण फैलिएपछि दोलखाको जिरी नगरपालिकाले नगरपालिकाभित्रका विद्यालयहरू 3 दिन बन्द गर्न निर्देशन दिएको छ। केही साता यता फैलिएको इन्फ्लुएन्जा भाइरसका कारण बाल बालिकाहरू बिरामी परेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर विद्यालय बन्द गर्न निर्देशन दिएको हो। रसुवाको हिमाली क्षेत्रमा चौरी पालन व्यवसाय घटेसँगै नेपालकै जेठो र ऐतिहासिक चीज उद्योग संकटमा परेको छ। पछिल्ला वर्षहरूमा चौरी पालन व्यवसाय छाडेर हिमाली क्षेत्रका चौरी पालक किसानहरू होटल तथा लज सञ्चालनतर्फ आकर्षित भएपछि चीज उद्योगहरूमा दूधको अभाव हुन थालेको बताएका छन्। चौरी पालकहरू पर्यटन व्यवसायतर्फ आकर्षित भएपछि रसुवाको धुन्चे, चन्दनबारी, लाङटाङ, तातोपानी र गतलाङ क्षेत्रमा चौरी पालन व्यवसाय पातलिँदै गइरहेको बताएका छन्। ग्रामीण महिला सृजनशील परिवार सिन्धुपाल्चोकले आफ्नो 33औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। स्थापना दिवसको अवसरमा महिला अधिकार, लैंगिक समानता, हिंसामुक्त समाज निर्माण र सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न क्षेत्रका 12 जना महिलालाई सृजनशील समानता पुरस्कारबाट सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा महिला हिंसा विरूद्धको अभियानकी जेनजी अभियन्ता मनिषा राणामगर, संस्थाकी पूर्व अध्यक्ष कल्याणी नेपाल, संस्थापक रामदेवी तामाङ, कान्तिपुरकी संचारकर्मी कमला पाखरिन, राजनीतिक नेता तथा सफल हिमाल आरोही माया गुरूङ, निवर्तमान उपाध्यक्ष तथा उपप्रमुख भोटेकोशी गाउँपालिकाकी दाबुटी शेर्पा, त्रिपुरा सुन्दरी गाउँपालिकाकी दुर्गादेवी नेपाल, जुगल गाउँपालिकाकी सृजना तामाङ, लिसङ्कु पाखर गाउँपालिकाकी हेमगंगा मोक्तान, सुनकोशी गाउँपालिकाकी लक्ष्मी पौडेल, बलेफी गाउँपालिकाकी कमला कायस्थ र बारावसी नगरपालिकाकी सुशीला पाखरिन रहेका छन्। खबरमा अब राष्ट्रिय खबर। अकस्मात खुलामा आएको बाढ़ीले मकनपुरमा हिजो 4 जना विद्यार्थीलाई बगाएको छ। बाढ़ीले बगाएर 1 जनाको मृत्यु हुनका साथै 2 जना बेपत्ता भएका छन्। 1 जनाले भने पौडिएर ज्यान बचाएका छन्। स्थानीय निर्मल माध्यमिक विद्यालयमा पढेर घर फर्किने क्रममा अकस्मात खुलामा आएको बाढ़ीले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ। बाढ़ीले बगाएर मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका 19 बस्तीपुरका दीप स्याङतानकी छोरी 8 वर्षीय रोशनी स्याङतान रहेको र उनको शव बगाएको स्थानबाट करिब 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सोही बाढ़ीले बगाएर टीकाराम ब्लोनकी छोरी 11 वर्षीय सुमित्रा ब्लोन, राजकुमार ब्लोनकी छोरी 12 वर्षीय विनिता ब्लोन बेपत्ता भएको प्रहरीले जनाएको छ। सोही बाढ़ीले बगाएकी 13 वर्षीय सीमा ब्लोनले भने पौडिएर ज्यान बचाएको वडाध्यक्ष नरनाथ सुवेदीले बताउनु भएको छ। सरकारले राष्ट्रिय अनुसन्धान विभाग सम्बन्धी नियमावली संशोधन गरी 30 वर्षे उमेर हात र 55 वर्षे सेवा अवधिको व्यवस्था लागू गर्ने भएको छ। राष्ट्रिय अनुसन्धान विभागलाई सक्षम र प्रविधि मैत्री बनाउन लागि प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यले भनेका छन्। विभागलाई प्रधानमन्त्री कार्यालय मार्फत ल्याउने गरी भएको ऐन संशोधनले कानूनी रूप पाएपछि पुनर्संरचना बारे निर्णय हुने 30 सदस्यको भनाइ छ। राष्ट्रिय अनुसन्धान विभागको काम कार्यवाही थप प्रभावकारी बनाउन भन्दै यसलाई प्रधानमन्त्रीको कार्यालय मार्फत राख्ने गरी ऐन संशोधन गर्न लागि नेपाल ऐन संशोधन गरिएको हो।
नेपालमा बहुदलीय व्यवस्था आएपछि पार्टीहरूले राष्ट्रिय अनुसन्धान विभागलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै 30-55 नियम लगाएर ठूलो संख्यामा कर्मचारी कटौती गर्ने सरकारको तयारी छ। विभागमा अहिले 2,265 जनाको दरबन्दी रहेको छ। पर्याप्त जनशक्ति भए पनि सोचे अनुरूपको काम गर्न नसकेको र ती जनशक्तिले सरकारलाई आर्थिक बोझ मात्र थपेकाले त्यसलाई 1,000 भन्दा मुनि झार्न खोजिएको ती सदस्यको भनाई छ। सिराहामा 15-वर्षीय गणेश यादवको मृत्यु प्रहरीले चलाएको गोली लागेरै भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। सरकारद्वारा गठित सहसचिव पुष्पराज शाही नेतृत्वको छानबिन समितिले प्रहरीले चलाएको गोलीले लागेर नै यादवको ज्यान गएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ। सुनसरीमा दुई समुदाय बीच भएको झडप मधेसभरि फैलिने क्रममा सिराहामा यादवको ज्यान गएको थियो, तर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी कसैले पनि गोली चलाएको स्वीकारेका थिएनन्। छानबिनमा संलग्न एक अधिकारी ले घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोको आधारमा प्रहरीबाटै गोली चलेको पुष्टि भएको बताएका छन्। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा 20 राउण्ड हवाई फायर भएको भनिएको थियो, तर सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलाए भन्ने विषय पेचिलो बनेको थियो। छानबिन समितिको प्रतिवेदनमा त्यस दिन पिस्तोल बोक्ने अधिकारीहरूलाई कार्यवाही गर्न समेत सिफारिश गरिएको छ।

मिशन असोज 16 19 गतेसम्म गर्ने यस अघिको निर्णय कायमै रहेको छ। नयाँ कार्यतालिका अनुसार देशभरका 6,743 वटै वडामा भदौ 24 गते गाउँ नगर वडा अधिवेशन हुनेछ भने 27 गते गाउँ नगरपालिका अधिवेशन हुनेछ। असोज 7 गते जिल्ला अधिवेशन र असोज 10 गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। त्यसपछि असोज 16, 17, 18, 19 गते केन्द्रीय महाधिवेशन हुनेछ। नेकपा एमाले बागमतीमा मुख्यमन्त्रीका लागि सहमति जुटेको छ। हेटौडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई दलको नेताबाट नहटाउने र किरण थापालाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराई सहितका नेताहरूको छलफलले बागमती प्रदेशको मुख्यमन्त्रीमा भक्तपुरका किरण थापा र बागमती प्रदेश दलको नेता जगन्नाथ थपलिया नै रहने गरी सहमति जुटाएको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिनुभएको छ। यसअघि साउन 27 गते थपलिया विरूद्ध एमालेका 16 प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। एलम्बो खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता तत्काल रोक्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका छन्। इरान सम्झौताका लागि तयार नभएसम्म थप छलफल नगर्ने ट्रम्पको निर्णय रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिका र इरानबीच यसअघि सकारात्मक छलफल भइरहेको थियो, तर ट्रम्पले थप वार्ता शुरू गर्नुअघि केही समय पर्खिने निर्णय गरेका छन्। मध्यस्थकर्ताहरू भने दुई देशलाई फेरि वार्ताको टेबलमा ल्याउने प्रयासमा छन्। यसैबीच ट्रम्पले स्टेट अफ होर्मुजलाई अमेरिकाको भूभाग जस्तो देखाइएको नक्सा सार्वजनिक सञ्जालमा पोस्ट गरेका छन्। उक्त नक्सामा होर्मुज स्ट्रेटसँगै इरान, ओमान र संयुक्त अरब इमिरेट्सका केही क्षेत्र समेत देखाइएको थियो। इरानका उपविदेश मन्त्री काजेम गरिबाबादीले होर्मुजा स्ट्रेटलाई अमेरिकाको हिस्सा मान्नु भ्रम भएको बताएका छन्। ट्रम्पले होर्मुजामा अमेरिकी नौसैनिक नाकाबन्दी अझै जारी रहेको दावी गरेका छन्। उनले होर्मुजा खुला रहेको र जहाजहरू आवाजात गरिरहेको बताएका छन्। तर इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म इरानले होर्मुजा नखोल्ने बताएका छन्। विदेशकै खबरमा पछिल्लो समय युक्रेनले रूसको सैन्य तथा औद्योगिक क्षेत्रहरूमा व्यापक रूपमा ड्रोन आक्रमण गरिरहेका छन्। युक्रेनले पछिल्ला दिनहरूमा मस्को सहित रूसका विभिन्न तेल प्रशोधन केन्द्र, इरान इन्धन डिपो, रसद केन्द्र तथा प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्ड बेरीजको गोदामहरू लक्षित आक्रमणहरू गरिरहेका छन्। उक्त आक्रमणहरूमा बेलायतमा निर्मित ड्रोन प्रयोग गरिएको पुष्टि भएपछि बेलायतलाई यसको परिणाम भोग्नुपर्ने चेतावनी रूसले दिएको छ। यसप्रति प्रतिक्रिया दिँदै बेलायती रक्षा मन्त्रालयका प्रवक्ताले बेलायत युक्रेनसँग काँधमा काँध मिलाएर उभिएको स्पष्ट पारेका छन्। पछिल्लो पटक युक्रेनले रूसको मस्को वरपरको क्षेत्रमा करिब 620 ड्रोन प्रहार गरेको र जसबाट 35 अर्ब पाउण्ड भन्दा बढ़ीको नोक्सानी भएको बीबीसीलाई एक सैन्य अधिकारीले बताएका छन्। गत शनिबार राति युक्रेनले रूसतर्फ करिब 822 ड्रोन प्रहार गरेको र तीमध्ये करिब 600 ड्रोन मस्कोलाई लक्षित गरिएको मस्को क्षेत्रका गभर्नरले बताएका छन्। एलम्बो खबरमा अब खेलकुदको खबर। गण्डकी प्रदेश स्तरीय खेलकुद पदक वितरण प्रक्रियामा गम्भीर त्रुटि र चरम लापरवाही भएको ठहर गर्दै छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। गण्डकी प्रदेश खेलकुद परिषद गखेपाद्वारा गरिएको पदक वितरण विवादमा परेपछि प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेष नारायण पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले गत सोमबार विभागीय मन्त्रीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको हो। मन्त्रालय स्रोतका अनुसार गखेपाका सदस्य सचिव श्रीधर शर्माले कार्यविधि मिचेर आफू अनुकूलका पात्रलाई पदक बाँडेको विषयलाई छानबिन समितिले गम्भीर त्रुटि र लापरवाहीको रूपमा औल्याएको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। मकवानपुरमा 4 विद्यार्थीलाई खोलाले बगाए, एकजनाको मृत्यु, 2 बेपत्ता। सिराहामा प्रहरीकै गोलीबाट गणेशको ज्यान गएको छानबिन समितिको निष्कर्ष। राजगोपालले बोलाए केन्द्रीय समितिको बैठक, महत्वपूर्ण विषयहरूमा बैठकका एजेण्डा। सर्वोच्चको पुनरावलोकन नटुगिँदै कांग्रेसले अघि बढ़ाए महाधिवेशन प्रक्रिया।

इरान सम्झौताका लागि तयार नभएसम्म वार्ता नगर्ने ट्रम्पको निर्णय, युक्रेनलाई ड्रोन आपूर्ति गरेको मूल्य बेलायतले चुकाउनु पर्ने रूसको चेतावनी, र गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सेटिङ भएको छानबिन समितिको निष्कर्ष, आफै निर्णायक आफैलाई पदक। लम्बु खबर अहिलेलाई यति नै, अर्को खबर लिएर मध्याह बाह्र बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म यमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुडी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
1: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
0: सम्पर्क नम्बर 9813-78-46-43 र 9808-25-525। मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842-40-20-54।
3: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरछु गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangha Chukuri Nagarpalika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Shankar Subhari Nagar Palika 5, Sindhupalso.
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

0: Time check. It's 10 AM.
1: अहिले बिहानको 10 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो.
2: तामाङ सुपरस्टार डम्फु मिडिया प्रेजेन्ट्स.

0: இளம்பு பிரேக் டைம்.
1: ओइनी के पार ओइ मित्र, यो दुम्सोले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849913 27।
3: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक।
0: हाम्रा सेवाहरू
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
3: मायाको चिनो,
0: मेडल,
3: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
3: कस्टमाइज कप प्रिन्ट,
0: मेडल फोटो प्रिन्ट।
3: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
0: कन्ट्याक्ट नम्बर 9841924274।
3: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्, बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धम्माकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुडिकेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
5: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडिखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
3: सम्पर्क नम्बर 9813748443 र 9808252525।
0: एलम्बु FM 89.6 MHz।

0: ए पग्लिस पग्लिस पग्लिस के को झगडा के को फाइटर के को राइडर तामाङ तामाङ भएर यसरी झगडा गर्नुहुन्छ
1: यान तामाङ गीता दोला

0: wait just a minute. We will return back.
1: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: बा,
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9843-40-667 र 9818-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुडिकेल चोकमा आयोजना हुँदैछ बजार झ्याम्मै एक्सचेन्ज मेला।
3: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडिखेल चोक, चौतारा बजार, सिन्धुपाल चोक।
1: सम्पर्क नम्बर 9813-78-46-43 र 9808-25-525।
0: चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Sangha Suguri Nagarpalika 5, Singapore Soap. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangha Suguri Nagarpalika 5, Singapore Soap.
6: हेलम्बु FM 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: तिम्रो काम मात्रै काम हो?
1: एकचोटि कल त गर्दा हुन्थ्यो नि,
0: भने त म बिजी थिएँ भनेर हौ छोडी। आई वाज बिजी, कम अन।
1: मसँग किन रिसाइरहेको छौ? मेरो के गल्ती छ?
0: ल भयो नि त, सबै गल्ती मेरो भयो नि त।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
5: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
4: सम्पर्क नम्बर 9813786443 र 9800825525।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: wait just a minute. We will return back.
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्, बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
12: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, 0 सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ, त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
11: सम्पर्क नम्बर 9813-78-46-43 र 9808-25-525।
13: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
14: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
15: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
15: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
14: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
15: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
16: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो, के छ हौ सुरुजी नि?
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: र आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो। पर्खेर बस है त।

0: ओइ सुन न,
1: भन न,
0: हामी सँगै भएको नि यत्रो टाइम भइसक्यो, आई थिङ्क अब हामी बिहा गर्नुपर्छ होला।
1: बिहा गर्छु मात्रै भनेर हुन्छ? न केही जागिर छ, न केही काम गर्छौ, घरमा पनि लडेर माग्ने कुरा आइरहेछ। तिमीले यस्तै पारा हो भने मैले पनि केही सोच्नै पर्ने हुन्छ।
0: कति गीत गरिरहेको क्या, काम खोजिरहेको छु त।
1: काम मात्रै खोज्दै बस्छ, कस्तो झर्केर बोलेको, म गएको
0: एकछिन बस्छ न। अरे

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हिलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हिलम्बु खबरमा स्वागत छ। म आईसिंह तामाङ। शुरू गरौं हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट। भगवानपुरमा खोलाले बगाएकी एक थप छात्रको शव फेला, एकजना अझै बेपत्ता। पन्ध्र महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै कांग्रेसको देउबा समूह अदालतमा जाने। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाजासहित 8 विदेशी नागरिक पक्राउ। भारतको कोलकातामा एक होटलमा आग लागि हुँदा 9 जनाको ज्यान गयो। र एसएससी प्रिमियर कपको अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। भाइरल ज्वरोको संक्रमण फैलिएपछि दोलखाको जिरी नगरपालिकाले नगरपालिकाभित्रका विद्यालयहरू 3 दिन बन्द गर्ने निर्देशन दिएको छ। केही साता यता फैलिएको इन्फ्लुएन्जा भाइरसका कारण बालबालिकाहरू बिरामी परेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर विद्यालय बन्द गर्न निर्देशन दिएको हो। जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले इन्फ्लुएन्जा भाइरसको संक्रमण तीव्र भएका कारण थप व्यक्तिमा संक्रमण नहोस् भनेर आजदेखि भदौ 6 गतेसम्म नगर क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको छ। खबरमा अब राष्ट्रिय खबर। मकवानपुरमा खोलाले बगाएर बेपत्ता भएकी एक थप एकजना छात्रको शव फेला परेको छ। हेटौडा उपमहानगरपालिका 19 बस्तीपुर स्थित वासुदेव खोलाको बाढ़ीमा मंगलबार हिजोदेखि बेपत्ता 12 वर्षीय विनिता भोलन आज बिहान मृत फेला परेको हो। स्थानीय राजकुमारी भोलनकी छोरी विनिताको शव बाढ़ीले बगाएको स्थानभन्दा करिब 2 किलोमिटर तल फेला परेको हो। खोलाले बगाएर बेपत्ता भए कि 11 वर्षीय सुमित्रा भ्रोन भने अझै भेटिएको छैन। यसअघि 8 वर्षीय रोशनी स्याङतानको शव मंगलबार नै भेटिएको थियो। हिजो दिउँसो वासुदेव खोलाले 4 स्कूले बालबालिकालाई बगाएको थियो। 13 वर्षीय सीमा भ्रोन भने बाढ़ीबाट निस्किन सफल भएका थिए। नेपाली कांग्रेसको संस्थापन इतर समूह 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ। पार्टीले आधिकारिकता सम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेपछि इतर समूह सर्वोच्च जाने भएको हो। इतर समूहको प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया तत्कालका लागि रोक्न माग गर्दै आफूहरू सर्वोच्च जाने तयारीमा रहेको जानकारी दिनुभयो। संयोजक विश्वकर्माको अनुसार समूहले गठन गरेको नेता रमेश लेखक संयोजकत्वकोमा कानून र विधान समिति अदालत जाने भएको छ। यसअघि इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले 26 साउनमा महाधिवेशन सम्बन्धी गतिविधि अगाडि नबढ़ाउन निर्वाचन आयोग र पार्टीलाई पत्र पठाएका थिए। पत्रमा सर्वोच्चको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म सम्पूर्ण संगठनिक संरचनाहरूलाई साबिक अवस्थामा राख्दै अदालतको गरिमा र कानूनी प्रक्रियालाई पूर्ण रूपमा सहयोग गर्न र सम्मान गर्न पनि पत्र मार्फत आग्रह गरिएको थियो। अदालतको अवहेलना वा कानूनी प्रतिकूलताका सृजना भएमा त्यसको जिम्मेवार सम्बन्ध पक्षले नै लिनुपर्ने संयोजक कोइरालाले पत्रमा उल्लेख गरिएको छ। सर्वोच्चले 21 साउनमा नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो। उक्त अनुमतिपछि कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवाद फेरि शुरूदेखि नै सुनवाई हुने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो प्रदेशसभामा विश्वासको मत लिने भएको छ। मुख्यमन्त्रीमा नियुक्त भएका एक हप्ताभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो। तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहले साउन 28 गते पदबाट राजीनामा दिएपछि साउन 29 गते भट्टले संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक
महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेको छ। मुख्यमन्त्री भट्टले विश्वासको मत लिनका लागि आज दिउँसो 1 बजे प्रदेशसभाको बैठक बस्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभएको छ। यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी नेकपा नेतृत्वमा नयाँ सरकार बनेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेसँग मिलेर नेकपाले सरकार बनाएको हो। दुवै दलको मिलाएर सरकार चलाउनका लागि बहुमत पुग्ने अवस्था छ। नेकपाका 12 सभामुख सहित एमालेका 11 जना उपसभामुख सहित गरी जम्मा 32 प्रदेशसभा सदस्य रहेका छन्। सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार चलाउन 27 जना प्रदेशसभाको समर्थन आवश्यक पर्ने गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब 40 किलोग्राम थाई गाँजा सहित 8 विदेशी नागरिकलाई पक्राउ गरिएको छ। विमानस्थलमा 39.28 किलोमिटर थाई गाँजा सहित 5 जना म्यानमारका र 3 जना भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको ब्यूरोको प्रहरी नायब उपनिरीक्षक जीवन निरौलाले जानकारी दिनुभएको छ। उहाँको अनुसार म्यानमारका नागरिकले थाइल्याण्डको बैंकबाट थाई एयरवेजको उडान मार्फत आएका थिए। भारतीय भने थाइल्याण्ड पुकेटबाट ब्याट्रिक एयरवेजको उडानबाट नेपालमा आएको थियो। प्रहरीले गाँजो सहित 8 थान राहदानी र 8 थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका सबैमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी निरौलाले जानकारी दिनुभएको छ। लम्बु खबरमा अब विदेशको खबर। भारतको पश्चिम बंगाल राज्य कोलकाताको एक होटलमा गैराती आग लागि हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। 6 जना घाइते भएका छन्। मिर्जा गविलमा भएको होटलमा आग लागि भएको हो। आगलागीमा परि ज्यान गुमाउनेहरूको संख्या बंगाली नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको उद्धारमा खोटिएको अग्नि नियन्त्रक टोलीले जानकारी दिएको छ। भारतीय संचार माध्यमहरूको अनुसार उनीहरू उपचारका लागि कोलकाता गएका थिए। आगो निभाइरहेको छ तर आगलागीको कारण खुल्न सकिएको छैन। पश्चिम बंगालमा 2 दिनको अवधिमा होटलमा आगलागी भएको यो दोस्रो ठूलो घटना हो र यसअघि सोमबार पनि तारापीठको एक होटलमा आगलागी हुँदा 8 जनाको ज्यान गएको थियो। खबरमा अब खेल खबरमा तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेका नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई हराएको छ। नेपालले हिजो मंगलबार भएको र पहिलो अभ्यास खेलमा कर्नाटकलाई 116 रनले पराजित गरेको छ। नेपालले दिएको 189 रनको लक्ष्य पछ्याएको कर्नाटकले टोली 28 ओभरमा 72 रन मात्र बनाउन सक्यो। कर्नाटकका शरथ श्रीनिवासले सर्वाधिक 32 रन बनाउँदा अरू दोहोरो अंकमा रन बनाउन सकेन। नेपालका करण केसी, ललित राजवंशी, शेर मल्ल र बसीर अहमदले समान 2-2 विकेट लिएको छ भने हेमन्त धामी र सन्दीप लामिछानेले समान 1-1 विकेट लिएका थिए। यसअघि टस र पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 45 ओभरमा 188 रन बनाएको थियो। नेपालका आसिफ शेखले सर्वाधिक 49 रन बनाएका थिए भने समा एहेमा रहेका नेपालले पहिलो खेल भदौ 15 गते बहराइनसँग खेल्नेछ। त्यसपछि मलेसिया, साउदी अरब र हङकङसँग पनि खेल्ने तालिका रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। मकवानपुरमा खोलाले बगाएकी थप 1 छात्रको शव फेला, 1 जना अझै बेपत्ता। 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै कांग्रेसको देउबा समूह अदालतमा जाने। पश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा सहित 8 विदेशी नागरिक पक्राउ। भारतको कोलकातामा एक होटलमा आग लागि हुँदा 9 जनाको मृत्यु र एसीसी प्रिमियर कपको अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिङ तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
1: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, थुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
0: सम्पर्क नम्बर 98138443 र 98085625।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 मा 3 GPA भन्दा माथि ल्याउने छात्र

0: रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
1: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यहीसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849927।
6: लम्बु FM 89.6 MHz।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो नमस्ते नमस्ते नमस्ते नमस्कार अनि साङ्गीतिक अभिवादन टक्राउन चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। आज पनि कार्यक्रम प्रस्तुता हिसिङ तामाङ छु भने यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ। अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोत महानुभावहरूले। र यति बेला हेलम्बा एफएमलाई सुन्दै हुनुहुन्छ काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीलाई यति बेला सुन्दै हुनुहुन्छ भने हेलम्बा एफएमको तरंगबाट तरंगित भएर यति बेला हामीलाई विभिन्न गाउँ बस्ती, विभिन्न ओकाली ओह्राली गाउँघरका विभिन्न बस्ती बस्तीबाट यो प्रोग्राम सुन्दै हुनुहुन्छ भने गाउँका विभिन्न स्थानबाट प्रत्यक्ष रूपमा हेलम्बा एफएमलाई सुन्न नसक्ने र हेलम्बा एफएमलाई राम्रोसँग नटिप्ने स्थानहरूबाट तपाईँहरूले एकैसाथ सुन्नका लागि हेलम्बा एफएम मजाले प्रसारण भइसकेको छ। हेलम्बा एफएमको फेसबुक पेज अनि अनलाइनका वेबसाइटहरूबाट पनि देशभरका विभिन्न स्थानबाट एकैसाथ हेलम्बा एफएम सुन्न सक्नुहुनेछ। विशेष गरी हेलम्बा एफएम तपाईँहरूले दिउँसोको 1 बजेबाट 2 बजेसम्म हेलम्बा एफएमबाट प्रसारण भइरहेको कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ। कार्यक्रम टक टू हेलम्बु 6 दिन आउने गर्दछ र 6 दिन नै हामी छुट्टा छुट्टै बसाईमा उपस्थिति जनाउने गर्दछौ। त्यसैको सन्दर्भमा आज हामी तपाईँहरूको काली ओराली, भन्ज्याङ, देउराली लगायतका गाउँका विभिन्न स्थानबाट तरंगित हुँदै तपाईँहरूको माझ सामु हामी आइसकेका छौं, हामी गुन्जिसकेका छौं तपाईँहरूको घरका आँगनका भित्ता भित्तामा अनि हातका मोबाइलका सेटहरूमा। यति बेला हेलम्बा एफएम गुन्जिरहेको छ, हेलम्बा एफएमबाट प्रसारण भइरहेको कार्यक्रम टक टू हेलम्बु सुनिराख्नु भएको छ। हामीले एकदमै आशा र अपेक्षा गरिएको छ र विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक सातको 6 दिन सुन्न सक्नुहुनेछ। तपाईँहरूले आइतबार बाहेक अन्य दिनहरूमा दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ र कार्यक्रम टक टू हेलम्बुमा तपाईँहरूले आफ्नो रोजाइमा गीत रोज्न पार्न सक्नुहुनेछ। है, गीत रोजाइमा पार्नको लागि आजको यस कार्यक्रममा तपाईँहरू सहभागी जनाउनु पर्ने हुन्छ र कार्यक्रममा कल गर्नका लागि भने हामीले तपाईँहरूको लागि नम्बरहरू खुल्ला गरेका छौं र तपाईँहरूलाई अवगत भएको कुरा नै हो हामी 6 दिन आउँछौ र 6 दिन नै हामी छुट्टा छुट्टै बसाईमा उपस्थित हुने गर्दछौ। त्यसैको सन्दर्भमा आज हामी तपाईँहरूको माझमा बुधबार बसाईमा उपस्थित भएको छ। बुधबार बसाईमा पहिलो साथीले गीत रोज्न पाउनुहुनेछ भने अन्य साथीहरूले सो गीतलाई समर्थन जनाउन सक्नुहुनेछ। साथीहरू समर्थन जनाउनका लागि नम्बरहरू तपाईँहरूले मजाले पाउन सक्नुहुनेछ। है, अब तपाईँहरूले हामीलाई कल गर्नका लागि नम्बर हामीले खुल्ला गरिसकेका छौं। यदि तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860552525 कल गर्न सक्नुहुनेछ। कल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। बुधबारी बसाईमा पहिलो मित्रले गीत रोज्न पाउनुहुनेछ भने अन्य 3 जना साथीले सो गीतलाई समर्थन जनाउन सक्नुहुनेछ। समर्थन मार्फत तपाईँले साथीले रोज्नु भएको गीतहरूलाई आफ्नो घर परिवारजनमा सम्झना व्यक्त गर्दै छुटिनु पर्ने हुन्छ र यो कार्यक्रममा तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने नम्बर 9860552525 9860552525 कल गर्नुहोला अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला। यदि तपाईँहरू फेसबुकमा जोडिनु भएको छैन भने जोडिनुहोला, आफ्नो फेसबुकको सर्च बक्समा जानुहोस् अनि त्यसमा हेलम्बा एफएम 89.6 MHz सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानबाट पनि हेलम्बा एफएम सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। है श्रोताहरू, यदि तपाईँहरूले प्रोग्राम मन परेर साथीहरूलाई पनि यो प्रोग्राम पुर्याउन चाहनुहुन्छ भने हाम्रो लाइभलाई सेयर गर्न नभुल्नुहोला। यही आग्रह र यही कामना व्यक्त गर्दै कार्यक्रमको शुरूआतमा हामी हाम्रै रोजाइमा रहेका मिठो गीत राखेर कार्यक्रमको ढोका उगार्न चाहन्छु। सो गीत पछि तपाईँहरूको माझमा हामी आउनेछौ। अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्ब एफएम 89.6 MHz कार्यक्रम टक टु हेलम्ब सुन्दै हुनुहुन्छ। र आजको यस बसाइमा कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ, 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिनुहोला। आज मंगलबार बुधबारी बसाइमा छौ, बुधबारी बसाइमा पहिलो मित्रले गीत रोज्न सक्नुहुनेछ भने अन्य तीनजना साथीले सो साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। र यसैको क्रममा आजको लागि भने पहिलो मित्र यति बेला हामी माझमा जोडिनु भएको छ, हामी उहाँलाई स्वागत गर्न चाहन्छौ। हजुर नमस्कार।

0: हजुर नमस्ते नमस्ते नमस्कार अनिला सोफिया फुल्ला मिठो गीत गुनगुनाउँदै आउनु भएको छ कहाँबाट को बोल्दै हुनुहुन्छ यति मिठो गीतको साथमा शुभ नाम पनि सुनिदिहालौँ है हजुर काभ्रेबाट माया घिसिङ बोल्दै हुनुहुन्छ हजुर मायाजी अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ हजुर हजुर प्रोग्राम सुन्दै अनि कार्यक्रममा कल गर्दै हुनुहुन्थ्यो कल लागिएको छ अनि सन्चै हुनुहुन्छ नि तपाईँ सन्चै हुनुहुन्छ नि हजुर मलाई पनि एकदमै ठिकै छ सन्चै आरामै छु भन्नुपर्छ अनि सुनाउनुहोस् आजभोलि के कामहरू चल्दैछ गाउँघरतिर
1: त्यस्तै भनौँ न दादा अब घर घर आएपछि कामहरू गर्ने अनि

0: ओके बाई बाई साथी हुनुहुन्थ्यो मायाजी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ उहाँलाई एकदमै मिठो अनि रमाइलो सेलो भाग गीत रोजाइमा पारिसक्नु भएको छ र सोही गीतलाई समर्थन जनाउन चाहनुहुन्छ भने 9852555525 समर्थन जनाउनका लागि कार्यक्रममा जोडिनुहोला र यति बेला गीत समर्थन जनाउनका लागि कोही साथी लाइनमा जोडिनु भएको छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्ते हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ हजुर रिनाजी बोल्दै हुनुहुन्छ सुनखानीबाट हजुर रिनाजी के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ
1: यति बेला म प्रोग्राम सुनेर बसिरहेछु भन्नु
0: है त हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि हजुर मलाई पनि एकदमै ठिकै छ सन्चै आरामै छु भन्नुपर्छ अनि सुनाउनुहोस् न सुनखानीतिरको नयाँ नौलो खबरहरू के छ मौसमको अवस्था कस्तो छ आज
1: नयाँ नौलो खबरहरू त खासै केही पनि छैन मौसमको अवस्था भन्नुपर्दा एकदम धुम्म धुम्म भइरहेछ पानी पर्ला पर्ला जस्तो छ घाम पनि लागेको छैन है चिसो चिसो नै छ बादल ढकमक्क लागिरहेछ भनौँ अनि हजुर लगायत चौतारातिरको के छ नयाँ नौलो सुनाउनु
0: हजुर म लगायत यता चौतारातिरको यति बेलाको मौसमको अवस्था मजाले एकदमै चर्को घाम छ एकदमै गर्मी नै छ यतातिर र वारिपारीतिर चाहिँ अब कोही ठाउँमा मजाले घाम छ भने कोही ठाउँमा शीतल नै छ र मौसम समग्रमा ठिकै छ र अरू सबै ठिकै छ राम्रो नै छ भनौँ न है हजुर अनि आज भोलि विशेष के कामहरूमा बिजी व्यस्तता आउनुहुन्छ रिनाजी हजुर रिनाजी हुनुहुन्थ्यो उहाँसँग हामी कल संवादबाट छुटिसकेका छौं सो केही नेटवर्कको समस्या या केही प्राविधिक कुराले पनि हुन सक्छ है र सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु र आज हामी बुधबारे बसाईमा छौं बुधबारे बसाईमा पहिलो मित्रले गीत रोज्न पाउनुहुनेछ भने अन्य तीनजना साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउन सक्नुहुनेछ यदि तपाईँहरू समर्थन जनाउन चाहनुहुन्छ भने 9852555525 कल गर्दै आउँदै गर्नुहोला र यति बेला समर्थन जनाउनका लागि कोही साथी जोडिनु भएको छ म उहाँसँग कुराकानी गर्न चाहन्छु हजुर नमस्कार
2: हेलो नमस्ते नमस्कार दर्शन है त
0: हजुर नमस्ते दर्शन कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सरस्वती जी बोल्दै हुनुहुन्छ जलबिरेबाट हजुर अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा ओहो भनेपछि ठ्याक्कै यो दिउँसोको हाफ टाइमको समयमा खाजा पिनाको कामहरू गर्दै हुनुहुन्छ ए अनि दिने काम मात्र गर्नु भएको छ कि आफू पनि खाने काम गर्नु भएको छ ए सबै हुँदैछ है ओके ल ठिकै छ अनि सन्चै हुनुहुन्छ नि हजुर हजुर अनि सुनाउनुहोस् अब जलबिरेतिर चाहिँ कस्तो छ मौसम आज ल ठिकै छ एकदमै आज कार्यक्रममा जोडिनु भएको छ साथीले एकदमै मिठो गीत रोज्नु भएको छ सो गीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुनेछ है ओके बाई बाई साथी हुनुहुन्थ्यो सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनु भएको छ र उहाँले पनि धन्यवाद व्यक्त गर्न चाहन्छु र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा साथीले रोज्नु भएको एकदमै मिठा अनि रमाइलो गीतलाई समर्थन जनाउनका लागि 9852555525 यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ हामी उहाँसँग कुराकानी गर्न चाहन्छु हजुर नमस्ते हजुर नमस्ते हजुर नमस्ते अनि दर्शन फ्याफुलजी कहाँबाट को बोल्दै हुनुहुन्छ
3: हजुर
0: त्यसरी नरुनुहोस् हजुर हामी सम्झ

0: अनि प्रयास गरिहाल्छु नि, के को चिन्ता लिनुहुन्छ तपाईँ? ल ठिकै छ पक्कै पनि। अनि निर्जलाई चाहिँ के छ खबर? धेरै समय पछाडि सम्झिनु भयो आज।
1: अब म त प्रोग्राम चाहिँ सुनेर साथ दिइरहेको छु, मेरो मोबाइल बिग्रेर अनि त्यही भएर चाहिँ कल गर्न पाएको छैन हजुर भन्नुपर्छ है।
0: ए हजुर हजुर, भनेपछि अब प्रोग्राम सुन्ने काम चाहिँ रोकिएको छैन र पनि अलिकति मोबाइलको समस्याले गर्दाखेरि चाहिँ कार्यक्रममा भाग लिन सक्नु भएन है। ओके ल ठिकै छ। अनि के छ खबर सुनाउनुहोस् तपाईँ लगायत तपाईँको ठाउँतिरको नयाँ नौलो खबरहरू।
1: नयाँ त त्यही हो हजुर, पुरानै हो। अब नयाँ नौलो अब हिजो अस्तिबाट काउली बोलेर तर्क लगाइसक्यो, अब आज भोलि अलिक फुर्सद छ, दुई चार दिन भयो, हिजो अस्ति चाहिँ मारा मारै थियो। नयाँ नौलो त्यही हो हजुर, अब सबै पुरानै छ, अब हजुरहरूको सुनाउनु नयाँ नौलो के छ गरे
0: हजुर। म लगायत हाम्रो यतातिरको नयाँ नौलो खबरहरू सबै ठिकै छ, राम्रो नै छ। हेर्नुहोस् अब आज भोलि दिनानुदिन पानी परिरहेको छ, अब दिउँसोको समयमा अलिअलि गर्मी भए पनि बेलुकाको समयमा अनिवार्य रूपमा पानी पर्दै आइरहेको नै छ र अरू सबै ठिकै छ, राम्रो नै छ भनौँ न है। हजुर ल, अब अस्वस्थ पनि हुनुहुन्छ कि जस्तो महसुस भयो हामीलाई, के हुँदैछ स्वास्थ्य अवस्था तपाईँको? हजुर हजुर, त्यही त अब हामीले सुन्न पनि आइरहेका छौँ कि अलिकति तपाईँलाई स्वास्थ्यमा केही समस्या छ जस्तो लाग्यो। ल अब गर्मी भए तापनि तातो पानीलाई अलिकति निरन्तरता दिनुहोला, राम्रोसँग केयर गर्नुहोला, छिटै चाहिँ अब निको हुनुहोला, सुस्वास्थ्य लाभको कामना है तपाईँलाई। हजुर पक्कै पनि, अब तपाईँहरूको साथ सपोर्ट र हाम्रो आशीर्वाद नलाग्ने भन्ने कुरा त कुनै हालतमा हुँदै भएन नि। ओके हुन्छ, साथीले एकदमै मिठो अनि रमाइलो गीत रोज्नु भएको छ र सो गीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुनेछ।
1: हजुरको लागि धेरै दिन पछि बोल्न पायो, खुसी लाग्यो तपाईँको लागि, अनि वर्धन नानाको लागि, अनि राघव दादाको लागि, अनि साथीहरूलाई अब कसैले पनि बिर्सेको छैन है। नम्बर नभएको कारणले, मेरो मोबाइल बिग्रेको कारणले कसैले पनि फोन गर्न पाएको छैन, बिर्सेको छैन है। सबै सबैले सम्झिँदैछु है, भन्दैछु, टिन्छु सबै।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, निर्जुला वाइबा हुनुहुन्थ्यो त काभ्रे प्लान्चोकोबाट। अस्वस्थको बावजुदले पनि हिलम्बा एफएमलाई अत्यन्तै मायाका साथमा धेरैजना श्रोता साथीहरूले सम्झिनुहुन्छ, माया गर्नुहुन्छ र पक्कै पनि तपाईँहरूको यो साथ, तपाईँहरूको यो माया हामीलाई सदैव रहिरहनेछौँ र हाम्रो यो तपाईँहरूको माया र यो सम्बन्ध सधैँ प्रगाढ बन्नेछ र बनाउँदै जानेछ। हामी यो अपेक्षा र यो आशा र यही भरोसा हामी व्यक्त गर्दछौ र कार्यक्रममा तपाईँहरूले आज हामी बुधबारे बसाईमा छौ, पहिलो मित्रले गीत रोज्नुहुन्छ र अन्य दुईजना मित्रले मजाले यसो गीतलाई समर्थन जनाउनु पर्ने हाम्रो यस कार्यक्रमको नियम पनि हो आजको बुधबारको। र कार्यक्रममा कल गर्नको लागि चाहिँ नम्बर एकदमै खुल्ला गरिएको छ, हामीले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले लाइभ हेर्दै हुनुहुन्छ भने, यदि तपाईँहरू कल गर्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै कार्यक्रममा जोडिन पाउनुहुनेछ। अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने साथीहरूले रोजाइमा पार्नु भएको गीतलाई तपाईँले फेसबुक पेजबाटै भए पनि समर्थन जनाउन भने पाउनुहुनेछ है। श्रोताहरू कमेन्ट गर्दै गर्नुहोला, कमेन्टहरू पनि राख्दै गर्नुहोस्, कमेन्टहरू पनि हामी लिनेछौ र कार्यक्रममा कल गर्नका लागि चाहिँ नम्बर छ 9860552525 नम्बरमा कल गर्नुहोला। अनि गीत रोज्नका लागि पनि सोही नम्बरमा कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो तामाङ सेलो गीत मायाको प्यासी भन्ने बोलको गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत यो सञ्जीव घिसिङको आवाजमा रहेको गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु साथीहरूको रोजाइमा रहेका अत्यन्तै मिठा अनि रमाइलो गीत हामीले राखेका थियौं। पहिलो साथीले गीत रोज्न पाउनु भएको थियो भने तीनजना साथीले सो गीतलाई नै समर्थन जनाउनु भएको थियो र यसै गरी फालो तपाईँहरूको नै हो हाम्रो यस कार्यक्रममा सहभागिता जनाउनका लागि नम्बर एकदमै खुल्ला छ 9860525525 9860525525 कल गर्नुपर्ने हुन्छ आज र बुधबारको बसाई कार्यक्रम प्रस्तुता हाइसिंह तामाङ छ भने प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र राघव तामाङ अनि सुनेर एकदमै साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले यति बेला यो प्रोग्रामलाई सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुनाइ हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ अनि रसुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायत विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ र सुन्दै आइराख्नु भएको छ। आजको यस बसाईमा तपाईँहरूले कार्यक्रममा कल गर्दै गीत रोज्न पाउनुहुनेछ पहिलो मित्रले भने अन्य साथीहरूले यसो गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ र हामी उहाँसँग कुरा गर्न चाहन्छ। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, रिनाजी बोल्दै हुनुहुन्छ? हजुर ल ओके पक्कै पनि। अनि सुनाउनुहोस् कस्तो हुँदैछ आजको दिन? हजुर बसी बसाई गर्दै आजको दिन व्यतीत हुँदैछ है? ओके, कतिको चर्को घाम छ आज उतातिर? ए ल हुन्छ, एकदमै फेरि पनि कलमा जोडिन सफल हुनु भएको छ। अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ तपाईँ? हजुर गंगा सुनामको आवाजमा रहेको मिठो गीत सुन्न चाहनुहुन्छ? ओके ल हुन्छ, हामी गीत राख्नेछौँ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: हुन्छ, विशेष त हजुरको लागि नै एकदम धेरै समय पछाडि प्रोग्राम सुनेर कल लगाएर बोल्न पाएँ। हजुरको लागि नै अब बस्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला र बाँकी कल एकदम शुभ रहोस् भनेर भन्न चाहेँ।
0: हजुर धन्यवाद।
1: त्यसै गरी हेलम्बा एफएम होल युनिटको लागि पनि एकदम धेरै धेरै सम्झना, मजाले गीत सुनेर इन्जोय लिनुहोला भनेर भन्न चाहेँ। मेरो घर फ्यामिली सम्पूर्णको लागि अनि अघि भर्खर फोन गर्नुहुने आदरणीय निनीको लागि पनि एकदम धेरै धेरै सम्झना, हजुर पनि मजाले सँग सुनेर स्कुलमा इन्जोय गर्नुहोला है भनेर भन्न चाहेँ। अनि जति पनि साथीहरूले मलाई सुनखानीको रिना श्रेष्ठ भनेर मेरो नाम र भोइसबाट मसँग चिर परिचित हुनुहुन्छ, उहाँहरू सम्पूर्णको लागि पनि अब बस्ने गीत सुनेर मजाले इन्जोय लिनुहोला। सबै
0: ओके भाई भाई, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो है, सो धेरै धेरै धन्यवाद छ उहाँलाई पनि र यसै गरी आउन सक्नुहुनेछ पालो तपाईँहरूको नै हो। साथीले मिठो गीत रोज्नु भएको छ, यदि समर्थन जनाउन चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर रहेको छ 9860525525 कल गर्दै कार्यक्रममा जोडिनुहोला। यो दिउँसोको समय हेलम्बु एफएम 89.6 MHz कार्यक्रम टक टू हेलम्बु सिन्धुपाल्चोक चौताराबाट प्रसारण भइरहेको प्रोग्रामलाई देश विदेशका विभिन्न स्थानहरूबाट हेलम्बु एफएम यति बेला प्रत्यक्ष रूपमा सामाजिक सञ्जाल अनि फेसबुक पेजहरूबाट पनि एकैसाथ सुनिराख्नु भएको छ र अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो गीत राख्ने बेला भइसकेको छ। तपाईँहरूको माझमा हामी गीत राख्छौ र गीतपछि फेरि पनि आउनेछौ। तपाईँहरू भने लम्बा फ्याम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हेलम्बा सुन्दै हुनुहुन्छ। यो पसाईमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। यो दिउँसोको समय हेलम्बा एफएम 89.6 मेगाहर्जलाई यति बेला विभिन्न लेक बेसी गाउँ ठाउँ आफ्नै गाउँ काली ओराली भन्ज्याङ चौतारी गर्दै यो प्रोग्राम सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। यो प्रोग्राममा तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू पनि हाम्रो यस प्रसाईमा रोज्न पाउनुहुनेछ। आफूले मनपर्ने गीत रोज्नको लागि कार्यक्रममा कल गर्नुभने हुन्छ है श्रोताहरू, कार्यक्रममा कल गर्नका लागि चाहिँ 98 60 52 55 25 कल गर्नुहोला अनि फेसबुक पेजहरूबाट कमेन्ट गर्नुहोला। तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य अनेर गर्नेछौ, कमेन्टहरू पनि लिनेछौ अनि तपाईँहरू सँगसँगै मिठा अनि रमाइला मिठा भोलाको सारीहरू पनि गर्नेछौ। यो दिउँसोको समयमा है तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ कल गर्न सक्नुहुनेछ, तपाईँ जहाँबाट सुन्नुभए तापनि। र हामी माझमा यति बेला एकजना साथीले मेसेज गर्नु भएको छ, सो मेसेजले म लिन चाहन्छु है। अब हुन त आज हामीले कल लिनुपर्ने कार्यक्रम हो र पनि साथीहरूको मेसेजलाई पनि हामी लिने गर्छौँ है, र कमेन्टहरू पनि बाँकी नै छ, कमेन्टहरू लिनुपर्ने बाँकी छ अनि त्यसै गरी कलहरू पनि बाँकी नै छ। र मेसेज गर्नुभएको छ, हेलो दादा, मलाई चाहिँ सेल्फी हानुला भन्ने बोलको गीत राखिदिनुहोस् न भन्नुभएको छ है। अब सेल्फी आनौला भन्ने बोलको गीत रोज्नु भएको रहेछ साथीले, र धन्यवाद छ उहाँलाई मेसेज गरिदिनु भएकोमा। यदि तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्नुहोला, श्रोताहरू गीत रोज्न पाउनुहुनेछ। हामी छ दिन आउँछौ र छ दिन हामी छुट्टै छुट्टै बसाईमा उपस्थित हुने गर्दछौं। त्यसैको सन्दर्भमा आज हामी बुधबारी बसाईमा छौं। बुधबारी बसाईमा पहिलो मित्रले गीत रोज्न पाउनुहुन्छ भने अन्य तीनजना मित्रले आफूलाई चाहिँ अब साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनु पर्ने हाम्रो यस कार्यक्रमको नियम छ है। यो दिउँसोको समय विभिन्न श्रोता मित्रहरू यति बेला खेतबारीको कामतिर बिजी व्यस्तता हुनुहुन्छ, कतिपय श्रोताहरू वन जंगलतिर अझै पनि काम गर्दै हुनुहुन्छ, मकैको काम, धानको काम, खेतीपाती किसान गर्दै हुनुहुन्छ होइन, र कतिपय साथीहरू मजाले साइड साइडमा बसेर शीतल ताप्दै हुनुहुन्छ होला, कतिपय साथीहरू अब भर्खर खाना भएर मजाले ढल्किएर आराम गर्दै हुनुहुन्छ होला, अब कतिपय साथीहरू यात्रातिर हुनुहुन्छ होला। जे जस्तो अवस्थामा रहनु भए पनि तपाईँहरू स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, हामी तपाईँहरूको माझमा यही कामना व्यक्त गर्दछौ। र कार्यक्रमको सुरु फेरि बीचमा साथीले रोज्नु भएको गीत राख्छौ, गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदम मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, कार्यक्रम सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ट्ज कार्यक्रम टक टू हेलम्बा सुन्दै हुनुहुन्छ र हामी साथीहरूको रोजाइमा रहेका अनि मिठा अनि रमाइला गीतहरू बजाउँदै आइरहेका छौं र यसैको सन्दर्भमा यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। नमस्ते, नमस्कार अनि गुड आफ्टरनुन। मखमलीजी बोल्दै हुनुहुन्छ है? हजुर। अनि मखमलीजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर, भनेपछि आज व्यापारको कामहरू सकिएर फर्किनु भएको? ए, अनि एक्लै हुनुहुन्छ कि साथी सङ्गी पनि हुनुहुन्छ? ए, एक्लै पुग्नु भयो अनि फर्किनु भएको है? हजुर। ल ओके, बिस्तारी लाग्नु होला। अनि सन्चै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। समग्रमा सबैजना ठिकै छौ। अनि गर्मी होला आज त भोलि फीको यो उकालोतिर
1: भन्नै पर्दैन नि भाइ, अब हुन त त्यति घामको चर्किएको छैन, हल्का बादल लागेको छ र पनि
0: हजुर ओके। ल मजाले बिस बिसाउँदै जानु होला। अनि सुनाउनु अरू नयाँ नौलो खबरहरू के छ?
1: नयाँ नौलो केही छैन है भाइ, अब जे होस् अब अलिकति बर्खा चाहिँ अब गयो कि भन्ने अलि मुटु है त अब
0: हजुर एकदमै कोदो रोप्ने काम सके पछाडि त नयाँ सुरुवात भइहाल्छ नि जसरी भए पनि। ओके ल हुन्छ, यो उकालो बाटोमा हजुर हजुर ल हुन्छ, एकदमै यो यात्राको क्रममा पनि हामीलाई सुन्नु भएको छ र कार्यक्रममा कल गर्नु भएको छ। आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ तपाईँ?
1: बाटुलो मरा तिम्रो त्यो ढाकाको सी सम्झन्छु ल ल भन्ने है त सुनको शीतल ल
0: हजुर सुनको शीतल ल भन्ने भयो गीत है।
1: हजुर
0: ओके ल हुन्छ, हामी एकदमै मिठो गीत राख्नेछौँ। अनि यो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि?
1: हजुर पहिलो पटक त हजुरकै लागि भन्न चाहन्छु।
0: हजुर धन्यवाद। हजुर यति बेला राघव जी हुनुहुन्छ?
1: राघव भाइको लागि अनि त्यसैगरी बदन बहिनीको लागि भन्न चाहन्छु। अनि त्यसैगरी म भन्दा अगाडि कल गर्ने सम्पूर्णको लागि, अनि त्यसैगरी क्याप्रोमा हुने

0: हेर्नुको लागि ज्योति हेर्नु ज्योति कर्म जीवन शैली हेर्नुको लागि अनि त्यसै गरी चन्द्रनखोला काभ्रे दारोखोलेको वालपिङमा हुने मेरो बहिनी शर्मिलाको लागि अनि त्यसै गरी भएको नै हुने रजनी बहिनीको लागि अनि त्यसै गरी चन्द्रनखोला यसलाई पर्लामा हुने मेरो माइजी बहिनी कोपिलाको लागि छोरीमाला अन्जना अनि त्यसरी मेरो ज्वाइँ लालबहादुर ठकुरीको लागि अनि त्यसै गरी अनि एउटा पोखरामा हुने छोरो कमलको लागि अनि त्यसै गरी सुन्दै हुन्छ होला उता बौद्धमा हुने बहिनी सुशीला त्यसरी अभियाना अनि त्यसै गरी काठमाडौँमा चाहिँ मेरो छोरी शिरीषा बहिनी परिमलाको लागि अनि त्यसै गरी भन्छु भने भाइ रामचन्द्र सुमित्रा बुहारी सुप्रिन भराको लागि अनि त्यसै गरी सुन्दै हुन्छ होला भनेर हुने बहिनी कान्छी बहिनी बिनिसाको लागि छोरी खुसीको लागि कौशल ज्वाइँको लागि अनि त्यसै गरी सुन्दै हुन्छ होला अन्त बदासी कृष्ण परिवार भाइको लागि पनि चाहन्छु अनि त्यसै गरी सुन्दै हुन्छ होला उता तपाईँको बहिनीको लागि अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला उता सुन खाने हुने रिना बहिनीको लागि अनि त्यसै गरी सिम्पानी हुने सानो महादेव दादाको लागि अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला उता जलगिरी हुने सरस्वती बहिनीको लागि अनि त्यसै गरी अब मेरो छोरो श्रीरामको लागि अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला यता मेरो कुरो हुने मेरो फु खाजु दिदी फुकु भन्दा भन्नेको लागि पनि हुन चाहन्छु र मेरो घर फुलीको लागि अनि जति पनि अब बल्छीको ठाकुर भन्छ तिमी नजिक घेरा गर्ने माया गर्ने पूर्णको लागि अनि त्यसै गरी यता बलेसी घर सम्पूर्णको लागि अनि मेरो मनन्डेपुर मेरो दिन हराउनुको लागि र लक्ष्मी बहिनीको लागि र राम लक्ष्मण छोरोको लागि र त्यहाँको लागि म चाहन्छु र अनि कोटेङ मेरो हजुर हजुरआमा हजुरमा बिरामी हुनुहुन्छ अरे यसको कामना हजुरमा भन्न चाहन्छु अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला यता भदरै हुने दिवस बिमाला दाइन छामा सीता छामा देवक दिदीको लागि अनि त्यसै गरी अब जति पनि देव सम्पूर्ण हिमा बुवा दाजु भाइ दिदी बहिनी को लागि र देश विदेशमा हुने जापानमा हुने मेरो भतिजो विकासको लागि भान्जो हरिरामको लागि अनि त्यसै गरी फेरि भतिजो रुपेशको लागि अनि त्यसै गरी मेरो बहिनी उता बुझ्नु हुने चौधीमा हुने बहिनी चन्दिनको लागि भन्न चाहन्छु म जति चाहिँ देश विदेशमा भएर सुन्ने नसुन्ने
1: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो मखमली ठकुरी हुनुहुन्थ्यो अन्तिम साथी हुनुहुन्थ्यो सो उहाँलाई धन्यवाद छ है यो उकालोको समयमा काम व्यापार गरेर फर्किनु हुँदै थियो भन्नुभएको थियो र धन्यवाद छ उहाँलाई र यति बेला कमेन्ट तर्फ लाग्छौ कमेन्ट गर्नु भएको छ नमस्ते भनेर सरस्वती श्रेष्ठजीले नमस्ते है अनि नमस्ते हजुर भन्नुभएको छ मिडिया प्रेमी निरन मगर हुनुहुन्छ धन्यवाद छ निरञ्जी तपाईँले पनि अनि लेख्नु भएको छ हेलो गुड आफ्टरनुन नेपाली नमस्ते हजुर म कार्यक्रम सुन्दैछु उदयपुर चौनाफा आठ बेलटार राइसोको बाट भन्नुभएको छ हामी लाइभ फेसबुक लाइभ मार्फत प्रोग्राम सुन्दै हुनुहुन्छ टेक बहादुर पुमाजीलाई पनि धन्यवाद छ अनि निशा थोकर हुनुहुन्छ नमस्ते गर्नुभएको छ धन्यवाद छ अनि हेलो दादा नमस्ते म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट नेहा लामा र मिस यु अल हेलम्बा एफएमलाई मिठो सम्झना छ है दादा टेक केयर बाई भन्नुभएको छ नेहा लामाजीलाई पनि धन्यवाद छ अनि रमला साम्पाङजीलाई पनि विशेष धन्यवाद छ अनि सुनिता लामाजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभ दिन अनि दर्शन नमस्ते सर हजुर म पनि प्रोग्राम सुन्दैछु धनकुटाबाट सम्पूर्ण साथीहरूमा मिठो सम्झना अनि मिठो माया छ ल भन्नुभएको छ मुनाजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि अन्तिम अर्को साथीको कमेन्ट छ नमस्ते विथ मी अविनाश नवार फ्रम दोलखा सम्झना सबैलाई भन्नुभएको छ अमिनाजीले पनि धन्यवाद अनि प्रवासी भूमिबाट हजुर लगायत मेरो नामसँग परिचित अपरिचित सम्पूर्णमा मिठो माया एवं सुमधुर सम्झना घर चाहिँ मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर हो र हाल भारतको हिमाञ्चलबाट जोडिएको जानकारी गराउन चाहन्छु यस कार्यक्रम मार्फत मेरो घर परिवारको लागि र कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णको लागि सम्झिन चाहन्छु भन्दै छुटिन्छु भाइ भन्नुभएको छ कर्ण प्रिय केसीजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यति मिठो कमेन्ट गरिदिनु भएकोमा। साथमा शुभ दिन व्यक्त गर्दछु र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ श्रोता। यी तीनजेलसम्म हामीलाई कल गर्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ र कल लागेन भनेर कल उठेन भनेर पनि उदास नहुनुहोला। भोलिको बसायमा कल अवश्य लाग्नेछ, कल उठ्नेछ, कल ट्राई गर्न भने नभुल्नुहोस्। अनि यो समयमा तपाईँहरूले हामीलाई फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइलो कमेन्ट गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ। एक घण्टाको अवधिभर हेलम्बा एफएम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भने प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरिकेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ।

0: Classroom with SG, Hot and Cool Water, LED TV, Seminar Hall, Restaurant and Bar, Free Wi-Fi, Parking Area, Familiar and Joyful Environment. Customer Satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Solpara Sangha Subhari Nagarpalika 5, Single Passbook. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited. Solpara Sangha Subhari Nagarpalika 5, Single Passbook.
1: Eva. चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: Lambu FM

0: wait just a minute. We will return back. Return back.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरिकेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404254

0: हौ मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।

Oh God, one more remix.

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। मन्त्री र सांसदको शैलीप्रति लामिछानेको चासो समयमित भएर प्रस्तुत हुन निर्देशन। बागमती नयाँ सरकार गठनका लागि दावी पेश। राप्रपाको जुट्यो समर्थन। 16 लाख नगद सहित 2 हुण्डी कारोबारी पक्राउ। भारतको कोलकातामा 1 होटलमा आग लागि हुँदा 9 जनाको ज्यान गयो। र फिफा एसिया कप प्री क्वालिफायरका लागि नेपाली टोली घोषणा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। भाइरल ज्वरोको संक्रमण फैलिएपछि दोलाखाको जिरी नगरपालिकाले नगरपालिकाभित्रका विद्यालयहरू 3 दिन बन्द गर्ने निर्देशन दिएको छ। केही साता यता फैलिएको इन्फ्लुएन्जा भाइरसका कारण बाल बालिकाहरू बिरामी परेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर विद्यालय बन्द गर्न निर्देशन दिएको हो। जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले इन्फ्लुएन्जा भाइरसको संक्रमण तीव्र भएका कारण थप व्यक्तिमा संक्रमण नहोस् भनेर भदौ 6 गतेसम्म नगर क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको बताउनुभयो। इन्फ्लुएन्जा फ्लू भाइरसका कारणले लाग्ने संक्रमण रोग हो। यो भाइरस सबै उमेर समूहका मानिसहरूलाई लाग्न सक्दछ। ज्वरो आउनु, टाउको दुख्नु, जिउ र मांसपेशी दुख्नु, खोकी लाग्नु, घाँटी दुख्नु, नाक बन्द हुनु, सिगान बग्नु लगायतका यसका लक्षणहरू रहेका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा सभापति रवि लामिछानेले संसदमा समेमित भएर प्रस्तुत हुन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सरकारका मन्त्री र पार्टीका सांसदहरूबीच समझदारी असमझदारी देखिन थालेपछि सभापति लामिछानेले आज उनीहरूसँग छलफल गरेको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो राख्नुभएको छ। पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाब दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले अमर्यादित वा रूखो व्यवहार देखाउने गरेको भन्दै आलोचना भइरहेको छ। सोही बीच राजसपाले सांसदहरूसँग छलफल गरेको हो। संसदमा राजसपाका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र समयमित बनाउनुपर्नेमा सभापति लामिछानेको जोड़ रहेको थियो। राजसपाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाइरहेको भन्दै आलोचना भइरहेको छ। त्यसलाई ध्यानमा राखेर सभापति लामिछानेले सुधारका लागि निर्देशन दिएको जनाइएको छ। सांसदहरूले संसदमा बोल्ने भाषा सार्वजनिक गतिविधिमा समेत मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रविधि बढ़ेकाले राष्ट्रपतिभित्र असमझदारी बढ़ेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन जुटेपछि बागमती सरकार गठनका लागि एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। नेपालको संविधानको धारा 168 दुई बमोजिमको सरकार गठनका लागि 63 संसदको समर्थनमा थापाले दावी पेश गरेको हो। थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष दावी पेश गर्नुभएको हो। एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेद्वार भनेका थापाले एमालेका 25, नेकपाका 26 र राप्रपा का 12 सहित 63 सांसदको समर्थनमा सरकार गठनका लागि दावी पेश गरेका छन्। नेपाल प्रहरीले रू 1,16,00,000 नगद सहित 2 हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ नागार्जुन नगरपालिका 8 भीमढुङ्गाबाट हुण्डीको रकम सहित नागार्जुन नगरपालिका 8 भीमढुङ्गाका 28 वर्षीय सागर गिरी र सोही स्थानका 28 वर्षीय प्रमोद प्रसाद धितालाई पक्राउ गरी सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले भौतिक मुद्राको कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ। पक्राउ परेकासँग 3 थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको 27,30,000 चेक, विभिन्न बैंकका एटीएम 4 थान, नागरिकता 1 थान, 4 पाङ्रे सवारी साधन 2 थान, 2 पाङ्रे सवारी साधन 1 थान, सवारी दर्ता किताब 3 थान बरामद गरिएको उहाँले बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब 40 किलोग्राम थाई गाँजासहित 8 विदेशी नागरिकलाई पक्राउ परेका छन्। विमानस्थलमा
39.28 किलोग्राम थाई गाजा सहित 5 म्यानमारका र 3 भारतीय नागरिकलाई पक्राउ गरेको ब्यूरोका प्रहरी नायब परीक्षक जीवन निरौलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार म्यानमारका नागरिक थाइल्याण्डको बैंककबाट थाई एयरवेजको उडान मार्फत आएका थिए। भारतीय भन्ने थाइल्याण्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका थिए। अब विदेशको खबर। भारतको पश्चिम बंगाल स्थित कोलकाताको मिर्जा गालिब स्टेटमा रहेको 5 तले साँगुरो भवनमा आज बिहान भीषण आग लागि हुँदा बालक र महिला सहित कम्तीमा 9 मृत्यु भएको छ। घटनामा 6 घाइते भएका छन्। आज बिहान करिब 2 आग लागि भएको प्रहरी स्रोतले जनाएको छ। आगो नियन्त्रणमा लिन 5 दमकल घटनास्थलमा परिचालन गरिएको भारतीय संचार माध्यमले जनाएको छ। उद्धारका लागि प्रहरी तथा विविध व्यवस्थापन विभागका कर्मचारी पनि घटनास्थल पुगेका थिए। घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। अब खेलकुदको खबर। नेपाल बास्केटबल संघले फिफा एसिया कप प्री क्वालिफायरका लागि 12 सदस्यीय नेपाली टोली घोषणा गरेको छ। टोलीको कप्तानी स्वदेश प्रधानले गर्नेछन् भने विनोद महर्जन उपकप्तानको भूमिकामा रहेका छन्। टोलीमा श्रेष बहादुर शाह, निश्चल महर्जन, अजय कुशुहा, असिम श्रेष्ठ, सौरभ श्रेष्ठ, सुदीप पौडेल, छेत्री कमल थापा, साइमन गुरूङ, पेमा शेर्पा र प्रणयमान श्रेष्ठ रहेका छन्। टोलीको प्रमुख प्रशिक्षकमा सुशील गुरूङ तथा सहायक प्रशिक्षकमा आशिष नेपानी रहेका छन्। फिफा एसिया कपको प्री क्वालिफायर प्रतियोगिता दुबईमा आयोजना हुँदैछ। नेपालले यस प्रतियोगिता मार्फत एसियाली स्तरको प्रतियोगितामा आफ्नो दावेदारी प्रस्तुत गर्नेछन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। मन्त्री र सांसदको शैलीप्रति लामी छानेको चासो समयमित भएर प्रस्तुत हुन निर्देशन। बागमती नयाँ सरकार गठनका लागि दावी पेश। राप्रपाको जुट्यो समर्थन। 16 नगद सहित 2 हुण्डी कारोबारी पक्राउ। भारतको कोलकातामा एक होटलमा आग लागि हुँदा 9 ज्यान गयो। र फिफा एसिया कप प्री क्वालिफायरका लागि नेपाली टोली घोषणा। एलम्बु खबर अहिलेको लागि सकिएको छ। अर्को खबर लिएर साँझ 6 उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ, अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा ठुडीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
1: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, थुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
0: सम्पर्क नम्बर 9813-78-46-43 र 9808-25-525। मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842-40-20-54।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त, स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू, नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 9841-43-49-72, 9852-00-642।
3: तपाईं अहिले हेलम्बु FM 89.6 MHz सुनिरहनु भएको छ।

0: it. Just a minute. We will return back. Return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
5: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
4: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त
1: संघ

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
4: This is your radio. This is LMFM 89.6 MHz. 89.6 MHz.

0: हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबलीको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोता मित्रहरूमा। यति बेला यहाँहरूको माझमा उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुताउन्जू, अनि प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ, अनि साथमा चाहिँ तपाईँ मित्रहरू नै हुनुहुन्छ। आज पनि हामी आइसकेका छौँ यो परान्नको समय। मौसम एकदमै शीतल शीतल छ है, शीतल शीतल भन्दा पनि होइन सो गर्मी गर्मी यस्तै पनि छ है, एकदमै घामछाया घामछाया भइरहेको छ। अनि यो प्रहरमा तपाईँहरूले खाजा नास्ता भयो कि बाँकी नै छ, भएको छैन भने समयमै लिनुहोला, भइसक्यो भने राम्रो होइन। कार्यक्रम प्रतिभाको डबली सुनिराख्नु भएको छ सिन्धुपाल्चोक चौताराबाट। यति बेला यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक लगायत तपाईँले दोलखा, रामेछाप, धादिङ, रसुवा, नुवाकोट, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुली, सर्लाही लगायत यिनै जिल्लाहरूमा रहेर हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। अनि त्यसै गरेर यहाँहरूले चाहिँ हामीलाई अनलाइन वेबसाइटबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्रो एप सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर विश्वभर एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ। जति पनि हामीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भनेदेखि पनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, तपाईँहरूले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ मित्रहरू भनेर अवगत गर्न चाहन्छु। त्यसै गरी कार्यक्रम प्रतिभाको डबलीमा विशेषत हामी तपाईँहरूको फोन कलहरू लिन्छौं यो अपरान्नको समयमा। कार्यक्रम प्रतिभाको डबली भनेपछि प्रतिभा राख्नुपर्ने हुन्छ। यो विषयमा तपाईँले चाहिँ फोन गरेर आफूभित्र भएका आफूले आवाजद्वारा राख्न मिल्ने प्रतिभाहरू राख्न सक्नुहुनेछ। जस्तै गीत गाउन सक्नुहुनेछ, एंकरिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने ती विविध प्रतिभाहरू छ यो विषयमा यहाँहरूले पस्किन सक्नुहुनेछ। सम्पूर्ण साथीका होइन सामु आफ्ना प्रतिभाहरू राख्न सक्नुहुनेछ। साथीहरू होइन जुनसुकै उमेर वर्गका साथीहरूले पनि फोन गरेर प्रतिभा राख्नका लागि आउनुहोला भन्छु। आज पनि यहाँका लागि एकदमै हामीले नम्बर खुला गरेका छौं 97 48 26 65 79। तपाईँले चाहिँ फोन गरेर आउनुपर्ने नम्बर रहेको छ। सो नम्बर हुँदै तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउँदै गर्नुहोला साथीहरू भन्छु। जति पनि नयाँ साथीहरू पनि आउनुहोला, पुराना साथीहरू पनि आउनुहोला, सबै खालका साथीहरू आउनुहोला प्रतिभा राख्नका लागि। अबको यो एक घण्टाको अवधिलाई तपाईँ हामी मिलेर भला खुसारी गर्नुपर्छ, तपाईँ हामी मिलेर रमाइलो गर्नुपर्छ होइन। सो एकदमै हामीले यहाँको माझमा नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै कार्यक्रमको व्यवसायमा आउँदै गर्नुहोला। यति बेला हामी मिठो गीत तपाईँहरूको माझमा राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। कार्यक्रम सुन्दै गर्नुहोला।
1: पुरा फिल्टर त आउने बाँकी थियो, यो त सानो फिल्टर छ, पहिले देखायो ग्रिन कार्ड, अहिले रेड एलर्ट छ।

हजुर, यहाँहरूको माझमा हामीले राख्यौं एकदमै मिठो यो सांगीतिक कौशली। सांगीतिक कौशलीपछि पुनः उपस्थित भइसकेका छौ। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ कार्यक्रम प्रतिभाको डबलीलाई सुनिराख्नु भएको छ सिन्धुपाल्चोक चौताराबाट। यति बेला सुनिराख्नु भएको छ सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर यहाँहरूले सुनेर साथ दिन सक्नुहुनेछ हामीलाई। www.helambaefm.com.np लगइन गरेर पनि तपाईँहरूले हामीलाई विश्वभर रहेर सुनेर साथ दिन सक्नुहुनेछ। हाम्रो पात्र एप सामाजिक सञ्जाल फेसबुक मार्फत पनि विश्वभर नै रहेर यहाँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। कार्यक्रम प्रतिभाको डबलीमा तपाईँले फोन गरेर आउन सक्नुहुनेछ। एकदमै फोन कलहरू चाहिँ खुला छ है साथीहरू, होइन, नम्बर एकदमै खुला छ। तपाईँ आउनुहोला पनि भन्छु, होइन, एकदमै 97-48-26-62-79 होइन, केही समय यता चाहिँ हामीले यहाँहरूको माझमा ल्यान्डलाइन नम्बर बन्द गरेर मोबाइल नम्बर छोडेका छौँ। त्यसले गर्दा पनि कतिपय साथीहरूलाई चाहिँ अलिकति कन्फ्युज हुन्छ, होइन, ल्यान्डलाइन नम्बरमा तपाईँहरूको कल आइरहेको हुन्छ, होइन, केही प्राविधिक गडबडीले गर्दा हामीले ल्यान्डलाइनको फोन कल लिन सकिरहेको छैनौँ। सो त्यसको लागि क्षमा प्रार्थी छौँ, होइन। कतिपय साथीहरू कहिले प्रोग्राम सुनिराख्नु भएको हुन्न अनि एकदमै ल्यान्डलाइनमा फोन गर्नुहुन्छ, प्रोग्राम आएको छ होला भनेर, होइन, अन्दाजले, अनि एकदमै ल्यान्डलाइनमा फोन आइरहेको हुन्छ अनि ल्यान्डलाइनको फोनहरू चाहिँ हामीले उठाउन एकदमै असमर्थ भइरहेको छौँ है। अनि त्यसले गर्दा हामीलाई पनि दुःख त अभियसली लाग्छ है। अब माइन्ड नगर्नु होला, केही प्राविधिक गडबडीको कारणले गर्दाखेरि त्यो कुरालाई पनि हामी छिटै सुल्झाउने प्रयास गरिरहेका छौँ है। 97-48-26-62-79 यहाँका लागि चाहिँ हामीले एकदमै नम्बर, होइन, सो खुला गरेका छौँ तपाईँलाई। अब यो नम्बर त कण्ठे भइसक्यो होला, भएको छैन भने पनि टिप्नुहोला। जुनसुकै उमेर वर्गका साथीहरूले पनि आफूभित्र भएका विविध प्रतिभाहरू व्यवसायमा फोन गरेर राख्नका लागि आउन सक्नुहुनेछ। नयाँ साथीहरू, पुराना साथीहरू, सबै साथीहरू जोडिन सक्नुहुनेछ पनि भन्छु। आउँदै गर्नुहोला, फेरि पनि गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

कथाहरूको माझमा हामीले राख्यौं एकदमै मिठो अनि यो रमाइलो गीत होइन, यहाँलाई पनि एकदमै मन पर्यो होला। गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु 97 48 26 65 89 चाहिँ यहाँहरूको लागि नम्बर खुला छ है साथीहरू, एकदमै तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउँदै गर्नुहोला। यसो भन्दै गर्दा आजको लागि पहिलो साथी भनौँ होइन, फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्कार।

हजुर, अब यतातिरको पनि भन्नुपर्दाखेरि होइन घाम भन्नाले चाहिँ यस्तो चर्को घाम त लागेको छैन, घाम छाया जस्तै यस्तै यस्तै भइरहेको छ। लगायत चौतारातिरको पनि भन्नुपर्दा लगभग अब मकै भाँच्ने कामहरू लगभग सकिन लागिसकेको छ, सो ठिकै छ है त। अनि खाजा खानुभयो त? हजुर, एकदमै हाम्रो पनि भयो, भएर नि यहाँको माझमा सहभागिता जनाएको भन्नुपर्छ माया। अनि फेरि पनि तपाईँको समधुर आवाजमा साथीहरूले प्रतिभा के सुनाउनुहुन्छ? हामी गन्ती गर्छौ, गन्ती पछि है त। शुरू गर्नुहोस्।

0: 今天俺不在这里。
1: हजुर, तिमीसँग नजर होइन जुदाई डराएको याद आयो, तिम्रै मिठो होइन सो कल्पनामा यादहरूमा हराएको याद आयो. सो एकदमै मिठो गीत गाएर

0: भयो सुमधुर आवाजमा मायाजीले, होइन एकदमै खुसी। आम्बो, हजुरलाई नलागे पनि हामीलाई लाग्यो नि त, हामीलाई होइन, जति पनि सुनेर बसिराख्नु भएको श्रोता साथीहरू हुनुहुन्छ उहाँलाई मन पर्यो नि। हुन सक्छ होइन, हो नि, आफूमा पनि अलिकति कन्फिडेन्स आत्मविश्वास हुनु पर्यो नि होइन हजुर। अनि अब यति मिठो प्रतिभा गाउनु भएको छ अनि खासै राम्रो मैले गरिनँ भन्नुहुन्छ होइन, सो अब आफूले आफैलाई नै मैले राम्रो गरिनँ भनेर त्यो आत्मविश्वासलाई घटाउने होइन नि हजुर। एकदम हजुरले राम्रो गर्नु भएको छ, राम्रो छ होइन, यति मिठो प्रतिभा सुनाउँदै आइराख्नु भएको छ, मिठो आवाज छ होइन, राम्रो छ, राम्रो गर्दै जानु होला, अझ प्रयास गर्दै गर्नु होला, अझ हजुरलाई यो मसिनो आवाज भन्दा पनि होइन, अझ हजुरको जस्तो आवाज ठेट निस्किन्छ अझ त्यस्तैमा अझ प्रयास गर्नुभयो भने झन मिठो सुनिन्छ है त। कस्तो हुन्छ भने माया, कतिपय आवाजहरू हामीले नेचुरल हाम्रो आवाजलाई छोडेर हामीले आवाज बनाउन खोज्छौँ है, चाहे बोल्ने कलामा होस्, चाहे गाउने कलामा होस्, चाहे जेमा पनि होइन, जति हामीलाई नेचुरल बोल्दाखेरि हामीलाई सहज हुन्छ जसरी होइन, त्यसै गरी हामीलाई जति बनावटी हामी आवाज बनाउँछौँ हामीलाई गाह्रो भइरहेको हुन्छ क्या, त्यसले गर्दाखेरि एकदम क्या, त्यो भन्दाखेरि आफ्नो नेचुरल्ली आवाज जस्तो छ होइन, तपाईँ जसरी बोल्नुहुन्छ तपाईँको नेचुरल आवाज जस्तो छ त्यस्तैमा प्रयास गर्नुभयो भने तपाईँलाई पनि सहज झन मिठो आफ्नो नेचुरल आवाजमै होइन, त्यो नेचुरल पना आउँदा नै मिठो सुनिन्छ है त। ओके, एकदमै मिठो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद होइन माया, आउने दिनहरूमा पनि सम्झिँदै गर्नुहोला, मिठा मिठा प्रतिभाहरू लिएर आउँदै गर्नुहोला। अहिलेको लागि भने हामी छोड्छौँ, ओके बाबाई। हजुर, यति बेला हुनुहुन्थ्यो माया, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर हामी माझबाट छुटिसक्नु भएको छ, यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, आउँदै गर्नु होला है होइन। मलाई त के लाग्छ भनेदेखि जति पनि तपाईँहरूको नेचुरल आवाज छ होइन, त्यो आफ्नो नेचुरल आवाजलाई होइन नेचुरलपन दिनुहोस्, जति पनि हामी बनावटीतर्फ लाग्छौँ आफ्नो आवाजलाई बनावटीपन दिन खोज्छौँ होइन, चाहे गायनमा होस्, चाहे यसै गरी अब एङ्करिङमा होस्, चाहे होइन चाहे जेमा पनि होस् होइन, त आफ्नो नेचुरल आवाज छोडेर चाहिँ हामीले बनावटी आवाजहरू दिँदाखेरि चाहिँ हामीलाई धेरै नै असहज गाह्रो भइरहेको हुन्छ होइन, त्यसले गर्दाखेरि जति नेचुरल आवाजमा त्यो मिठास सुनिन्छ होइन, बनावटी आवाजमा त्यति नसुनिन पनि सक्छ होइन, माइन्ड नगर्नु होला, त्यही भएर आफ्नो नेचुरल आवाज जस्तो छ त्यसैमा खुसी हुनुपर्छ, त्योभन्दा मिठासहरू केही पनि हुँदैन। सो यति बेला भने फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु, नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ?
1: म बतासे भुस्नबाट पूर्ण बोले भन्नुपर्छ है दिदी।
0: हजुर, के छ खबर पूर्णजी, सन्चै हुनुहुन्छ?
1: हजुर, सन्चै आरामै भन्नुपर्छ दिदीहरूलाई, के छ सुनाउँछु सोबार लगायत खबरहरू?
0: हजुर, म लगायत थेलम्बे एफएम होल युनिट हामी आरामै छौँ पूर्णजी, अब नयाँ नौलो त खासै केही छैन, चौतारातिर समग्रमा सबै राम्रै छ, मकै भाँच्ने कार्यक्रमहरू लगभग अन्तिम अन्तिम क्षणमा पुगिसकेको छ, अरू भन्दाखेरि सबै ठिकै छ है त। धेरै दिनपछि कार्यक्रममा सम्झिनु भएको छ, यत्रो समय कतातिर व्यस्त बिजी हुनुहुन्थ्यो?
1: हजुर, काठमाडौँतिर बस्ने दिदी, अनि अहिले गाउँतिर आएको छु भन्नुपर्छ।
0: ए, अनि खाजा खानुभयो?
1: हजुर, खाजा खाएर दिदीको प्रोग्राम सुनि बसेको भन्नुपर्छ दिदीले,
0: हजुर एकदमै भइसक्यो हाम्रो पनि। अनि बतासेतिर आज भोलि काम धन्दा के चल्दैछन् हजुर?
1: आज भोलि बतासेतिर भन्नुपर्दा यस्तै धानहरू कोदोहरू गोडमेल चल्दैछ दिदी।
0: हस्, धेरै समय बाद कार्यक्रममा फोन गर्नुभएको छ, आज तपाईँको सुमधुर आवाजमा साथीहरूलाई प्रतिभा के सुनाउनुहुन्छ पूर्णजी?
1: हजुर, एउटा यसो आउन त आउँदैन, एउटा लोकदोरी गीत भनिदिन्छु नि दिदी, फोन गरिहाली
0: ल? ठिक छ, तपाईँलाई गीत नआउने भन्ने त हुँदै हुँदैन, प्रतिभा नआउने त हुँदै हुँदैन, किनकि योभन्दा अगाडि पनि धेरै प्रतिभाहरू सुनाइसक्नु भएको छ। ओके, हामी गन्ती गर्छौँ गन्ती पछि है त हजुर। शुरू गर्नुहोस्।
1: हे जिउँदो लाजलाई

0: यति नै भन्नुपर्छ है दिदी।
1: हजुर हो निर्माया, आउँछौ आउँदैनौ यत्तिकै मर्छु म, देख्न पाउँदिनौ होइन त?
0: हजुर दिदी।
1: यो एकदमै मिठो यो सुमधुर लोक भाकालाई तपाईँको होइन आवाजमा सुन्न पाइयो, एकदमै मिठो सुन्ने थियो पूर्णजी, धेरै दिन पछि भए पनि होइन, एकदमै सुमधुर आवाजमा मिठो तरिकाले तपाईँको तर्फबाट आफ्नो प्रतिभा पस्किनु भयो, मिठो छ होइन, मिठो प्रतिभाको लागि यहाँलाई धेरै धेरै धन्यवाद है त। यसरी चटक्क माया नमार्नु होला, कार्यक्रमलाई माया गरेर बेला बेला सम्झिँदै गर्नु होला, तपाईँले फेसबुक लाइभ मार्फत पनि जतासुकै बस्नु भए पनि तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ, त्यसको लागि तपाईँले फेसबुक पेजमा गएर चाहिँ www.helamboefm.com.np भनेर लगइन गर्नुभयो भने तपाईँले फेसबुकबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ, सुनेर कल गर्न सक्नुहुनेछ है त। हस् आजको लागि छुट्छौ पूर्णजी कार्यक्रममा, सम्झिँदै गर्नु होला बेला बखत, अहिलेका लागि होइन हामी छुट्छौ, ओके बाबा है। नमस्ते। यति बेला हुनुहुन्थ्यो पूर्णजी, उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु। यसै गरी तपाईँहरू पनि आउँदै गर्नुहोला, यति बेला हामी कार्यक्रममा गीत राख्ने बेला आएको छ, एकदमै मिठो गीत पस्किन्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: 1. Check the video.
1: हजुर, मात लाग्यो मलाई, मेरै मायालुको मात लाग्यो। सो गीतले भन्दै थियो मलाई चाहिँ साथीहरूको मायाले मात लाग्यो। है त, फोन डायल गरेर आउनु होला तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि। हामीले नम्बर एकदमै खुला गरिसकेका छौँ, 97 48 26 69। यहाँहरूका लागि एकदमै तपाईँहरूलाई कण्ठै भएको नम्बर, आउनु होला है। अब चाहिँ हामी तपाईँहरूकै फोन कल लिन्छौँ, किनकि तपाईँको फोन कलर अघि आइरहेको थियो। त्यो समयमा चाहिँ हामीले यहाँहरूको माझमा गीतहरू बजाइरहेका थियौँ। दिदीले किन फोन उठाउनु भएन होला भनेर नरिसाउनु होला, किनकि गीत बजिरहेको थियो। त्यस्तै गर्दाखेरि मैले तपाईँको फोन उठाउन असमर्थ भए क्षमा प्रार्थी छु साथी। अब चाहिँ आफूभित्र भएका मिठा मिठा प्रतिभा हामीलाई सुनाउनका लागि आउन सक्नुहुनेछ, 97 48 26 69। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्कार। हजुर नमस्कार। हजुर आरामै छु, मलाई त ठिक छ। तपाईँलाई के छ बिर्खाजी, सन्चै हुनुहुन्छ? खाजा खानुभयो? एकदम, हाम्रो पनि भयो होइन। अब खाजा खाएर टन्न तन्दुरुस्त त होइन भएर तपाईँहरूको माझमा सहभागिता जनाएको छु है त हजुर। अब इनर्जी ल्याउनु पर्यो नि होइन, हजुरहरूको साथीभा सुन्नको लागि। पक्कै पनि, पक्कै पनि। अनि सुनाउनुहोस् के छ यता धुस्कुनतिर आज भोलिको नयाँ नौलो? धुस्कुन कि धुस्कुट भन्नुभयो?
2: धुस्कुन भन्छ हाम्रो त्रिपुराको।
1: हजुर धुस्कुन है, के हुँदैछ आज भोलि?
2: हजुरहरू यता आउनु भयो होला नि, बारिसे भन्दा अलिकति माथि हो।
1: हजुर, 1200 तातो पानीसम्म चाहिँ पुग्या छ, त्यहाँदेखि अलिक उँभो चाहिँ चढ्या छैन है त हजुर।
2: ए, त्यो बारिसे भन्दा सिधा माथि भएपछि ठ्याक्कै धुस्कुन आइपुग्छ, त्यहीँनिर नै हो। अरू त ठिकै छ, गाउँघरतिर सबै अब राम्रै हुनुहुन्छ सबैजना।
1: हजुर हजुर,
2: अब असार पनि सक्यो, साउन सक्यो, भदौ लाग्दैछ, भदौमा राम्रै भइरहेछ।
1: भनेपछि हजुरको ठाउँतिर समय मिले आउनु पर्ला।
2: हजुर स्वागत छ नि हजुर।
1: हस्, अनि अरू नयाँ नौलो के छन् त, तपाईँ सन्चै हुनुहुन्छ?
2: अरू सबै ठिकै छ हजुर।
1: अनि आज कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ, प्रतिभा के सुनाउनुहुन्छ?
2: एउटा छोटो गीत गाउँ कि जस्तो सुर चलेरै आज फोन गरेर, अन्त चाहिँ फोनै नलाग्यो, लाग्न त लागेको नउठेर गीत बजिरहेको थियो होला सायद साङ्गीतिक कसैले, त्यही भएर नि होला।
1: पक्कै पनि हुन्छ, आज हामी पनि गन्ती गरिदिन्छौँ, हजुरको आवाजमा गीतै सुनिदिन्छौँ है त।
2: हस,
3: 3, 2, 1, go!
1: सुरु गर्नुहोस्।

सबैमा तिम्रो माया छ मलाई कति ओयो ल्याउ त भने छन् घरमा श्रीमती तिम्रो माया छ मनमा कति ओयो ल्याउ त भने छन् घरमा श्रीमती बस्यो माया।

0: बारेमा। ओ यो यो आउ है भेट्न हामी लम्पी बजार। हजुर धन्यवाद।
1: हजुर आऊ है भेट्न ओइ ओइ मेलम्ची बजारमा, अझ नजिक होला चौतारा बजारमा, अझ नजिक होला बारविसे बजारमा, होइन? सो एकदमै मिठो यो लोकभाका गुनगुनाएर सुनाउनु भयो तपाईँको सुमधुर आवाजमा, आनन्द आयो मिठो प्रतिभाको लागि, तपाईँको मिठो आवाजको लागि बिर्खाजी सो धेरै धेरै धन्यवाद है त। हस् यसै गरी माया गर्दै कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला। अहिलेका लागि भने हामी छुट्छौँ। मुख्य बाबाई हजुर यति बेला साथी हुनुहुन्थ्यो, बिर्ख थामी हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ, होइन? यसै गरी पालो यहाँकै हो, आउनु है साथीहरू, हामी पनि लगभग अन्तिम अन्तिम जस्तै छौँ, होइन? फटाफट फोन डायल गर्दै आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला, नम्बर खुला छ, होइन? हामीले एकदम नम्बर खुला गरिसकेका छौँ। 97-48-26-65-79 यहाँलाई चाहिँ एकदमै कण्ठ भएको नम्बर छ। एकजना साथीको फोन कल लिन्छु, त्यसपछि चाहिँ सामाजिक सञ्जाल फेसबुक मार्फत साथीहरूले छोड्नुभएका मिठा मिठा कमेन्टहरू पनि छन् लिन्छु भन्दै थिए। फोन चाहिँ डिस्कनेक्ट भएको छ है, सो डिस्कनेक्ट भन्दा पनि सरी गर्थ्यो, मिस्टेक भयो साथी, तपाईँको फोन कल मैले होइन सो काटेको छु, फेरि पनि फोन गर्नुहोला, सो क्षमा चाहन्छु, दिदीले मेरो फोन काटिदिनु भयो भनेर निराश नहुनुहोला। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते, नमस्कार हजुर।
2: हजुर नमस्ते, नमस्कार।
1: हजुर नमस्ते, नमस्कार हजुर रिनाजी।
2: हजुर हजुर,
1: हेर्नुहोस् न मिस्टेकले हजुरको फोन काट्थ्यो होइन, म दुखी थिएँ।
2: हजुर हजुर,
1: फेरि तपाईँले
2: फोन लागिरहेको थियो, मेरो फोन कट भयो, के हुँदैछ आज हेलम रेसनमा वरदान दिजुले के गर्दै भइसिन्छ भनेर म थक परिरहेको थिएँ, फेरि थिचिहालेको, फेरि उठी गरेको,
1: त्यही त होइन उठाउँछु भन्दै थिएँ अनि मिस्टेक भएर काटिहाल्यो होइन, अनि म फेरि निवेदन गर्दै थिएँ, मिस्टेक भएर चाहिँ साथी फोन काट्यो, फेरि पनि गर्नुहोला है भन्दै एकदम हम्बल रिक्वेस्ट गर्दै थिएँ, फेरि हजुरले गरिहाल्नु भयो, खुसी लाग्यो।
2: कहाँ फोन गर्छु।

0: श्री सबै मित्रमा चितवनबाट अनुवास है। सो धन्यवाद यहाँलाई कमेन्टको लागि। त्यसै गरी भावना मगर हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो नमस्कार सिस भन्नुभएको छ। नमस्कार हजुर, म पनि सुन्दैछु इण्डियाबाट हो, मैसी वर्ल्ड फ्यान भन्नुभएको छ। धन्यवाद भावनाजी हजुरलाई कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट लिए लेख्नु भएको छ पदम बहादुर खाती हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो दिदी नमस्कार भन्नुभएको छ। नमस्ते हजुर, चिया नास्ता खाना भयो भन्नुभएको छ। भयो है हजुर, मेरो चाहिँ तपाईँको भयो कि बाँकी नै सकेछ, खाजा लिनु भएको छैन भने लिनुहोला है त। हेलम्बा एफएम 89.6 मेगाहर्ज परिवारको खबर के छ नि, मौसम कस्तो छ नि त्यतातिरको भन्नुभएको छ है। यताको अब म लगायत हेलम्बा एफएम होल युनिट हामी आरामै छौँ, लगायत अब चौतारातिरको भन्नुपर्दा समग्रमा सबै ठिकै छ भन्नुपर्छ है। सो सबै ठिकै छ है। अनि उहाँले चाहिँ सम्पूर्ण साथी संगीहरूलाई पनि सम्झन चाहन्छु है अब बज्ने गीत मार्फत भन्नुभएको छ यहाँलाई। सो धेरै धेरै धन्यवाद एकदमै मिठो कमेन्टको लागि। त्यसै गरी यति बेला फेरि साथी लाइनमा जोडिनु भएको छ रिनाजी। त्यही त म चाहिँ रिनाजी भन्दै थिएँ, बोल्दै थिएँ, हजुरको फोन डिस्कनेक्ट भइहालेछ, खैर केही छैन, फेरि पनि फोन कल लागेको छ, खुसी लाग्यो, यहाँलाई पुनः स्वागत छ है त। हजुर नयाँ नौलो त त्यस्तो केही छैन हजुर, सबै ठिकै छ होइन, अनि आरामै छ भन्नुपर्छ। खाजाको कुरा गर्नुपर्दा मेरो भइसक्यो, हजुरको भयो कि नै?
1: हजुर हजुर, खाजा मैले पनि खाइसकिसकेँ है त।
0: अनि दिनहरू कसरी बिताउँदै हुनुहुन्छ आजभोलि सुनखानीतिर?
1: त्यस्तै हो, काम भन्दातिरै व्यस्त बिजी, यसो कहिले काहीँ अलिअलि फुर्सद पाइन्छ है। अनि फुर्सदको समयमा रेडियो सुन्ने, वरदान दिदीको आवाज सुन्ने, यसरी नै बिताइरहेको छ है त।
0: हस् ला, खुसी लाग्यो मलाई फुर्काइदिनु भयो हजुरले, म त एकदमै पुलकित भइहाले। अनि आज तपाईँको मिठो प्रतिभा हामीले के सुनाउनुहुन्छ?
1: मिठो त खासै आउन्न, म मुक्तक नै सुनाउने प्रयास चाहिँ गर्छु है।
0: मिठो स्वादिलो होइन त, टेस्टी
1: त्यतिसम्म पनि छैन नि, फेरि हजुरले मलाई फुर्काउनु भयो भन्दै हुनुहुन्थ्यो, हजुरले फेरि मलाई लास्टै फुर्काइदिनु।
0: होइन यस्तो हो नि त, हामी संसारलाई जस्तो नजरले हेर्छौँ त्यस्तै पाउँछौँ हो कि नै? निहालेर हेर्ने हो भने चन्द्रमामा पनि दाग छ, फुललाई पनि निहालेर हेर्ने हो भने फुल पनि छिद्राहरू हुन सक्छ होइन, तर हामी चाहिँ राम्रो नजरले हेर्न पर्यो नि होइन?
1: हजुर पक्कै पनि, हजुरको यस्तो खतरा वाक्य आउँछ र त मलाई खुसी
0: लाग्छ है।
1: हजुर हजुर
0: ल ठिक छ, भनेपछि मुक्तक सुनाउनुहुन्छ है?
1: हुन्छ, म मुक्तक चाहिँ सुनाउँछु, अब त्यो कस्तो छ भन्ने चाहिँ अहिले लास्टमा भनिदिनु है हजुरले नै।
0: हस् हामी गन्ती गर्छौ गन्ती पछि है त।
1: हस् हुन्छ,
2: 3, 2, 1 गो,
0: सुरु गर्नुहोस्।
1: संस्कार संस्कृतिले मान्छेलाई उज्यालो बाटो देखाउँछ भन्छन्, संस्कार संस्कृतिले मान्छेलाई उज्यालो बाटो देखाउँछ भन्छन्, धन भन्दा चरित्र ठुलो यही सत्य सिकाउँछ भन्छन्, धन भन्दा चरित्र ठुलो यही सत्य सिकाउँछ भन्छन्। सम्पत्ति त छिमेक हो नि साथी, सम्पत्ति त छिमेक हो नि साथी, व्यवहार अम्बर रहन्छ, संस्कारले नै हाम्रो शिर ठाडो उठाउँछ, संस्कारले नै सदैव हाम्रो शिर ठाडो उठाउँछ, संस्कार संस्कृतिले मानिसलाई उज्यालो बाटो देखाउँछ भन्छन्, धन भन्दा चरित्र ठुलो यही सत्य सिकाउँछ भन्छन्। धन्यवाद
0: हजुर। संस्कार र होइन संस्कृति र सत्यताले चाहिँ उज्यालो बाटो देखाउँछ भन्छन् होइन त?
1: हजुर हजुर पक्कै पनि, मलाई चाहिँ यस्तै यस्तै लाग्छ रे कि,
0: यस्तै यस्तै लाग्छ होइन, हो नै नि होइन र, संस्कार संस्कृति सत्यताले नै हो मान्छेलाई उज्यालो उज्जवल भविष्य देखाउने।
1: हजुर हजुर पक्कै पनि है।
0: जुन अब जति पनि तपाईँले यो मुक्तक तयार गर्नुभएको छ, एकदमै यो सामाजिक परिवेशमा रहेर, घराइसी परिवेशमा रहेर होइन, यही एरिफेरीमा रहेर तयार पार्नुभएको एकदमै यो मिठो प्रस्तुति, मिठो मुक्तक पक्कै पनि एकदम गहन छ, मलाई चाहिँ एकदमै मन पर्यो होइन, मलाई मात्रै होइन जति पनि अब साहित्य पारखी मित्रहरू हुनुहुन्छ उहाँलाई पनि मन पर्यो होला। सो म चाहिँ एकदमै खुसी छु, एक्साइटेड छु यहाँको प्रतिभा सुनेर, धेरै धेरै धन्यवाद है त।
1: हुन्छ, विशेष त हजुरलाई एकदम धेरै धन्यवाद, सदैव मलाई प्रोत्साहन हौसला प्रदान गर्नुहुन्छ, अनि अरूलाई मन नपर्ने लाइन छ भने पनि हजुरले पुरा व्याख्या विश्लेषण गरेर वाउ बनाइदिनुहुन्छ होइन, अनि त्यसपछि सबैजना रिनाको मुक्तकमा फेरि वाउमै जालन हुने डर पो लाग्छ
0: होइन। त्यो त राम्रो कुरा हो नि होइन र, होइन
1: पक्कै पनि
0: अब हजुरको मुक्त

सुनेर वाउ मलाई लागेपछि होइन, अनि साथीहरूलाई पनि वाउ लाग्नु, अनि त्यसपछि ओ रिना वाउ, रिनाले लेख्नु भएको साहित्य राम्रो छ, रिनाले लेख्नु भएको गजल मुक्तक राम्रो छ, वाउ वाउ हुनु त धेरै राम्रो कुरा। म नि यही चाहन्छु कि तपाईँले लेख्नु भएको आफ्नो मेहनत हो नि त, हो कि होइन? होइन, मेहनत एउटा परिश्रम हो नि त, किनकि यो वाउ वाउमा जाओस् क्या, यत्तिकै लेखेर कोर्यो फाल्यो कोर्यो फाल्यो होइन क्या, त्यो अब अस्तित्व नभएको भन्दा अस्तित्व भएको होस् क्या, अनि अस्तित्व बढ्दै जाओस् पनि, लेख्दै जानु होला, राम्रो छ, राम्रो गर्दै जानु होला है त। ओके बाई। हजुर, यति बेला साथी हुनुहुन्थ्यो आजको लागि अन्तिम साथी रिना श्रेष्ठ हुनुहुन्थ्यो। सो अब चाहिँ हामी पनि अन्तिममा आइसकेका छौँ, उहाँले पनि एकदमै मिठो मुक्तक वाचन गरेर कार्यक्रमबाट ओझेल परिसक्नु भएको छ। सो अब केही कमेन्टहरू तर्फै लाग्छु, कमेन्टहरू पनि छन् होइन। सो लियाले लेख्नु भएको छ, अमिना हुनुहुन्छ उहाँले लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ, गुड आफ्टरनुन हजुर विथ मे अमिना सुनवार फ्रम दोलाखा भन्नुभएको छ, धन्यवाद अमिना हजुरलाई कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिन्छु, शुक्रराज र साइली निर्दोष हुनुहुन्छ लेख्नु भएको छ, हेलो हजुर नमस्कार सांगीतिक अभिवादन भन्नुभएको छ, नमस्ते हजुर सांगीतिक अभिवादन मेरो तर्फबाट पनि यहाँलाई, म पास्टर हिलिहाङ सात घर भई हाल चाहिँ फिल्म 4W शुक्रराज र साइली निर्दोष भन्नुभएको छ है। उहाँले पनि सम्पूर्ण साथीहरूलाई चाहिँ अब बज्ने गीत मार्फत सम्झिन चाहन्छु भन्नुभएको छ, धेरै धेरै धन्यवाद शुक्रराज र साइलीजी यहाँलाई। त्यसै गरी अर्को कमेन्ट लिन्छु, मनोज सुन्दास हुनुहुन्छ उहाँले लेख्नु भएको छ, हेलो मिस नमस्ते भन्नुभएको छ, नमस्ते हजुर के छ खबर हजुरको, म पनि सुनिरहेको छु सिन्धुलीको झाँगा झोली रातमाट बजारबाट, सबैलाई मिठो माया भन्नुभएको छ है। आफ्टर लङ टाइम पछि तपाईँको कमेन्ट पढ्न पाइयो, खुसी लाग्यो है त मनोजी। त्यसै गरी अर्को कमेन्ट पनि लिन्छु, लक्ष्मण मगर हुनुहुन्छ उहाँले लेख्नु भएको छ, नमस्कार हजुर मिस के छ खबर भन्नुभएको छ, नमस्कार हजुर मेरो खबर ठिकै छ, तपाईँको के छ, म चाहिँ तीनजुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाख्रीवास दुई धनकुटा हाल मलेसियाबाट भन्नुभएको छ, अब बज्ने गीत मार्फत चाहिँ सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झिन चाहन्छु भन्नुभएको छ, धन्यवाद तपाईँलाई पनि कमेन्टको लागि। मनको साथी जीवन कार्की हुनुहुन्छ नमस्कार भन्नुभएको छ, नमस्ते हजुर यहाँलाई पनि कमेन्टको लागि धन्यवाद। त्यसै गरी सरस्वती श्रेष्ठ हुनुहुन्छ नमस्कार भन्नुभएको छ, नमस्ते हजुर नमस्ते, कमेन्टको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिममा आइसकेका छौँ, कार्यक्रमको बीचमा नै बेला आइसकेको छ है, भर्खरै मात्र यहाँको माझमा आएको जस्तो लाग्छ, एक घण्टा त बितिसकेछ, अब चाहिँ जानुपर्ने हुन्छ। जति पनि यो बसाईमा जति पनि साथीहरूले कार्यक्रमलाई एकदमै माया गरेर फोन गरेर आफूभित्र भएका ती विविध प्रतिभाहरू प्रस्तुत गर्नुभयो, प्रतिभाहरू राख्नुभयो, मिठा मिठा प्रतिभाहरू प्रस्फुटन गर्नुभयो, तपाईँ सम्पूर्ण मित्रलाई हृदयदेखि धेरै धेरै धन्यवाद भन्छु। अनि त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत मिठा मिठा कमेन्टहरू गरेर साथ दिनुभयो तपाईँ मित्रलाई पनि हृदयदेखि धन्यवाद। अनि त्यसै गरेर उकाली ओह्राली भन्ज्याङ्गनी चौतारी अनि गाउँ बेसी अनि त्यो कुना कन्दरा हुँदै होइन देश विदेश विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमद्वारा एकदमै हामीलाई सुन्न साथ दिनुहुने तपाईँ सम्पूर्ण रेडियो प्रेमीमा पनि मेरो हृदयदेखि धन्यवाद। अनि तपाईँले जुन माध्यमद्वारा मेरो आवाजलाई सुन्दै हुनुहुन्छ त्यो माध्यमसम्म पुर्याउनका लागि प्राविधिक क्षेत्रमा रहेर मलाई एकदमै भरपूर साथ अनि सपोर्ट दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि हजुर पढ्न चाहन्छु। हवस् त नमस्ते नमस्कार।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: अनि यो आकाशमा तिम्रो बाउको अनुहार कसरी आयो?
2: ए छुटुन्द्रा अनुहार पर्यो भाते, संसारमा तैँले कुनै केटी पाएनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तँलाई?
1: हजुरको छोरीलाई घुमाएर के त, हजुरको छोरीलाई अहिलेसम्म रिङ्गट लागेको छैन क्या?
2: मेरो छोरीलाई रिङ्गट लाए नलाओस्, तर तँ भातेलाई चाहिँ अब रिङ्गट लाग्ने बनाइदिन्छु म। त मरिस आज, त मरिस, त मरिस।
1: रिङ्गट लागेको छ भनेदेखि

कतिले उसको मात्रै छोरी भएको छ, कस्तो सान्द्य हो? आखिर एउटा दुई फेला जसरी दिनु पर्ने भएपछि त यसले केटो हेरेर मैले दिए भइहाल्यो नि त।

0: ल भइहाल्यो भइहाल्यो, आउँदो दसैँमा चाहिँ दुवैले आउनु है। लगिहाल्यो नि पाङ्रेले, पाङ्रे पनि के भन्छ, छोरी लगाएपछि दुवै भइगयो। हस् त हस्, नमस्कार।
1: ओए के हो, एक्लै बसेर टोलिरहेछौ त रुमालसँग आएर?
2: के गर्ने यार, माया बसेको 3-4 वर्ष भइसक्यो,
3: चिनो दिएको रुममा त च्यातिर जानु लागिसक्यो।
2: उसले दिएको चिनो टोपी पनि च्यातिसक्यो।
3: घरमा बे गर्नु के गर भनेर तनाव दिइरहेको छ।
2: न आफूले बे गर भन्न सक्छ, न उसले भन्यो
3: के गर्ने होला।
1: कहाँ त्यसो भनेर हुन्छ,
4: भन्नु पर्यो नि, कि त च्याति टोपी सिलाउनु पर्यो, कि त बे गर्नु पर्यो, कि त अर्को दिनु पर्यो।
1: काटेको रुममा सिलाउनु पर्यो कि बे गर्नु पर्यो कि अर्को खोजिनु पर्यो,
3: सही हो
2: कि च्यातिको टोपी सिलाउनु पर्यो कि बिहे गर्नु पर्यो कि अर्को मिलाउनु पर्यो, आज भनिदिनु हुन्छ
3: कि रुमाल सिलाइदिनु पर्यो कि त बिहे गर्नु पर्यो, नभए अर्को त खोजिदिनु पर्यो नि। जाम अहिले नै भन्छु म।

0: सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
0: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
0: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्न हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू, नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083/1 प्रवेश परीक्षा 2083/29 बिहान 7 बजे। कक्षा सञ्चालन 2083/1। सम्पर्क नम्बर 011-26-342, 011-62-4042, 9841-4479-72, 9852-00-642।
2: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
0: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-26-0-51, 9841-5164, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: त्यो अप्सरा भन्दा यो चाँदनी च्वाँ छ यार, यसलाई त म पट्टारै छोड्छु।
1: यो चाँदनीलाई त मैले पटाउनु यार।
2: बाजी ल बाजी ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل

0: wait. Just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आयु सिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री वीरेन्द्र शाह र मन्त्रीहरू बीच कार्य सम्पादनको सम्झौता, मन्त्री र सांसदहरूको शैलीप्रति रासोपा सभापति लामिछानेको चासो, संयमित भएर प्रस्तुत हुन निर्देशन। नेपाली कांग्रेसको 15 महाधिवेशनको तैयारीले गति लियो, 77 जिल्लामा निर्वाचन अधिकृत खटाइयो। बागमती प्रदेश सरकार गठनका लागि राप्रवको समर्थनमा एमालेका थापाद्वारा मुख्यमन्त्रीमा दावी पेश। सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लियो, पक्षमा 33, विपक्षमा 15 मत खस्यो। 12 बलात्कार पछि बालिका हत्या आरोपमा 2 पक्राउ, 4 दिन 4 जनालाई म्याथप। र फिफा एसिया कप प्री क्वार्टर फाइनलका लागि नेपाली टोलीको घोषणा। लम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका 1 थापा गाउँ पहिरेका 9 परिवारमा वर्षायाम शुरू भएसँगै पहिरेको उच्च जोखिममा परेको छ। गाउँमाथिको जमिन निरन्तर भासिँदै गएपछि घरमा रात बिताउन डर लाग्ने भएकाले स्थानीयले मर्ज भइसकेको विद्यालय भवनलाई अस्थायी आश्रयस्थल बनाएका छन्। 66 वर्षीय गणेश बहादुर थापाको परिवार पनि करिब 2 महिनादेखि विद्यालयमा नै रात बिताउँदै आएको छ। विद्यालयमा बसे पनि बिहान खेतीपाती र घराइसी कामका लागि जोखिम मोलेर भए पनि घर फर्किनुपर्ने बाध्यता रहेको बताएको छ। पहिरोको कारण जमिनमा ध्वजा फाट्नुका साथै खेती योग्य जमिनमा समेत प्रभावित भएको स्थानीय वासीको भनाइ छ र उनीहरूले तत्काल सुरक्षाको बस्तीमा स्थानान्तरण र पहिरो नियन्त्रणका लागि उपाय अपनाउन माग गरिएको छ। स्थानीय अनुसार 2071 सालदेखि नै गाउँमाथिको जमिन भासिन थालिएको थियो र त्यसपछि भूकम्प र पराकम्पपछि जोखिम झन बढ़ेको छ। यसअघि पनि केही परिवार गाउँ छाडेर काठमाण्डुमा बसाई सरिसकिएको छ। बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले जोखिममा रहेका परिवारको व्यवस्थापन र सम्भावित स्थानान्तरणका लागि आवश्यक निर्णय भइसकिएको बताएका छन् र स्थानीयले भने सुरक्षित पुनर्स्थापना र जीविकोपार्जनको सुनिश्चितता तत्काल माग गरिएको छ। रामेछापमा 61 वर्षीय एकल महिलामाथि जबरजस्तीकरणी भएको छ। महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा 21 वर्षीय युवक पक्राउ परेका छन्। रामेछाप नगरपालिका 4 की 61 वर्षीय एकल महिलालाई निजको घरमा जबरजस्तीकरणी गरी फरार रहेको आरोपमा युवक पक्राउ परेका छन्। घटनामा संलग्न भएको आरोपमा सुनसरी घर बताउने अन्दाजी 21 वर्षीय प्रेम विश्वङ्खेलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ। विश्वङ्खेल लिएको वृहत खानेपानी आयोजनामा मजदूरका रूपमा काम गर्दै आएका थिए। घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय धोबी डाँडाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो। उनलाई आज तिलबारी स्थित केही मान्छे नबस्ने घरमा लुकेछिरी बसेको अवस्थामा प्रहरीले फेला परि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ र प्रहरीको अनुसार ती महिलामाथि मंगलबार जबरजस्तीकरणीको घटना भएको हो र पक्राउ परेका विश्वङ्गेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। चालु आर्थिक वर्षमा सम्पादन गरिने मुख्य काम र गतिशील हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री वीरेन्द्र शाह र मन्त्री परिषदका सदस्यहरू बीच कार्य सम्पादनको सम्झौता भएको छ। सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री वीरेन्द्र शाहसँग कार्य सम्पादनको सम्झौतामा हस्ताक्षर गरी सम्झौता पत्र आदान प्रदान गरेका हुन्। सरकारको प्राथमिकतामा रहेको सुशासन, सामाजिक न्याय र समृद्धिका लक्ष्यहरू हासिल गर्ने उद्देश्य सहित उक्त सम्झौता गरिएको छ। सोही अवसरमा प्रधानमन्त्री वीरेन्द्र शाहसँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि चालू आर्थिक वर्षको कार्य योजना र प्रशासनिक प्रभावकारिताका लागि कार्य सम्पादनको सम्झौता समेत गरिएका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले संसदमा संयमित भएर प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सरकारका मन्त्री र पार्टीका सांसदहरूबीच असमझदारी देखिन थालेपछि सभापति लामिछानेले आज उनीहरूसँग छलफल गरिएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो राखिएका छन्। पछिल्लो समय संसदमा प्रश्नोत्तरका
कार्यक्रमहरूमा क्रममा मन्त्रीहरूले पछिल्लो सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाब दिने गरेको र आफ्नो मागहरू सम्बोधन नहुँदा सांसदहरूले अमर्यादित वा रूखो व्यवहार देखाउने गरेको भन्दै आलोचना भइरहेको छ। सोही बीच राष्ट्रपतिले सांसदहरूसँग छलफल गरेको हो। संसदमा राष्ट्रपतिको तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनु पर्नेमा सभापति लामिछानेले दुई जोड़ दिएका छन्। राष्ट्रपतिका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाइरहेको भन्दै आलोचना भइरहेको छ। तर त्यसलाई ध्यानमा राखेर सभापति लामिछानेले सुधारका लागि निर्देशन दिएको जनाएको छ। सांसदहरूले संसदमा बोल्ने भाषा सार्वजनिक गतिविधिमा समेत मर्यादित हुनुपर्नेमा र त्यसलाई ख्याल नगर्ने प्रवृत्ति बढ़ेकाले राष्ट्रपतिभित्र असमझदारी बढ़ेको समेत बताएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी तीव्र बनाउँदै देशैभर निर्वाचन प्रक्रिया अगाडि बढ़ाएको छ। कांग्रेसले आगामी 16 गतेदेखि 19 गते असोजसम्म महाधिवेशन गर्ने लक्ष्य सहित 77 जिल्लामा 85 जना निर्वाचन अधिकृत परिचालन गरेको छ। निर्वाचन अधिकृतलाई आवश्यक परीक्षण दिएर सम्बन्धित जिल्लामा पठाएसँगै महाधिवेशन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ़ेको कांग्रेसले जनाएको छ। नयाँ कार्यतालिका अनुसार भदौमा जिल्ला महाधिवेशनका लागि अगाडि बढ़ेको जनाएको छ र भदौ 24 वडा र 27 भदौमा पालिका, 31 भदौमा प्रदेश सभा निर्वाचन क्षेत्र, 3 असोजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, 7 असोजमा जिल्ला र 10 असोजमा प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन व्यवस्थापनका लागि सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन भइसकेको छ। विभिन्न राजनीतिक, संगठनात्मक र विधान सम्बन्धी प्रस्ताव समेत महाधिवेशनमा प्रस्तुत गर्ने तयारी कांग्रेसले गरिएको छ। तर पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको प्रक्रिया, सदस्यता र निष्पक्षतामाथि प्रश्न उठाउँदै असहमति जनाएको छ। अदालतबाट पुनरावलोकनको विषय टुंगो नलागेसम्म प्रक्रिया रोक्न पनि उसको माग छ। यता संस्थापन पक्षले भने पार्टी विधान, अदालतको आदेश र विशेष महाधिवेशनबाट प्राप्त म्यान्डेट अनुसार निर्धारित मितिमा नै महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ। विवादित कांग्रेसको महाधिवेशन प्रक्रिया अगाडि बढ़ेपछि पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष थप पेचिलो बन्ने देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनपछि जुटेपछि बागमती प्रदेश सरकार गठनका लागि नेकपा एमालेका किरण थापा मगरले दावी पेश गरेका छन्। लामो राजनीतिक निर्णय, अनिर्णय र रस्ताकसीका बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अन्तत बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि समर्थन जनाएको छ। नेपालले संविधानको धार 168 उपधार 2 बमोजिम बहुमतको सरकार गठनका लागि आवश्यक 63 जना सांसदको सशक्त समर्थनपछि थापा मगरले प्रदेश प्रमुखमा आज दावी पेश गरिएको हो। 110 सदस्यीय बागमती प्रदेश सभामा नयाँ सरकार बनाउन 63 सांसदको समर्थनमा जुटाउनका लागि एमालेको 25, नेकपाका 26 र राप्रपाका 12 सांसदका एक ठाउँमा उभिएका छन्। मुख्यमन्त्रीको दावी पेश गर्ने क्रममा शीर्ष दलका नेताहरूको प्रत्यक्ष सहभागिता र हस्ताक्षर समेत रहेको थियो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिगराम जमकटेल र राप्रपा नेता उद्धव थापाले प्रस्तुत संयुक्त समर्थन पत्रमा हस्ताक्षर गरी नयाँ सत्ता समीकरणको खाका प्रस्तुत गरेको छ। यसअघि राप्रपाले प्रदेश सरकार निर्माणको खेलमा सहभागी नहुने र तटस्थ बस्ने अडान लिँदै आएको थियो। तर पार्टीको केन्द्रीय बैठकले सरकार गठनका सम्बन्धमा अन्तिम निर्णय लिने पूर्ण अधिकार अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएपछि राप्रपाले अन्तिम समयमा आएर एमाले नेकपाले गठबन्धनलाई समर्थन गर्ने निर्णय लिएको हो। राप्रपाको यो निर्णयसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाले पनि पूर्णता पाएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेको छ। विश्वासको मत पक्षमा 31 मत खसेको छ भने उपसभामुख भीमबहादुर भण्डारीले बताएको छ र यसै गरी विपक्षमा 25 मत खसेको छ र उहाँको पक्षमा एमालेका 11, नेकपाका 20 सांसदहरूले मतदान गरेका छन् भने नेपाली कांग्रेसका 14 र राप्रपाका 1 गरी 15 सांसदले विपक्षमा मतदान गरेको छ। यसअघि सुदूरपश्चिम प्रदेश सभा बैठकमा बुधबार भट्टले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। मुख्यमन्त्री भट्टले विश्वासको मत माग्न प्रस्ताव पेश गर्दै अवसर थोरै र चुनौती धेरै रहेको पनि बताएको छ। संघीयताको समर्थनपछि भइरहेको भन्दै उल्लेख गर्दै प्रदेश संरचना अति आवश्यक छ भन्ने प्रमाणित गर्नुपर्ने बताएका छन्।
भारतको जितपुर सीमारा एकी 4 वर्षीय गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको आरोपमा पक्राउ परेका दुईजनामाथि बलात्कार र हत्याको शर्मा प्रहरीले 12 जिल्ला अदालतबाट 4 दिनको म्याद लिई अनुसन्धान शुरू गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरू गरेको छ। स्थानीय जितपुर सीमारा क्षेत्रका 17 वर्षीय र 24 वर्षीय दुई युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। गत आइतबार हराएकी बालिकालाई उनीहरूले बलात्कार गरी पहिचान खोल्न सक्ने डरले हत्या गरेको जितपुर प्रहरीका एक अधिकारीले बताएका छन्। नेपाल प्रहरीले ₹1,16,00,000 नगद सहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका 8 भीमफेदीबाट हुण्डीको रकम सहित त्यहाँको नागार्जुन नगरपालिका 8 भीमढुङ्गाका 28 वर्षीय सागर गिरी र सोही स्थानका 28 वर्षीय प्रमोद प्रसाद धितालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले भौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधार उनीहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका तीन थान चेकबुक विभिन्न व्यक्तिको नाममा काटिएको 27,30,000 चेक विभिन्न बैंकका एटीएम 4 थान त्यसै गरी नागरिकता 1 थान 4 पाङ्ग्रे सवारी साधन 2 थान 2 पाङ्ग्रे सवारी साधन 1 थान र सवारी दर्ता किताब 3 थान बरामद गरिएको दाहालले बताएका छन्। एलम्बो खबरमा अब विदेशको खबर। भारतको पश्चिम बंगाल स्थित कोलकाताको मिर्जा गलीबा स्ट्रीटमा रहेको 5 तले साँगुरो भवनमा आज बिहान भीषण आग लागि हुँदा बालक र महिला सहित 9 जनाको मृत्यु भएको छ भने घटनामा 6 जना घाइते भएका छन्। आज बिहान करिब 2 बजे आग लागि भएको प्रहरी स्रोतले जानकारी दिएको छ र आगो नियन्त्रणमा लिन 5 वटा दमकल घटनास्थलमा परिचालन गरिएको भारतीय संचार माध्यमले जनाएको छ। उद्धारका लागि प्रहरी र विपद व्यवस्थापन विभागका कर्मचारी पनि घटनास्थलमा पुगेका थिए। एलम्बो खबरमा अब खेल खबर। नेपाल बास्केटबल संघले फिबा एसिया कप प्री क्वार्टर फाइनलका लागि 12 सदस्यीय नेपाली टोली घोषणा गरेको छ। टोलीको कप्तानीमा सदीश प्रधानले गर्नेछ भने विनोद महर्जन उपकप्तानको भूमिकामा छन् भने टोलीमा श्रेष बहादुर मह सह त्यसै गरी निश्चल महर्जन अजय कुशवाहा असीम श्रेष्ठ सौरभ श्रेष्ठ सुदीप पौडियल क्षेत्री कमला थापा साइमन गुरूङ पेमा शेर्पा र प्रणय मान श्रेष्ठ सहभागी रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनै पटक। प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूबीच कार्य सम्पादनको सम्झौता। मन्त्री र सांसदहरूले शैलीप्रति रासोपा सभापति लामिछानेको चासो। संयमित भएर प्रस्तुत हुन निर्देशन। नेपाली कांग्रेसको 15 महाधिवेशनको तैयारीले गति लियो। 77 जिल्लामा निर्वाचन अधिकृत खटाइयो। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राप्रभको समर्थनमा एमालेका किरण थापा मगरद्वारा मुख्यमन्त्रीमा दावी पेश। सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लियो। पक्षमा 31 विपक्षमा 15 मत खस्यो। 12 बलात्कारपछि बालिकाको हत्यारोपमा 2 जना पक्राउ। 4 दिनको म्याच। फिफा एसिया कप क्रिकेट प्री क्वार्टर फाइनलका लागि नेपाली टोलीको घोषणा। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274।
0: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
0: सम्पर्क नम्बर 9813-78-46-43 र 9808-25-525।
3: एलम्बु FM 89.6 MHz।

0: 89.6 megahertz.
1: रेडियो कार्यक्रम जीवन को वचन हो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रो मुक्तिदाता उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा विशेष गरेर धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पहिलो युहन्नाको 2 अध्यायको 15-17 पदहरूलाई यहाँको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् यसलाई हामी यसरी पाठ गरौं। संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी पिताबाट आएको होइनन् तर संसारबाट आएका हुन्। संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहिरहन्छ। परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहिरहन्छ। आजको यो खण्डको मुख्य विचार भनेकै परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहन्छ। आज हामी सधैँको निम्ति रहने किसिमले हामीले काम गर्ने हो कि क्षणभरको कुरामा हामी रहने हो, यो कुरा आज मानव जातिले सोच्ने कुरा पनि हो र परमेश्वरको वचनले यस ठाउँमा यसरी उल्लेख गरेको देखिन्छ कि संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर भनिकन यहाँ आज्ञाको रूपमा दिएको छ। नगर, नगर, संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। अब यहाँ संसार भन्ने कुरा चाहिँ आज संसारिक गतिविधि भन्ने कुरा बुझिन्छ र संसार भन्ना साथ यहाँनिर परमेश्वर भन्दा परमेश्वरको वचन भन्दा गलत तरिकाले अथवा परमेश्वरको वचन अनुसार नगरेको कुराहरू यहाँ जोडिन्छ। संसारमा भएको कुनै पनि थोकलाई भनिसकेपछि परमेश्वरसँग सम्बन्ध नभएका र परमेश्वर ले स्वीकार नगरेको र संसार भन्ना साथ मानिसले गर्ने गलत गतिविधिहरू, मानिसहरूले गर्ने गलत गतिविधिहरू जुन चाहिँ परमेश्वरको नजरमा सही छैन, परमेश्वरको नजरमा असल नभएका संसारका अरू गतिविधिहरू छन् जुन कुराहरूमा चाहिँ विशेष गरेर तलपट्टि लेखेको छ शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेकी, यो तीनवटा कुराहरूसँग सम्बन्धित कुनै पनि कुरालाई प्रेम नगर भनेर यहाँ उल्लेख गरेको देखिन्छ। त्यसकारण यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यस व्यक्तिमा हुँदैन। त्यसैले संसारका थोकहरू भन्ने कुरा जब हामी विचार गर्छौ, यहाँनिर स्पष्ट रूपमा भनिएको छ शरीरको अभिलाषा है, शरीरको अभिलाषा, यो अभिलाषा भन्ने कुरा चाहिँ एकदमै हामी भनौ परमेश्वरको राज्यमा परमेश्वरको दृष्टिमा मन नपर्ने कुराहरू, र यो भनेको शरीरको अभिलाषामा व्यभिचार जस्ता कुराहरू आउँछन् र त्यसपछि झै झगडाका कुराहरू आउँछन् र ड्रग्सको कुराहरू आउँछ र यसरी झै झगडा गर्नु, डाहा गर्नु, ईर्ष्या गर्नु, यो सबै कुराहरू विशेष गरेर शरीरको अभिलाषासँग सम्बन्धित कुराहरू भनेको खाने लाउने पिउने कुराहरू बढी सम्बन्धित छन् र शरीरलाई भनौ व्यभिचारमा लगाउने, शरीरलाई झै झगडामा लगाउने र शरीरलाई चाहिँ ड्रग्स अथवा मादक पदार्थमा मातिनको लागि लगाउने, यो सबै कुराहरू चाहिँ शरीरको अभिलाषासँग सम्बन्धित छ र संसारको थोकहरू, संसारमा भएको कुनै पनि थोकहरूलाई प्रेम नगर भनेर यहाँ आज्ञा गरेको कुरा चाहिँ यसले परमेश्वरसँगको सम्बन्ध अथवा पिताको प्रेम त्यस व्यक्तिमा हुँदैन भनेर स्पष्ट पारेका छन्। परमेश्वरसँगको संगति त्यहाँ हुँदैन, परमेश्वरको प्रेम त्यससँग सम्बन्धित हुँदैन, किनभने संसारको थोकहरू भनेको चाहिँ शरीरको अभिलाषा, शरीरलाई नष्ट गर्ने गतिविधिहरू, शरीरलाई नष्ट गर्ने, शरीरलाई बिगार्ने किसिमले जुन शरीरलाई नष्ट गर्ने जति पनि गतिविधिहरू हुन्छ त्यो कुराहरूमा प्रेम गर्ने व्यक्तिहरू परमेश्वरसँग जोडिन सक्दैन, परमेश्वरको प्रेममा उनीहरू आउन सक्दैन, किनभने उनीहरूले यो शरीरलाई झै झगडामा पार्छन् र व्यभिचारमा पार्छन् र एउटा मादक पदार्थमा फसाउँछन्। यसरी शरीरलाई, सुन्दर शरीरलाई, परमेश्वरले शरीरलाई चाहिँ परमेश्वरको आत्मा बास गर्ने मन्दिर हो अथवा पवित्र आत्मा बास गर्ने मन्दिर हो, यसलाई पवित्र राख्नुपर्छ, यसलाई शुद्ध राख्नुपर्छ भन्ने कुरा अर्को खण्डमा बाइबल धर्मशास्त्रले स्पष्ट बताएका छन्। त्यही अनुरूपमा एउटा व्यक्तिले आफ्नो यो गतिविधिहरूलाई पछ्याउनु हुँदैन र यसमा पछ्याउनेहरूले शरीरलाई मादक पदार्थमा डुबाउने, शरीरलाई व्यभिचारमा डुबाउने, शरीरलाई झै झगडामा गरेर शरीरलाई नोक्सान गर्ने कुरा गरेपछि परमेश्वरसँग सम्बन्ध हुन सक्दैन र परमेश्वरको प्रेम यस्तो व्यक्तिसँग जोडिन सक्दैन। त्यसै कारणले एउटा व्यक्तिले निर्णय गर्नुपर्छ कि यो कुरालाई प्रेम गर्नु हुँदैन भनेको चाहिँ यसलाई यो गतिविधिबाट उनीहरू अलग हुनुपर्छ भनिएको हो। र आँखाको अभिलाषा, आँखाको अभिलाषा भनेको आँखाले देखिसकेपछि त्यो सबै कुराहरू आफ्नो हुनुपर्छ र आँखाले देखेका कुराहरू आफ्नो हुनुपर्छ भनेर जुन लोभमा फस्छन् मानिसहरू, त्यसमा उनीहरू डाहामा फस्छन् मानिसहरू अनि ईर्ष्यामा फस्छन् मानिसहरू, आँखाले देखिसकेपछि त्यो डाहा ईर्ष्या लोभ जसरी आउँछ यो सबै गतिविधिहरू पनि लाग्नु हुँदैन भन्ने कुरा हो, किनभने बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा बताउँछ आँखाको अभिलाषाले मानिसलाई उभो आउन दिँदैन, परमेश्वरसँग सम्बन्ध राख्न दिँदैन, किनभने यो अभिलाषामा फस्नु भनेको प्रेममा फस्नु हो र यसमा फस्नु प्रेममा फस्नु भनेको परमेश्वरको प्रेम त्यो व्यक्तिमा नहुनु हो। त्यसकारणले आदरणीय श्रोताहरू, आज आँखाको अभिलाषाबाट हामीहरू अलग हुनुपर्छ। अर्को जीवनको सेखी, यो संसारमा भएको थोकहरूमा यो जीवनको सेखी हो। घमण्ड र आफूलाई परमेश्वरको स्थानमा राख्ने, आफू एउटा सीमित मानिसलाई परमेश्वर हुँ भनेर त्यो उचाइमा पुग्नु खोज्ने र आफ्नो हैसियत आफू को हो भनेर चिन्न नसक्नु र जीवनको सेखी, आफूलाई ईश्वर बराबरको ठानेर जिउन् र यस्ता खालको तरिकाले अथवा यो खालको जीवन जियो भने यो संसारिक भयो र आफैलाई ईश्वर मानेर आफैलाई परमेश्वर भनेर जिउने व्यक्तिहरू भयो भने परमेश्वरको प्रेम त्यसमा हुँदैन। त्यसकारणले आदरणीय श्रोता, हामी मानिस हौ, सीमित मानिस हौ, सीमित मानिसले आफूलाई जत्रो छ त्यत्रै स्वीकार गर्नुपर्छ। आफू जो हो त्यो त्यही हो भनेर स्वीकार गर्नु नै नम्रता हो र यसरी घमण्डले जियो भने मानिस नष्ट हुन्छ, पतन हुन्छ भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले बताउँछ। त्यसकारणले आदरणीय श्रोताहरू, संसार बितेर जान्छ र त्यसको अभिलाषाहरू पनि बितेर जान्छ। एक दिन यो शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी सिद्धिन्छ र संसार पनि सिद्धिन्छ। केही हुनेवाला छैन, केही बाँकी रहनेवाला छैन, यो सिद्धिन्छ। त्यसकारण परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहन्छ भनेर भनिएको छ र परमेश्वरको इच्छा पूरा गर्नु भनेको नै अब शरीरको अभिलाषाबाट हामी अलग हुनु, आँखाको अभिलाषाबाट हामी विजय हुनु, जीवनको सेखीबाट विजय हुनु। अर्को भाषामा शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखीबाट विजय भएर हामी परमेश्वरको इच्छा अनुसार जिउने व्यक्तिहरू बन्नुपर्छ र जसले गर्दा हामी सधैँ अनन्त जीवनको भागीदार भएर, जसरी परमेश्वर आनन्द हुनुहुन्छ, परमेश्वर जीवित हुनुहुन्छ, उहाँ जसरी जीवित भएर आनन्दतामा उहाँ जिउनुहुन्छ, उहाँको प्रेममा रह्यो भने उहाँले भन्नुभएको कुरा अथवा परमेश्वरको इच्छा पूरा गर्नेहरू भएर हामी जियौं भने हामी सधैँ उहाँसँग रहने नै छौं। के आज यहाँहरूले आफूलाई यो सोचाइमा ल्याउनु भएको छ? के कतै हामी आँखाको अभिलाषा, शरीरको अभिलाषा र जीवनको सेखीमा नै सीमित भएर बसेका त छैनौ? जुन कुराले हामीलाई क्षणभरको लागि मात्रै जिन्दगी दिन्छ र एक दिन यो जीवन बितेर जान्छ, संसार पनि बितेर जान्छ, अन्तिममा केही पनि बाँकी रहँदैन, सबै शून्यतामा जान्छ, मानिसको जिन्दगी कहिल्यै पनि नाश नहुने गरेर परमेश्वरले सृष्टि गर्नुभएको र पापको कारणले गर्दा मानिसले त्यो आनन्द जीवन गुमाएको थियो, तर प्रभु यीशु ख्रीष्ट यो संसारमा आउनुभयो, उहाँ आएर पापको प्रायश्चितको लागि रगत बगाउनुभयो, मानव जातिको निम्ति आफै मृत्युमा जानुभयो र उहाँ पुनरुत्थान हुनुभयो, स्वर्ग रहनुभयो, उहाँ लिन आउँदै हुनुहुन्छ। उहाँको इच्छा पालन गर्नेहरू चाहिँ, पूरा गर्नेहरू चाहिँ अनन्त आनन्दसम्म उनीहरू जीवित हुनेछ। जसरी परमेश्वर ज्योति हुनुहुन्छ।

सबै थोकलाई प्रेम नगरेर परमेश्वरको इच्छा पालन गरेर यदि जिउनुभयो भने यहाँहरूले परमेश्वरको आशीर्वाद प्राप्त गर्नुहुनेछ र आनन्द जीवन प्राप्त गर्नुहुनेछ। सधैँ सधैँ यहाँहरू हामी सबै एउटै परमेश्वरका सन्तान भएर हामी अनन्त जीवनमा प्रवेश गरेका हुन्छ। आउनुहोस्, येशूलाई विश्वास गर्नुहोस् र येशूलाई विश्वास गरेर अनन्त जीवन प्राप्त गर्नुहोस्। सधैँभरिको निम्ति जिउने एउटा व्यक्ति बन्नुहोस्। एकैछिनमा संसार बितेर जान्छ, त्यसरी नै बितेर जाने जिन्दगी नहोस्। यति भन्दै यहाँहरूको बीचमा आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

माटोकाटी सपरिया आलीमा भन्ने यो मिठो नौमतीको धुन सहित कार्यक्रमको हामीले शुभारम्भ गरिसकेका छौं। नमस्कार, म नेपाली बाबु सुमन। मौलिक संस्कृति हाम्रो स्थान हाम्रो पहिचान, संस्कृति संरक्षण अनि प्रवर्धन गर्ने हाम्रो अभियान भन्ने मुख्य नाराको साथ कलाकार निर्माण हार्दिक स्वागत गर्न चाहन्छौ। हामी कुन भाग

हजुर, अत्यन्तै घम्सा घम्सी दोहोरी यहाँहरू माझमा प्रस्तुत गर्यौं। गायक श्याम राणा मगर, त्यस्तै गरी सिन्धुली कलाघरबाट रिता थिङ। पक्कै पनि यो दोहोरीमा धेरै कुराहरू आइसकेका छन्। बाजा बजाउने कुरा पनि आइरहेका छन्, त्यसै गरी करेन्ट लाउने कुरा पनि आइरहेका छन्। यहाँहरूले सकारात्मक तौरबाट चाहिँ भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने कुरामा पूरा आशा अनि विश्वास राख्दै आजको दोहोरीमा सहभागी हुनुहुने आदरणीय गायक श्याम राणा मगर, त्यस्तै गरी सिन्धुलीको कलाघरको तर्फबाट रिता थिङ लगायत सम्पूर्ण वाद्यवादक दृश्य निर्माण तपाईँ सम्पूर्ण जो हेरेर बस्नुभएको छ, हामीलाई माया गर्नुभएको छ, सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै कलाघर सिन्धुली युट्युब च्यानललाई नियमित रूपमा अवलोकन गर्नुहोला, सब्सक्राइब गर्नुहोला र सेयर गर्नुहुनुको लागि पनि हार्दिक अनुरोध गर्दै आजको बसाइबाट भने विदा हुन्छौं। अवश्य नमस्ते।

0: नेपालको संविधान धारा 168 दुई बमोजिम मुख्यमन्त्री पदमा दावी गरिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन नरहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति भएको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। राप्रपाको गत साउन 20 गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि विषयमा सहमति नभएको दावी गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङदेलले पार्टी तत्काल सरकारमा सहभागी हुने कुनै निर्णय नगरेको सांसदहरूको हस्ताक्षर मान्य नहुने बताउनु भएको हो। आज नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपा समेतको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेपछि राप्रपाले यस्तो प्रक्रिया दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री बालिन शाह नेतृत्वको सरकार गठन भएता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। प्रवक्ता भट्टका अनुसार गएको चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भए यसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्चुट भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% बिन्दुले धेरै हो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 जना रहेको छ। अघिल्लो वर्ष साउनमा 68,110 जना विदेश गएका थिए। यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्षको साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको साउनमा 9,969 जना छ। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। देशका पहाड़ी भूभागका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका हिमाली र पहाड़ी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ। मौसमविद विनु महर्जनले कोशी प्रदेशको तराई भूभागका केही स्थान तथा मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद विनु महर्जनले सीआईएनलाई जानकारी दिनुभयो।
1: बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोटी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यति रातिको वर्षा चाहिँ देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्छ। देशका तराई भूभागमा आंशिक बादल लाग्छ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ र मध्यमसम्म वर्षा हिमालय सम्भावना छ।
0: नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले संस्थाको विधान र सिद्धान्त विपरीत कार्य गरेको भन्दै देशका 7 प्रदेश र 15 जिल्ला समितिलाई स्पष्टीकरण सोधेको छ। केन्द्रीय तत्वार्थ समितिको भदौ 1 गते बसेको 356 बैठकको निर्णय अनुसार ती समितिहरूलाई चित्त बुझ्द जवाब पेश गर्न 3 दिनको समय सीमा दिएको हो। महामन्त्री ऋषि रमर खनालले संस्थाको व्यतिथि अन्त्य गर्दै शुद्धिकरण बनाउँदै लैजाने म्याण्डेट अनुरूप यो कदम चालिएको बताउनुभयो। यसैबीच नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा सहितको पूर्व पदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। साझा खबरमा अब खेल खबर। बागमती अटो जिमखाना प्रेक्सको दोस्रो संस्करण यही भदौ 13 गते आयोजना हुने भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा तारकेश्वरको लोलाङ स्थित अक्सफोर्ड ड्राइभिङ सेन्टर ट्रेनिङ सेन्टरमा हुनेछ। विजेताले हङकङ र वा भारतमा आयोजना हुने एसिया अटो जिमखाना च्याम्पियनशीपमा सहभागी हुने अवसर पाउनेछन्। उत्कृष्ट दुई चालकलाई एएजीसी आयोजकबाट कुल 75,000 रूपियाँ नगद पुरस्कारसँगै एफआईए र बागमती प्रदेश खेलकुद विकास परिषदबाट खेल सामग्री तथा अन्य सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ।
2: सन्तोषी रावल। नेपालीको खेतबाट हराउँदै रैथाने बाली भान्साबाट फर्काउने प्रयास।
3: पहिले त्यो पनि हराएर गयो, सिउडी धानको उति प्रचलन छैन, यो बजारको किन्न लागे जम्मै बजारको त्यसमा स्वाद पनि केही हुँदैन, केही पौष्टिक तत्व पनि हुँदैन।
2: हराउँदै गरेको बझाङको मौलिक स्वाद जोगाउने प्रयास रिपोर्ट। अस्वस्थ मासु खाँदा रोगको जोखिम बच्ने उपाय के होला लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू,
5: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
4: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
5: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
4: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
5: IRM.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
6: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एससिमद्वारा जारी सन्देश।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OERC, सामुदायिक रेडियो उदयपुर र CIN।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ। आज सिंहदरबारमा मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिण्डर वितरणको काम भइरहेको बताउनुभयो। कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै उहाँले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताउनुभयो। बझाङ जिल्लाका गाउँघरमा कुनै समय घरको भान्सादेखि खेतबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौं, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न यहाँका मुख्य खाद्य स्रोत थिए। यी बाली पेट भर्ने अन्न मात्रै थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोड़िएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ़दै जाँदा धेरै रैथाने बाली खेतीबाट हराउँदै जान थालेका छन्।
9: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिखेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
10: पहिला त हामी जौ लगाउँथ्यौ, वा लगाउँथ्यौ, कोदो लगाउँथ्यौ, मार्से लगाउँथ्यौ। अहिले चाहिँ मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ प्राय जो मान्छेहरू अब त्यो खेती गर्न अलिक छोड्या जस्तो लाग्यो।
9: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
3: आजभोलिको गाउँ भन्दा त्यो झालो गाउँ एकदम फारू हुने, पछि पनि हुने, सबैलाई पछि हुने, यस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्छ।

0: गरेर हेर्नुपर्ने जानकारहरू बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामी,
1: दुई वर्षदेखि स्वास्थ्यसँग उत्पादन भनेर चाहिँ हामीले स्वास्थ्यसँगै उत्पादनलाई पनि हामीले कति सक्छौ भनेर पनि कृषि भेटनरीसँग पनि हामीले सहकार्य गरेका छौँ। त्यसमा बाली नालीहरूलाई प्रमोट गर्ने, आमा समूहमा त्यसको महत्व बुझाउने अनि तिनलाई चाहिँ सही तरिकाले पकाएर खाने र तिनी बालीहरूको संरक्षण गर्ने कुराहरू पर्दछन्।
0: कतिपय स्थानीय तहले रैथाने बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, नमूना खेती सञ्चालन गर्ने तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास समेत गरिरहेका छन्। जय पृथ्वी नगरपालिका कृषि शाखा प्रमुख मानराज जोशी,
2: उत्पादन स्थलहरूलाई क्लस्टर बनाई सो क्षेत्रका कृषकहरूलाई बिउ वितरण र भण्डारणका लागि सिड बिन तथा हर्मेटिक ब्यागहरू वितरण गरिएको छ। बजारीकरणका लागि उत्पादित उपज ढुवानीमा सहयोग जस्ता कार्यक्रमहरू अनुदान उपलब्ध गराउनका साथै स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने बालिका परिकारहरू समेटिने गरी दिवा खाजा खुवाउने विद्यालयहरूसँग समन्वय गरिएको छ।
0: उत्पादन गरेपछि उचित मूल्य नपाउनु, युवा पुस्ता खेतीबाट टाढिनु, परम्परागत बिउ हराउँदै जानु र बजारमा बाहिरी खाद्यान्नको निर्भरता बढ्नु रैथाने बाली संरक्षणका प्रमुख चुनौती हुन्। उत्पादनदेखि बजारीकरणसम्मको सुनिश्चितता, स्थानीय परिकारको प्रवर्धन, विद्यालय तथा समुदायमा पोषण सम्बन्धी सचेतना र पुरानो ज्ञानको पुस्तान्तरण आवश्यक छ। केदारसिंह गाउँपालिका उपाध्यक्ष मनिषा धामी,
3: उपाध्यक्ष कुशली कार्यक्रम मार्फत पनि हामीले बटमास खेती अनि आलु खेती, कोदो, जौ खेती उत्पादन गर्ने र यसको बजारीकरण गर्ने कामहरू गरिरहेका छौं।
0: स्थानीय तहको नीति, किसानको मेहनत र समुदायको सहभागिता जोडिन सके हराउँदै गएका रैथाने बाली फेरि खेतबारीमा फर्किन सक्ने सरकारवालाको सुझाव छ। सुनिल मण्डेल, CIN रेडियो खप्तड आवाज, बझाङ।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने,
5: ताजा स्वास्थ्य छ कि छैन भनेर कसले भन्ने नै हो त? पशु जस्तो थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? मासुको आफ्नो प्राकृतिक रंग हुन्छ, प्राकृतिक गन्ध हुन्छ, यो चाहिँ सामान्यतया।
4: मासुबारे समाजमा रहेको विश्वास, भ्रम र वास्तविकताबारे विज्ञ संघको सवाल जवाफ लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। हेर्दा ताजा मासु खाँदा विभिन्न रोगको खतरा हुन सक्ने पशु विज्ञहरूले बताएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग हामीले मासु बारेको भ्रम र यथार्थ बारे कुराकानी गरेका छौं।
5: सामान्यतया मासुमा मासुको प्राकृतिक रंग, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। र यति भन्दा भन्दै पनि फेरि हामीले सँगै के जोड्न बिर्सिनु हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ।

0: स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौ मासु स्वस्थ छ
1: र
0: त्यसका लागि केही कुराहरू चाहिँ पूर्व शर्तको रूपमा हामीले लिनुपर्ने हुन्छ जस्तो त्योमा पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त पशु स्वस्थ थियो कि थिएन त्यो जाँचिएको थियो कि थिएन र त्यतिले मात्रै पुग्दैन स्वस्थ मासु पशु जाँच गर्दा सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ तर कहिलेकाहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन् र त्यो त्यसकारण पशु पहिले बध गर्नु पूर्व जाँच हुनु पर्यो र बध पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ
1: त्यो एउटा प्राविधिक कुरा भयो तर अहिले हाम्रो गाउँघरतिर अथवा सहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र चलनमा छ नि त त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन
0: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौं र हामी चाहन्छौ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क भन्छौँ ल यो फ्रेस हो भन्ने यो मासु स्वस्थ छ अथवा राम्रो छ भनेर हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराई नजर दृष्टिकोण सोचाइ यो खालको छ र अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यहीनिर हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनुपर्छ वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ चिन्ह लगाउनुपर्छ छाप लगाउनुपर्छ अनि मात्रै उपभोक्ताले ढुक्कसँग यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु हो भनेर बिना कुनै हिचकिचा ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो
1: मासुको रंग राम्रो छ भने त्यो स्वस्थ मासु हो
0: हुनु पनि सक्छ नहुन पनि सक्छ दुईटै कुरा छ
1: किन त्यसमा चाहिँ
0: अब रङ त हामी हेर्दा राम्रै देखेका छौँ तर त्यो पशु स्वस्थ थियो कि थिएन मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि त्यसकारण स्वस्थ हुन पनि सक्छ नहुन पनि सक्छ
1: दोस्रो प्रश्न चाहिँ ताजा मासु हो भने जाँच गर्न आवश्यक छैन
0: मैले अघि नै भने फेरि अघिकै प्रश्नसँग जोडिन्छ पशु स्वस्थ थियो कि थिएन पशु जाँच गरिएको थियो कि थिएन कसरी थाहा हुन्छ मासु ताजा मासु हुँदैन मासु त काट्दाखेरि तपाईँ काटेको मात्रै देख्नुहुन्छ मासु मात्रै देख्नुहुन्छ
1: ताजा हुनु र सुरक्षित हुनु फरक
0: कुरा हो
1: तेस्रो प्रश्न फ्रोजन मासु भनेको अस्वस्थ र बासी मासु हो
0: फ्रोजन मासु स्वस्थ हुनु पर्यो मैले अघि भनेकै कुरा फेरि जोडिन्छ जाँचिएको पशुबाट जाँचिएको मासु फ्रोजन मासु हेल्दी मासु
1: चौथो प्रश्न पशु स्वस्थ देखिन्छ भने त्यसबाट बनेको मासु पनि पक्कै स्वस्थ हुन्छ
0: सामान्यतया हुन्छ कहिलेकाहीँ मात्रै आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ त्यो रोगयुक्त हुन सक्छ जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो
1: पाँचौं प्रश्न मासु पकाएपछि सबै प्रकारका जीवाणु र रोगको जोखिम समाप्त हुन्छ
0: राम्ररी पाक्यो भने रोग लगाउने ब्याक्टेरिया भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ
1: छैटौं प्रश्न महँगो मासु भन्नेको नै गुणस्तरीय मासु हो
0: कदापि होइन महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कसलाई ग्यारेन्टी गर्न सकिँदैन
1: सातौं प्रश्न मासुमा गन्ध छैन भने खाना सुरक्षित छ
0: गन्ध कस्तो गन्ध भन्ने कुरा हो मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ
1: गन्हाएको छैन भने
0: प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन
1: आठौं प्रश्न मासु पसल सफा देखिन्छ भने त्यहाँको मासु पनि सुरक्षित छ
0: एउटा मापदण्ड पूरा गर्यो र त्यस्ता मापदण्डहरू थुप्रै छन् जुन पूरा गर्नुपर्ने हुन्छ एउटा मापदण्ड एउटा एक लेभलको पास भएको मात्रै मान्नुपर्छ त्यसलाई
1: नौ नम्बरको प्रश्न मासुको जाँचको विषय पशु र मासु व्यवसायीसँग मात्रै सम्बन्धित छ
0: होइन यो सरकार उपभोक्ता मासु व्यवसायी र पशु चिकित्सक सबैसँग सम्बन्धित छ सबैको भूमिका छ
1: दशौं प्रश्न मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो
0: मासु त्यसैले हामी भन्छौं मासु झुन्ड्याएर पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ।
2: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब बढ़ेको छ। हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने सरकारको निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ। संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामी थानेले निर्देशन दिनुभएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश भएको छ। आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको भनाइ छ। सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी छ। साउनमा रोजगारीका लागि विदेशिनीको लर्को बढ़ेको छ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारी कार्यालयलाई कार्यवाहीको सिफारिश गरिएको छ। पहाड़मा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 4 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि रात्रिकालीन अभिवादन साथमा हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ र यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाई सम्पूर्ण श्रोता महानुभावहरूले र यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्ला हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। यो रातिको समय हेलम्बा एफएमलाई यति बेला तपाईँहरूले हेलम्बा एफएमको फ्रिक्वेन्सी अनि फेसबुकको पेज लगायतका अन्य विभिन्न सामाजिक सञ्जालका फेसबुकको पेज लगायत अन्य विभिन्न विद्युतीय माध्यम संचार माध्यमका कुना कुनाबाट पनि हेलम्बा एफएम सुन्न सक्नुहुनेछ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभरात्रि तपाईँहरूले हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ। रातिको 9 बजेबाट 10 बजेसम्म यो प्रोग्राम आउने गर्दछ। यो रातिको समयमा तपाईहरूले शनिबार बाहेक अन्य दिनहरूमा 1 घण्टा हाम्रो यो प्रोग्राम सुन्न पाउनुहुनेछ र सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। यो प्रोग्राममा तपाईहरूले आफ्नो घर परिवारजन आफन्त इष्टमित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्नुपर्ने हुन्छ है। र आज पनि कार्यक्रम लिएर उपस्थित भएको छु कार्यक्रम प्रस्तुत आइसिंह तामाङ र प्राविधिक कक्षबाट साथ दिँदै मित्र राघव तामाङ हुनुहुन्छ भने साथमा भरपूर सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यो कार्यक्रममा विशेष गरी हामी 6 दिन आउँछौ र तपाईँहरूको फोन गर लिने गर्दछौ अनि रात्रिकालीन सन्देशहरू राख्ने गर्दछौ हामीले यस प्रोग्राममा लिने गर्दछौ विशेषतः। र हामी विशेष गरी यो प्रोग्राम फोनिङ प्रोग्राम हो र यस प्रोग्राममा नाइट विशेषहरू तपाईँहरूले कल गर्दै राख्न पाउनुहुनेछ र सक्नुहुनेछ पनि है। र यो कार्यक्रममा तपाईँहरूले सुन्दै हुनुहुन्छ रातिको समय अब खानपिन गर्नुभयो होला धेरैजना श्रोता साथीहरूले अब कतिपय साथीहरूको त बाँकी नै होला खाना बनाउँदै हुनुहुन्छ होला खाना खाएर मजाले सुतिराख्नु भयो होला कतिपय श्रोताहरू कतिपय साथीहरू अझै पनि खाना बनाउँदै हुनुहुन्छ होला र कतिपय साथीहरू अब खानाको तयारीमा हुनुहुन्छ होला कतिपय साथीहरू गृह कार्य गर्दै हुनुहुन्छ होला अब कतिपय साथीहरू अझै पनि नाइट ड्युटी गर्दै हुनुहुन्छ होला कतिपय साथीहरू मजाले आफ्नो काम गर्दै कतिपय साथीहरू निदाइसक्नु भयो होला होइन। सो जे जस्तो अवस्थामा रहनु भए पनि अबको 1 घण्टाको अवधिभर भने हाम्रो यो प्रोग्रामलाई पनि यहाँहरूले एकदमै सुनेर साथ दिनुहुनेछ भनेर हामीले एकदमै आशा र अपेक्षा गरिएको छ। यो रातिको समयमा पक्कै पनि अब दिनभरिको थकान अब जसरी भए पनि यो रात त कटाउनै पर्छ होइन। अब जसरी नै खानपिन गर्नुभयो अब थकित अवस्थामा भोलि बिहानै उठेर अन्य विविध कामहरू भ्याउनु छ अनेक सोचाइहरू अब भोलिको लागि विभिन्न सेटलहरू योजनाहरू बनाउनु भयो होला होइन। सो जे जस्तो अवस्थामा रहनु भए पनि यो प्रोग्रामले पनि सुनेर साथ दिनुहोला हामी यही आग्रह र यही कामना गर्न चाहन्छु। र रेडियोको फ्रिक्वेन्सीबाट कतिपय ठाउँहरूमा अझै पनि हेलम्बा एफएम सुन्न पाउनु भएको छैन होइन। अब राम्रोसँग सुन्नका लागि कतिपय ठाउँहरूमा नेटवर्कको समस्या कतिपय ठाउँहरूमा फ्रिक्वेन्सीको कमीले गर्दा पनि हेलम्बा एफएमलाई सुन्ने चाहना र इच्छा हुँदा पनि राम्रोसँग सुन्ने अवस्था मिलिरहेको हुँदैन। तर पनि हामीले त्यसको बावजुदमा तपाईँहरूको लागि हामीले फेसबुकको पेज खुल्ला गरेको छ त्यसमा तपाईँहरूले मजाले प्रोग्राम सुन्न पाउनुहुनेछ। श्रोताहरू है प्रोग्रामहरू अनियर हुन्छ लाइभ आउँछ रातिको समयमा लाइभ सुन्न पाउनुहुनेछ। तपाईँ जो कोही व्यक्तित्व हुनुहुन्छ सामाजिक सञ्जाल चलाउनुहुन्छ भने तपाईँहरूले सर्च गर्नुहोला आफ्नो फेसबुक पेजमा आफ्नो फेसबुकमा जानुहोला त्यसमा इङ्ग्लिसबाट हेलम्बो एफएम 89.6 MHz सर्च गर्नु अनि एउटा गोलो लोगो आउनेछ त्यसमा फलो गरेर राख्नुहोला अनि त्यसमा हाम्रो हरेक समाचारहरू हरेक प्रोग्रामहरू लाइभ भइरहेको हुन्छ। उक्त लाइभमा तपाईँले मजाले सहभागी जनाउन सक्नुहुनेछ कमेन्ट गरेर भए पनि तपाईँहरू जोडिन पाउनुहुनेछ श्रोताहरू है। यो रातको समयमा हामी सम्पूर्ण श्रोता महानुभावहरूलाई समेट्ने तपाईँहरूको घर आँगनमा जोड्दै रात्रिकालीन सन्देश लिने हाम्रो जमर्क र हाम्रो उद्देश्य पनि हो है। र कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने नम्बर खुल्ला छ तपाईँहरूको लागि 98
98 60 52 55 25 तपाईँहरूले कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ। कार्यक्रममा कल गर्दै आउनुहोला। यदि तपाईँहरूको कल लागिरहेको छैन, फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला, हामी तपाईँहरूको कमेन्टहरू लिनेछौ, कमेन्टहरूलाई हामी वाचन गर्नेछौ र साथमा तपाईँहरूसँग भलाकुसारी गर्नेछौ। अबको एक घण्टा हामी तपाईँहरू सँगसँगै मिठो कुराकानी गर्दै यो रात बिताउनुपर्छ। श्रोताहरू मजाले कार्यक्रममा जोडिनका लागि कल ट्राई गर्दै गर्नुहोस्। अहिलेको लागि भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राख्छौ। गीतपछि तपाईँको फोन कल लिनका लागि आउनेछौ। तपाईँहरू भने लम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र रात्रिकालीन अभिवादन फेरि पनि व्यक्त गरे र सुन्दै हुनुहुन्छ हेलम बाफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो रातिको समयमा हेलम बाफएम सुनिराख्नु भएको छ। पक्कै पनि धेरैजना श्रोता साथीहरूले खानपिन गर्नुभयो होला, यदि खाना भएको छैन भने पनि खाना लिनुहोला श्रोताहरू है। यो रातिको समयमा अब हामी तपाईँहरूसँग मिठो कुराकानी गर्दै तपाईँहरूको रात्रिकालीन सन्देश लिने जमर्कका साथमा कार्यक्रममा जोडिएको छ। कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला श्रोताहरू, हामी तपाईँहरूको फोन कल लिनेछौ। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, दर्शन सरस्वतीजी बोल्दै हुनुहुन्छ। हजुर सरस्वतीजी, अनि खाना खानु भयो कि छैन तपाईँले?
1: मेरो त खानपिन भएन नि, प्रोग्राम सुनेर धेरै पछि प्रोग्राम सुन्न पाएको आज होइन, प्रोग्राम सुनेर बसिरहेको अनि बत्ती जाने आउने भइरहेको छ, पानी ठुलो परिरहेछ भन्नुपर्छ है त।
0: ओहो, भनेपछि पानी पर्न थालिसक्यो होला तपाईँ हुने ठाउँतिर।
1: हजुर हजुर, एकदमै भन्नै गर्छ, टङ टङ टङ टङ पानी परिरहेछ है।
0: ओहो ल ठिकै छ, हाम्रै मासतिर त यति बेला त उखुमै गर्मी भइरहेको छ नि त, रातिको समयमा भए पनि। ए ल ठिक छ, हामी आशावादी छौ नि त, फेरि आश गरेर बसौ है।
1: ए हस् भइहाल्छ नि।
0: ओके ल, अनि खानपिनको काम गर्नुभयो कि भएन नि, के छ आज?
1: एकदम मेरो त खानपिन भइसक्यो नि, हजुरहरूले लिनुभयो कि नै?
0: हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ, अब खाना नै भएन भने त अब कसरी कार्यक्रममा आउन सक्नु र है। हजुर हजुर एकदमै, अब यो कहिले कहिले वातावरण यस्तै नै मिल्छ र यसो कारणले त्यो कुराहरूलाई पनि हामीले यसो बुझ्नु पर्ने हुन्छ नि त।
1: हजुर हजुर एकदमै भन्नुपर्छ, फोन फ्ल्याट त लागिहाल्यो, त्यहाँबाट भुराहरू सन्नै फेरि आइहाल्यो अनि।
0: ओके ल ठिक छ, खैर केही छैन, कहिले कहिले यस्तै नै हुन्छ। अनि सुनाउनुहोस्, अब दिन त रमाइलो नै भए जस्तो छ आजको विशेष त।
1: दिन त मेरो त दिनकै रमाइलो भइरहेको छ भन्नुपर्छ, अब पहिला पहिला बाख्रा चराउन जानु पर्थ्यो, यसमा अहिले त अनि बाख्रा चराउन जानु परेको छैन होइन, रमाइलो छ।
0: हजुर जे होस् रमाइलो छ, वन पाखातिर धाउनु परेको छैन। हजुर ल हुन्छ, यो रातिको समयमा कार्यक्रममा सहभागिता जनाउनु भएको छ, एकदम खुसी लाग्यो। रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ?
1: फर्स्टमा त हजुरको लागि शुभरात्रि मिठो निन्द्राको कामना भन्न चाहन्छु, टेक्निकल मित्रको लागि पनि शुभरात्रि मिठो निन्द्राको कामना भन्न चाहन्छु, योभन्दा पछाडि कल गर्ने साथीहरू सम्पूर्णको लागि, मेसेज गर्ने साथीहरू सम्पूर्णको लागि, जो जसले हेलम्बु एफएमलाई सुनेर माया गर्नुहुन्छ चिना गर्नुहुन्छ उहाँ सम्पूर्णको लागि, अनि मलाई सरस्वती भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि, अनि उता के भन्छ बर्फीको मखमली दिदीलाई चाहिँ एकदम धेरै सम्झिरहेको छ है दिदी भन्न चाहन्छु, अनि
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा सरस्वतीजीलाई धेरै धेरै धन्यवाद छ, र यसै गरी 98 60 52 55 25 कल गर्नुहोला। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ? हजुर नमस्ते। हजुर नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर देवेन्द्रजी बोल्दै हुनुहुन्छ है? हजुर देवेन्द्रजी, अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, अनि खाना लिनुभयो कि छैन नि? हजुर एकदमै, मेरो पनि खाना भर्खरै भएको भन्नुपर्छ, अनि सन्चै हुनुहुन्छ? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् न, आज भोलि विशेष गरी के कामहरू चलिरहेको छ गाउँघरतिर? ए हजुर ड्राइभर पेसा गरिराख्नु भएको छ है? हजुर ल, यो बर्खा मासको बेला छ, राम्रोसँग ध्यान दिएर राम्रोसँग केयर गर्दै काम गर्नुहोला, अगाडि बढाउनुहोला, बढ्नुहोला, केयर गर्दै जानुहोला है। अनि यति बेला मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर? ओहो, भनेपछि सिमसिम पानी पर्न थालेको छ है। ओके, ल हुन्छ, कार्यक्रममा सहभागी जनाउनु भयो, एकदमै खुसी लाग्यो। र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है तपाईँले? हजुर हजुर,
1: सम्पूर्ण सम्पूर्ण देवेन्द्र भुजेललाई, तिमी रुजतीलाई, सबैजनालाई
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो देवेन्द्रजी हुनुहुन्थ्यो, सो उहाँलाई धेरै धेरै धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ हाम्रो यस कार्यक्रममा सहभागिता जनाउनका लागि। 98 60 52 55 25 सोही नम्बरमा कल गर्दै सहभागिता जनाउनका लागि नम्बर एकदमै खुल्ला छ। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हेलो नमस्ते। हजुर साथी हुनुहुन्थ्यो तर उहाँको फोन चाहिँ कटिसकेको छ, र कल गर्नु होला साथीहरू है, कल गर्नुभयो होला। तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ है श्रोताहरू, तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ कल गर्न सक्नुहुनेछ रात्रिकालीन सन्देशहरू राख्नको लागि। अनि फेसबुक पेजमा हामीले तपाईँहरूको कमेन्ट एकदमै प्राप्त भइरहेका छौँ। हामीलाई देश विदेशका धेरैजना साथीहरूले कमेन्ट गरिराख्नु भएको छ, हामी तपाईँहरूको कमेन्टहरू लिनेछौँ। श्रोताहरू तपाईँहरूको मिठा मिठा अनि रमाइलो कमेन्टहरू हामी अवश्य अनेर गर्नेछौँ। र कल गर्नु भएपछि कल रिसिभ हुन्छ, र कल रिसिभ भइसके पछाडि भोलि दिनुहोला साथीहरू, किनभने पालो एकदमै धेरैजना श्रोताहरूले हामीलाई कल गरिराख्नु भएको हुन्छ। सो कारणले गर्दा साथीहरूलाई, सम्पूर्ण साथीहरूलाई समेट्नु पनि हाम्रो मुख्य दायित्व पनि हो र धारणा हो, र हामीले पनि निश्चित समय सीमालाई मुख्य केन्द्रबिन्दु बनाएको हुन्छ। र यति बेला कोही साथी हुनुहुन्छ। हजुर नमस्ते।
2: कहिले रुहाउँछ कहिले हँसाउँछ यो माया प्रेमले, कहिले रुहाउँछ कहिले हँसाउँछ यो माया प्रेमले, त्यो असली बताउँछ माया प्रेमले। दुई तर्फी भए प्रेम सङ्गीन हुन्छ, नभए डिप्रेसनको शिकार बनाउँछ यो माया प्रेमले, नभए डिप्रेसनको शिकार बनाउँछ यो माया प्रेमले।
0: हजुर नमस्ते। हजुर नमस्ते। रात्रिकालीन अभिवादन। कहिले हँसाउँछ यो माया प्रेमले, कहिले रुवाउँछ यो माया प्रेमले, है
2: हँसाउँछ कहिले रुवाउँछ यो माया प्रेमले, दुई तर्फी भए रङ्गीन बनाउँछ जीवन यो माया प्रेमले,
0: होइन? हजुर पक्कै पनि दुई तर्फी भयो भने रङ्गीन बनाउँछ यो माया प्रेमले। हजुर ल, एकदमै मिठो शब्द छ पक्कै पनि। अब सबै कुराहरू दुई तर्फी नै भयो भने त अब रमाइलो त नहुने कुरै भएन नि, होइन र? ओके, एकदम मिठो लाइनको साथमा कार्यक्रममा जोडिनु भएको छ मनोजी। अनि खाना खानु भयो तपाईँले? हजुर एकदमै खानु भएर नै कार्यक्रममा जोडेका छौँ हामी पनि है। अनि सन्चै हुनुहुन्छ?
2: एकदम ठिक छ हजुर, मलाई एकदम सबै राम्रै छ। हजुरहरूलाई कस्तो छ?
0: हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामिसो भन्नुपर्छ है, एकदमै ठिकै नै छ। अनि आज भोलि कतातिर हुनुहुन्छ, के कामतिर व्यस्तता हुनुहुन्छ?
2: आज भोलितिर यता काठमाडौँतिरै छ हजुर, कामतिर छ, अब यसो कामहरू गर्ने बस्ने यस्तै छ हजुर।
0: हजुर हजुर, कामतिर व्यस्त हुनुहुन्छ है।
2: हजुर
0: हजुर। ओके ल ठिकै छ। अनि मौसमको अवस्था कस्तो छ आज?
2: मौसम भन्नुपर्दा चाहिँ एकदम गर्मी नै छ है, अब पानी परेको छैन यतातिर चाहिँ, गर्मी नै छ हजुर। लगायत त चौतारातिर निस्किन्छ।
0: हजुर म लगायत हाम्रो यता चौतारातिरको अब यति बेलाको मौसम, अब पानी परेको छैन, गर्मी गर्मी नै छ यतातिर पनि, व्यापक रूपमा गर्मी नै छ भनौँ न है। हजुर ल, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले?
2: हुन्छ, धेरै हजुरसँग बोल्न पाएँ। फर्स्ट अफ अल हजुरको लागि गुड नाइट, मिठो निन्द्रा कामना गर्न चाहेँ है। अब हाम्रो प्राजुक रहनु भएको राजु भाइ, त्यसै प्रधानी रम्बा सुविन्दा टिम परिवारको लागि पनि मिठो निन्द्रा कामना गर्न चाहेँ। अनि प्रदेश मोहन भाइको लागि सुन्दै हुनुहुन्छ होला, उहाँहरूको लागि पनि गुड नाइट, मिठो निन्द्रा कामना गर्न चाहेँ। अनि सुन्दै हुनुहुन्छ होला साथीहरू, सम्पूर्ण साथीहरूको लागि पनि गुड नाइट, मिठो निन्द्रा कामना गर्न चाहेँ। त्यसै गरी मनोज विश्वकर्म भनेर चिन्ने नचिने सबै सबै गुड नाइट मिठो निन्द्राको कामना गर्दै छुट्टै हस्तक्षेप बाबा नमस्कार.
0: ओके बाई बाई. साथी हुनुहुन्थ्यो मनोजी, हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा मनोजीले पनि धन्यवाद छ. मनोजी शुभरात्री तपाईँले पनि है. र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, हामी उहाँलाई पनि स्वागत गर्न चाहन्छु. कहाँबाट गर्नुहुन्छ? हजुर नमस्ते. हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पुष्करबाट राजुराज धामी भन्नुभयो. हजुर राजुजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? हजुर बसी बसाई गर्दै हुनुहुन्छ. हजुर अनि खानपिन गर्नुभयो कि छैन तपाईँले? हजुर खाना लिनु भएको छ है. हजुर अनि पिस्करतिरको नयाँ नौलो खबरहरू के छ, के कामहरू चलिरहेको छ आज भोलि? हजुर हजुर हजुर पानी पर्न जस्तो छ है. ओके ल हुन्छ, कार्यक्रममा कल गर्नुभएको छ. रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले. ओके बाई बाई. साथी हुनुहुन्थ्यो उहाँलाई धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्न चाहन्छु. र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ श्रोताहरू रातिको समयमा हेलम्बा एफएम सुन्दै हुनुहुन्छ. यति बेला सिन्धुपाल्चोक जिल्लाको यो प्रोग्राम हामीलाई देश विदेशका धेरै ठाउँहरूबाट एकैसाथ प्रसारण भइरहेको यो प्रोग्राम सामाजिक सञ्जाल फेसबुक पेज अनि मोबाइल गुगल क्रोम लगायतका अन्य विभिन्न विद्युतीय माध्यमबाट सुन्दै हुनुहुन्छ. र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु. हजुर नमस्ते. साथी हुनुहुन्थ्यो तर उहाँको कल भने यति बेला कटिएको छ, र फेरि पनि कल लगाउनु होला. हामी माझमा धेरैजना श्रोताहरूको फोन कल बाँकी नै छ अनि कमेन्टहरू धेरैजना साथीहरूले कमेन्ट गरिराख्नु भएको छ र केही साथीहरूको कमेन्ट म लिन चाहन्छु. कमेन्ट गर्नु भएको छ. हजुर नमस्कार. हजुर आरामै हुनुहुन्छ? सुन्दैछु कार्यक्रम पोखराबाट. मनको साथी जीवन कार्की भन्नुभएको छ, कार्यक्रम एकदमै मनपर्छ रात्रिकालीन सन्देशमा राख्नु पर्दाखेरि तपाईँको लागि र सम्पूर्ण रेडियो टिमको लागि धेरै माया धेरै सम्झना भन्नुभएको छ. जीवनजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. र यसै गरी यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्ने जमर्कमा छौ. यति बेला कोही साथी हुनुहुन्छ? हजुर नमस्ते.
3: हेलो हजुर रात्रिकालीन नमस्ते. नमस्कार सेवारू.
0: हजुर नमस्ते. हजुर नमस्ते सेवारू, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर म मोरङ केराबारी घर भई हाल प्रवास मलेसियाबाट राई टिके राई भन्नुपर्छ.
0: हजुर
3: हजुर हजुरहरूको खबर खानापिना भयो? हजुर
0: हजुर खबर एकदमै ठिकै छ, रमाइलो नै छ. खानपिन भर्खरै भएको, तपाईँको के कस्तो भयो सुनाइदिनुहोस् न.
3: मेरो खानपिन पनि भएरै हजुरहरूको प्रोग्राम सुन्दै बसिरहेको छु भन्नुपर्छ. एकदम आराम पुगाउँछु भन्नुपर्छ. हजुरहरू पनि सन्चै हुनुहुँदो रहेछ, ठिकै छ, खुसी लाग्यो. सधैँ घुरी आराम पुसेरै रहनु होला है त. मेरो शुभकामना हजुरहरूलाई.
0: हजुर पक्कै पनि, तपाईँहरूको यो साथ तपाईँहरूको यो मायाले गर्दा हामी त सदैव एकदमै सन्चै आरामै छौँ, राम्रो नै छौँ. र तपाईँहरू पनि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, सदैव यस्तै यस्तै मिठा मिठा कुराहरू खुसीहरू हामी सुन्न पाऊँ है. हजुर हजुर अनि कामहरू के कस्तो हुँदैछ तपाईँको सुनाइदिनुहोस् न.
3: हजुर मेरो कामहरू चलिरहेछ भन्नुपर्छ. मेरो डे ड्युटी भइरहेछ, कन्टिन्यू डे ड्युटी चलिरहेछ. यस्तै हो, ड्युटी गयो आयो खाना खायो यसरी नै बितिरहेछ. परदेशी जिन्दगी भन्नुपर्छ है त. अरू त एकदम ठिकठाक छ. यहाँ अघि पानी परेर अहिले भर्खर भर्खरै रहेको छ भन्नुपर्छ यतातिरको
0: पक्कै पनि. अब स्वस्थ रहनुहोस्, व्यस्त रहनु होला. अब समय सन्दर्भ अनुसार समय मिलेसम्म प्रोग्रामहरूमा पनि सुन्ने गर्नुहोला है, यही कामना गर्दछौ.
3: हुन्छ, म त पुरा यसो प्रोग्राम त सुनि नै रहन्छु भन्नुपर्छ. अब ड्युटीमा पनि खासै त्यस्तो काम त्यस्तो पर्दैन,
0: ओके ल हुन्छ, यो परदेशी समयमा परदेशमा हुनुहुन्छ र पनि यो प्रोग्रामलाई सुनेर अत्यन्तै मायाका साथमा सहभागी जनाउनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
3: हुन्छ, आजको रात्रिकालीन सन्देश राख्नु पर्दा फर्स्ट अफ अल त यति नै, दाइहरूले प्रोग्राम चलाउनुहुन्छ दाइहरूको लागि सबै मिठो कामना गर्न चाहन्छु, अनि त्यस्तै गरेर टेक्निसियनमा रहेर सपोर्ट गर्नुहुनेलाई पनि सही कामना गर्न चाहन्छु। अनि केही साथीहरूको नाम दिनु पर्दाखेरि

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरूको लागि. नम्बर एकदमै खुल्ला छ र कल गर्नका लागि नम्बरहरू खुल्ला छ. सोही नम्बर हुँदै कार्यक्रममा जोडिनु होला श्रोताहरू. 9860525525 तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ. यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु. हजुर नमस्ते. हजुर नमस्ते. हजुर नमस्ते. झरले हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भारतबाट राज घले मगर हुनुहुन्छ. हजुर राजजी, भारतको कुन ठाउँमा हुनुहुन्छ यति बेला?
1: हजुर म भारतको ठ्याक्कै
0: राजस्थानमै त. ए हजुर, अनि खाना लिनु भयो त? हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ. अनि सन्चै हुनुहुन्छ नि तपाईँ? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ. अनि सुनाउनुहोस् न, आज भोलि दिनहरू कस्तो हुँदैछ? कामहरू कसरी अगाडि बढिरहेको छ तपाईँको?
1: हजुर अब दिनहरू भन्नुपर्दा होइन, सदा चाहिँ अब एउटै एकै ठाउँमा रहेर अब काम गर्नुपर्ने हुन्छ होइन. यताउता जान पाइन्न, अनि अब त्यस्तै छ भन्नुपर्छ, चलिरहेछ कामहरू, ठिकै छ भन्नुपर्छ है त.
0: हजुर जियोस्, चलिरहेको नै छ है. ल ठिकै छ. अनि मौसमको अवस्था के छ, सुनाइदिनुहोस् न.
1: मौसम भन्नुपर्दा चाहिँ यतातिर खासै पानी पर्दैन रहेछ होइन, अब हाम्रो नेपालमा जस्तो बर्सात नहुने रहेछ यहाँ चाहिँ.
0: हजुर.
1: अनि जे होस् अहिले चाहिँ अलिक गर्मी कम भएको महसुस भइरहेछ भनौँ न.
0: हजुर हजुर, भनेपछि गर्मी चाहिँ अलिकति कम नै छ है तपाईँ हुने ठाउँतिर? ओके ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा सहभागिता जनाउनु भएको छ र धेरै टाढा रहनु भए तापनि. अनि कतिको सुन्ने गर्नु भएको छ एलम्बा एफएमलाई?
1: हजुर म सुन्ने गर्छु होइन, अब समय मिलेसम्म हजुरको लाइभ देखेसम्म त म सुन्ने गर्छु.
0: हजुर
1: अब खोजेर पनि हेर्छु होइन, अब आएको हुन्न नि त प्रोग्राम.
0: हजुर हजुर एकदमै. हजुर हजुर पक्कै पनि. कहिले कहिले अब यतातिर मौसम खराब भएको बेलामा चाहिँ हामीले प्रोग्रामहरू ल्याएको हुँदैन र सुनेर साथी दिनुहुन्छ है. ओके ओके हस् हुन्छ, एकदमै खुसी लाग्यो. रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले. हजुर धन्यवाद.
1: स्वागतम हजुरलाई. अनि आज विशेष जन्मदिन मनाइसक्यो बुनुहरू यस्तो चाम्लिङ अनि मनिषा बान्ता मनुहाहरू दुवैजना चाहिँ जन्मदिन गर्नु शुभकामना. अनि केही साथीहरूलाई शुभरात्रि सन्देश राख्नु पर्दाखेरि सरिना गुरुङ, रञ्जना बाङ राई, प्यारिमा अमिना सुनवार, राजेश गुरुङ, विवेश गुरुङ कृपा, क्राइपिके राई, अनि त्यस्तै हुन्छ इतराम चौधरी, अनि रोशन फुलाङ, अनि हुनुहुन्छ प्याकुली गीता लिम्बू गीता राई, अनि त्यस्तै गरी हुन्छ रमला सम्पङ, रामलाल सुमन, लक्षण मगर, ढकाल धर्मराज हुनुहुन्छ, आशिष नयन बस्नेत, सर्वेद पोखरेल, रञ्जना बाङ राई, सुनिता कुलुङ लगायत साथीहरू त धेरै धेरै हुनुहुन्छ है. यतिखेर जो जतिले प्रोग्राम सुनेर बस्नुभएको छ, हरपल रोशनी अनि मिडिया प्रेमी निमु शेर्पा लगायत सबै सबैलाई शुभरात्रि भन्दै हजुरलाई भन्ने टाटो बाबा.
0: ओके बाई बाई. साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ. यति बेला भारतबाट हुनुहुन्थ्यो है र एकदम प्रोग्राम सुनेर साथ दिँदै हुनुहुन्थ्यो र उहाँले कल गर्नु भएको थियो. धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि भन्न चाहन्छु. र कार्यक्रममा हामीलाई धेरैजना श्रोता साथीहरूले चाहिँ कल गरिराख्नु भएको छ अनि तपाईँहरूको फोन कल पनि लिँदैछौँ हामी यो रातको समयमा होइन. अब तपाईँहरूको फोन कल लिने अनि रात्रिकालीन सन्देशहरू सँगसँगै यो समयमा अगाडि बढाउँदैछौँ र बढ्दैछ पनि हामी है. र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु. हजुर नमस्ते. हजुर नमस्कार. हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर काठमाडौँबाट रञ्जना थामी. हजुर रञ्जनाजी, अनि खाना खानुभयो कि छैन तपाईँले? हजुर हजुर. अनि के हुँदैछ आजभोलि तपाईँहरूको कामहरू, के कस्तो हुँदैछ? हजुर, हाम्रो यतातिर पनि सबै ठिकै छ, राम्रो छ, मजाले कामहरू चल्दैछ है। ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। हजुर धन्यवाद।
1: थ्याङ्क यू। अनि टेक्निकलमा सर्च गर्ने राजा भाइको पनि सुयात्री भन्न चाहन्छु। अनि यहाँ सुन्नुहुन्छ मेरो हस्बेन्ड तर चामलीको लागि, जीवन शैक्षीको लागि, मखमली खुसीको लागि, माया किसिमको लागि, अनि कृष्ण कडेलको लागि, आकाश शर्माको लागि, अनि सरिता सामीको लागि, अनि मेरो पिस्कर बासीको लागि भन्दै
0: ओके भाई भाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ। उहाँले पनि शुभरात्रि व्यक्त गर्न चाहन्छु र यसै गरी तपाईँहरूको पालो भइसकेको छ। कार्यक्रममा जोडिनको लागि आउनुहोला, नम्बर एकदमै खुल्ला छ, 98 60 52 55 25 कल गर्दै तपाईँहरू पनि रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ। नम्बरहरू एकदमै खुल्ला छ र कल गर्नको लागि नम्बर एकदम खुल्ला तपाईँहरूको लागि है त। श्रोताहरू कल गर्दै जोडिनुहोला। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।

0: चलो पछाडी बेलबटम बेलबटम कुरो बुझ मायाले खेल्छ काम तिहारी कालो चलो पछाडी बेलबटम बेलबटम कुरो बुझ मायाले खेल्छ काम ए कुरो बुझ मायाले खेल्छ काम।
1: हेलो दादा दर्शन, नमस्ते नमस्कार। हजुर नमस्ते, हजुर नमस्ते नमस्कार। यो मिठो गीत गुनगुनाउँदै कार्यक्रममा जोडिनु भएको छ कृष्णजी। खाना खानु भयो तपाईँले? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ? हजुर खानपिन गर्नु भइसकेको छ, प्रोग्राम सुन्दै हुनुहुन्छ है? ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
0: अनि अघि भर्खरै कल गर्ने रञ्जनाको लागि पनि शिवरात्रि गुड नाइट मिस निन्द्री कामना भन्न चाहन्छु। अनि उता सुन्दै हुनुहुन्छ पिक्चरमा रहने सरिता बहिनी उहाँको लागि पनि शिवरात्रि गुड नाइट मिस निन्द्री कामना भन्न चाहन्छु। अनि यता सुन्दै हुनुहुन्छ मायाजी बहिनी उहाँको लागि पनि शिवरात्रि गुड नाइट मिस निन्द्री कामना भन्न चाहन्छु। अनि यता सुन्दै हुनुहुन्छ विजय उहाँको लागि पनि शिवरात्रि गुड नाइट मिस निन्द्री कामना भन्न चाहन्छु। अनि म अगाडि विजय कलेज लेट गर्ने साथीहरूको लागि पनि शिवरात्रि गुड नाइट मिस निन्द्री कामना भन्न चाहन्छु। अनि मलाई जसले कृष्ण भनेर चिन्नुहुन्छ चिन्नुहुन्न माया घेरा गर्नुहुन्छ उहाँको लागि पनि शिवरात्रि गुड नाइट मिस निन्द्री कामना।
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो कृष्ण परियार हुनुहुन्थ्यो, सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ उहाँले पनि, धन्यवाद छ उहाँलाई पनि है। र कमेन्टतर्फ लाग्छौँ, कमेन्ट गर्नुभएको छ साथीहरूको अत्यन्तै मिठा, साथीहरूको कमेन्टहरू पनि लिनुपर्ने हुन्छ है। हेलो दाई दर्शन नमस्ते, के छ हजुरको खबर? म मोरङको कानी पोखरीबाट सरिना गुरुङ भन्नुभएको छ, मिस यु सबैजनालाई भन्नुभएको छ है। सरिनाजी तपाईँलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। अनि माया लामा हुनुहुन्छ यति बेला काफरीबाट, नमस्ते गर्नुभएको छ मायाजीले पनि, धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना गर्दछु है। र लेख्नु भएको छ रात्रिकालीन अभिवादन झोरले हजुर भन्नुभएको छ, भारतबाट हामीलाई कल गर्नुभएको थियो राज घले मगर, उहाँसँग हामीले प्रत्यक्ष कुराकानी गर्ने समय पनि मिल्यो, सो धेरै धेरै धन्यवाद छ कमेन्टको लागि पनि। अनि हेलो हजुर नमस्ते, म पनि प्रोग्राम सुन्दैछु तनहुबाट, यम सरो मगर भन्नुभएको छ। एमजीलाई पनि धेरै धेरै धन्यवाद छ यम बहादुरजी, तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि लेख्नु भएको छ दर्शन नमस्ते सर हजुर, म पनि धनकुटाबाट प्रोग्राम सुन्दैछु, सम्पूर्ण साथीहरूमा शुभरात्रि अनि मिठो निन्द्रको कामना गर्दै छुटिन चाहन्छु कि बाई बाई भन्नुभएको छ मुना राई हुनुहुन्छ। मुनाजी तपाईँले पनि शुभरात्रि है। अनि लेख्नु भएको छ गुड नाइट भन्नुभएको छ रञ्जना बाहिङ राई हुनुहुन्छ, रञ्जनाजीले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ हेलो हजुर नमस्ते, म लाइभ हेर्दैछु र सुन्दैछु साउदी रियादाबाट, मिसु सबैजनालाई भन्नुभएको छ। विक्रम तामाङ हुनुहुन्छ र परदेशबाट हामीलाई अत्यन्तै मिठा यो कमेन्ट गर्नुभएकोमा हाम्रो विक्रमजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि गुड इभिनिङ, ह्याप्पी बर्थडे हेर्छु चामलिङ राई भन्नुभएको छ, मिना चामलिङजीलाई धन्यवाद छ। अनि गुड नाइट फ्रेन्ड भन्नुभएको छ जनकजीलाई पनि धन्यवाद छ है। अनि धैर्यता सफलताको प्रमुख तत्व हो भन्नुभएको छ, पक्कै पनि है। अब मेन कुरो धैर्यता चाहिँ हामीमा हुनुपर्छ। अनि लस फ्याफुल्ला रात्रिकालीन समयमा यति बेला म पनि पटाप केटिएमदेखि सुन्दैछु, सबैमा शुभरात्रि भन्न चाहन्छु भन्नुभएको छ निर्धन लामा हुनुहुन्छ है। निर्धनजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु यति बेला काठमाडौँबाट हामीलाई मिठो कमेन्ट गरिदिनु भएकोमा। विषयमा। र अर्को साथीले कमेन्ट गर्नुभएको छ, सो साथीको कमेन्टलाई पनि म लिन चाहन्छु। हेलो दाई नमस्ते एन्ड गुड इभिनिङ, सानो माया शेर्फा भन्नुभएको छ सङ्खुवा सुबा राइट कुवेतबाट। र नाइडु स्टेसमा मिडिया प्रेमी निम शेर्फा सुरज दिलदुखी रियाको लागि राजविराही गाइडा लिम्बुनी विजय जीवन फाविन अनि अस्मी सोताङ सुजाता थापा लगायत सबैजनालाई भन्नुभएको छ है, धेरै धेरै धन्यवाद। उहाँलाई पनि शुभरात्रि गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु। कमेन्ट गर्नुभएको छ हामीलाई, रात्रिकाली नमस्ते हजुर, म सुरज तुम्स राई भोजपुर घर भए हाल मलेसियाबाट, सबैमा सम्झना छ है। रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि सरतीर्थ राई, योगेन एमए हाङ लिम्बु, रमन मुक्तान, अनु शेर्पा, अस्मी सुताङ, राइनी राजकला, सानमाया शेर्पा, सरस्वता पोखरेल, प्रतिमा स्पर्शी, अनि ईश्वरी माहिङ राई, लाक्पा डोमा, कमला वानेम लिम्बु, अनि फुक्सीको लागि, अनि त्यसै गरी मीडिया प्रेमी अनिसा, सोनी भुजेल, अनिता घोग, विनिता राई लगायत सम्पूर्णको लागि गुड नाइट भन्नुभएको छ। सुरज राई चुम्छाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि नमस्कार है भन्नुभएको छ शक्तिजीलाई पनि धन्यवाद छ है, तपाईँले पनि शुभरात्रि। नमस्ते हजुर, म अन्जान थुलुङ यूईबाट, सबैमा धेरै सम्झना अनि माया र सदा माया गर्ने साथीहरूमा डियर बेस्टु मगर्नी मगर्नी हिर्सु चामलिङ राई, पवित्र राई, एल्सना गुलुङ राई, छोरी चामलिङ अम्बिका राई, अनिता घोग, अनि निकिता मगर, कल्पना साम्पाङ, अनि जुनिता चामलिङ राई भन्नुभएको छ है। जुनिताजीलाई पनि धेरै धेरै सो अन्जानजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि। मिशन इन्द्रको कामना व्यक्त गर्नु

0: है प्रेम भण्डारी, माधव ढुंगेल, अभिमान सुनवार, राजघले मगर, सफल आयुष, रामकुमार लिम्बु, रंजित राई, तीर्थ राई, मनको साथी जीवन कार्की, सुनिता राई, अनि प्रतीक्षा दिलदुखी रिया, अनि प्रियाको लागि निरुता लगायत सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्नुभएको छ। रमिलाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि लेख्नु भएको छ गुड नाइट टु अल माई फ्रेण्ड शंखुवा सुभा भन्नुभएको छ। लिम्बुनी विजया हुनुहुन्छ, विजयजीलाई पनि धन्यवाद छ। अनि शुभरात्री। अनि सेवा र हजुर यति लेख्नु भएको छ, यति शंखुवा सभाबाट धर्मदेवी दुई, ताम्फोकबाट अर्जुन यक्खा भन्नुभएको छ। नाइडु विशेषमा मीडिया प्रेमी अनिसा, अनि त्यसै गरी रोशी छेत्री, अनि हर्पल रोशनी, अम्जिता मल्ल ठकुरी, अनिसा बुध बान्तवा, राज घले मगर, अर्दिन जिमी, अनि ललिता जिमी एण्ड सबैजनालाई भन्नुभएको छ है। अर्जुन यक्खाजीलाई पनि धन्यवाद। अनि गुड नाइट एण्ड नमस्ते दाई, म पनि प्रोग्राम सुन्दैछु नि कुवेतबाट भन्नुभएको छ। शेर्पा डोमा हुनुहुन्छ, डोमा शेर्पाजीलाई पनि धेरै धेरै धन्यवाद। अनि शुभरात्री गर्दछु। अनि सरस्वतीजी, अनि विक्रम तामाङ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ। दुवैजनालाई धेरै धेरै धन्यवाद है। अनि सेवा र हजुर नमस्कार, म पनि सुन्दैछु सुना कन्दुङवा भन्नुभएको छ। नाइट विशेषमा अप्सरा खड्का, सबिना कन्दुङवा, सुनिता भण्डारी, स्वस्थानी भुजेल, अप्सरा अप्सरा, अञ्जिता, सम्झना सृजला, कल्पना विनिता, मनसुन उर्मिला, दियाली टिक, रामकृष, समीर केशव, भरत, राधिका कार्की, मीना घिसिङ, विनिता थामी, लेखक बान्तवा, रतन शमशेर थापा, युक्त प्रसाद लिम्बु, युक्त प्रसाद श्रेष्ठ, दिया लिम्बु लगायत सबैजनालाई भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि लेख्नु भएको छ सुमन गुरुङ हुनुहुन्छ, अनि गुड नाइट भन्नुभएको छ, धन्यवाद छ सुमनजी तपाईँले पनि। अनि हेलो गुड इभिनिङ, नमस्ते हजुर, आइएम सहयात्री उमेश अन्जान राई फ्रम खोथाङबाट, दादा हजुरलाई माई डियर फ्रेण्ड मुथु, अनि मिलन समर्पण, त्यसै गरी बुनु सपना मगर, दिदी बिमला मगर, दादा निमबहादुर मगर, राज घले मगर, रोशन फुलुङ राई, दादा प्रेम विश्वकर्मा, अनि प्रेम मगर, अनि रोयल सरोजको लागि, अनि जीवन चामलिङ राई, गगन तेह्र धुमे कान्छा, अनि मनको साथी जीवन कार्की, अनि मीना चामलिङ हर्पल, अनि त्यसै गरी सिम्पलको लागि टिकराम सम्झना हिरा लगायत सबैजनालाई भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि गुड नाइट नमस्ते हजुर, म टिकराम सम्झना, तीन जुरी मिडिया ग्रुपको सदस्य, रामेछाप घर भए हाल भने काठमाडौँबाट, सबैजनालाई गुड नाइट भन्नुभएको छ है। टिकरामजी तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि गुड नाइट टु अल माई फ्रेण्ड गेट विल्सन, म मी इज अल हो इज भन्नुभएको छ। चामलिङ नि अम्बिका हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि। अनि गुड नाइट भन्नुभएको छ प्रमिलाजीलाई पनि धन्यवाद है। र यति बेला अन्तिम श्रोता हामी माझमा हुनुहुन्छ, हामी उहाँसँग छोटो मिठो कुराकानी गर्दै बाहिरिनु पर्ने बेला पनि नजिकै छ। यति बेला कोही साथी हुनुहुन्छ हजुर? नमस्ते हजुर, नमस्ते हजुर, नमस्ते, नमस्कार। मखमलीजी खाना खानुभयो तपाईँले? हजुर, एकदमै पक्कै पनि खाना भएर नै कार्यक्रममा जोडेका छौँ है। भर्खरै कार्यक्रममा चाहिँ अब हामी जोडिसकेका छौँ। अनि आरामै हुनुहुन्छ नि तपाईँ? हजुर हजुर, हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि आजको दिन कस्तो भयो तपाईँको? हजुर हजुर, घर आइसे कामतिर नै व्यस्त हुनुभयो है। हजुर, अनि मौसमको अवस्था के छ त्यतातिर? हजुर हजुर, भनेपछि ए हजुर, जस जुन देख्नु भएको छ आज? ओके, ल हुन्छ, अन्तिम अन्तिममा छौँ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले? हजुर हजुर हजुर, यति बेला राघवजी हुनुहुन्छ,
1: त्यसै गरी बडा कृष्ण परिवार भाइको लागि पनि शुभ्रा दिन कामना, अनि त्यसै गरी एउटा

0: pues claro, me ayuda a hacer que la gente ya tiene que estar más importante. Antes que a dormir, salí la clase, parí la clase, volví la clase, cogí la clase, cuando se trató de estar más importante. Después de que la clase, cuando se trató de estar más importante. Antes por el fin de la clase, cuando se trató de estar más importante. Antes de que a dormir, iba a
1: ओके बाई बाई अन्तिम श्रोता हुनुहुन्थ्यो मखमली ठकुरी हुनुहुन्थ्यो सो उहाँलाई धेरै धेरै धन्यवाद छ है। अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौँ श्रोता, आज हामी निर्धारित समय सकिसकिएको छ। आज जति पनि श्रोता महानुभावहरूले हेलम्बा एफएमलाई कल गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। कल गर्नुभयो, कल लागेन अनि कल उठेन भनेर पनि उदास नहुनुहोला, भोलिको बसाइमा तपाईँहरूको कल अवश्य लाग्नेछ, कल उठ्नेछ। कल गर्नुहुने श्रोता महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद छ। अनि तिनजेलसम्म हामीलाई फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइला रमाइला यो कमेन्ट गर्नुहुने रेडियो प्रेमी सम्पूर्ण श्रोता दर्शक रूपी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। अनि तिनजेलसम्म रातिको समयमा एक घण्टाको अवधिभर गाउँ बस्तीबाट एक घण्टा हामीसँगै रेडियो सुनेर बस्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनीहरूलाई हार्दिक आभारसँगै शुभरात्रि व्यक्त गर्दछु। अनि मिठो निधरीको कामना पनि व्यक्त गर्न चाहे। अनि यो समयमा प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, एलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ग्याम्लिङ लामा। आज विक्रम सम्बत 2083 साल भदौ 4 गते बिहिबार, श्रावण शुक्ल पक्ष अष्टमी तिथि, इस्वी सन् 2026 अगस्त 20 तारीक, नेपाल सम्बत 1146 गुणलाथ। आज बिहान सूर्योदय 5:37 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:36 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरू बीच कार्य सम्पादन सम्झौता, मन्त्री र सांसदहरूको शैलीप्रति राष्ट्रपा सभापति लामिछानेको चासो, समयभित्र भएर प्रस्तुत हुन निर्देशन। आउनमा 40 लाख भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्री, बजारमा अभाव उस्तै, सरकारी निकायले अब स्वदेशी उत्पादन र सेवा प्रयोग गर्नुपर्ने। क्यामरूनमा सुन खानीमा पुरेर कम्तीमा 30 जनाको मृत्यु। र विश्वकै सर्वाधिक उचाइको मनाङ स्थित गल्फ कोर्समा 5 संस्करणको गल्फ प्रतियोगिता हुँदै। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका एक थापा गाउँ पहिरेका 9 परिवार पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिको जमिन निरन्तर भासिएपछि थापा गाउँका 9 घर परिवार पहिरोको उच्च जोखिममा परेको हो। 66 वर्षीय गणेश बहादुर थापाको परिवार करिब 2 महिनादेखि विद्यालयमा रात बिताउँदै आएको छ। राति विद्यालयमा बसे पनि बिहान खेतीपात र घरायसी कामका लागि जोखिम मोलेर घर फर्किनुपर्ने बाध्यता रहेको उहाँले बताउनु भएको छ। पहिरोका कारण जमीनमा ढाँचा फाट्नुका साथै खेतीयोग्य जमीन समेत प्रभावित भएको स्थानीयको भनाई छ। उनीहरूलाई तत्काल सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको बताइएको छ। रामेछापमा 61 वर्षीय एकल महिलामाथि जबरजस्तीकरणी भएको छ। महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा 21 वर्षीय युवक पक्राउ परेका छन्। रामेछाप नगरपालिका 4 की 61 वर्षीय एकल महिलालाई निजकै घरमा जबरजस्तीकरणी गरी फरार रहेको आरोपमा युवक पक्राउ परेका हुन्। घटनामा संलग्न भएको आरोपमा सुनसरी घर बताउने अन्दाजी 21 वर्षीय प्रेम विसुङखेलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ। विसुङखे लिखु वृहत खानेपानी आयोजनामा मजदूरको रूपमा काम गर्दै आएका थिए। घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय धोबी डाँडाबाट खटिएको टोलीले हिजो पक्राउ गरेको हो। प्रहरीका अनुसार ती महिलामाथि मंगलबार जबरजस्तीकरणको घटना भएको हो। पक्राउ परेका विसुङखेमाथि थप अनुसन्धान भइरहेको छ। साझा खबरमा राष्ट्रिय खबर। चालू आर्थिक वर्षमा सम्पादन गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री परिषदका सदस्यहरूबीच कार्य सम्पादन सम्झौता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरी सम्झौता पत्र आदान प्रदान गरेका छन्। सरकारको प्राथमिकतामा रहेका सुशासन, सामाजिक न्याय र समृद्धिका लक्ष्यहरू हासिल गर्ने उद्देश्यसहित उक्त सम्झौता गरिएको हो। सोही अवसरमा प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि चालू आर्थिक वर्षको कार्य योजना र प्रशासनिक प्रभावकारिताका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब वृद्धि गर्ने निर्णय गरेको छ। निर्णय अनुसार अब संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। त्यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट 38,230 रूपियाँ कायम गरिएको छ। यसै गरी इसिरी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप गरिएको छ। नयाँ व्यवस्था अनुसार इसिरी सहजकर्ताको मासिक पारिश्रमिक
12,000 रूपियाँबाट 17,000 रूपियाँ, विद्यालय सहयोगीको 10,000बाट 15,000 रूपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000बाट 20,000 रूपियाँ पुगेको छ। मन्त्री परिषदको हिजोको बैठकले महत्वपूर्ण अन्य 11 विषयमा पनि निर्णय गरेको छ। बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाको लागि जापान सरकारबाट प्राप्त हुने करिब 2,73 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ। यसै गरी भारतमा हुने सीमा व्यवस्थापन सम्बन्धी जोइन्ट वर्किङ ग्रुपको 44 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको छ। यसै गरी संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई पठाउने निर्णय पनि गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि आग्रह गरेको छ। मन्त्री परिषदको कार्यालयले हिजो परिपत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेश स्थित नेपाली नियोगहरू सहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन आग्रह गरेको छ। सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रही ती प्रावधानहरूको पुनः कार्यान्वयन सुनिश्चित गर्न यो कदम चालिएको प्रधानमन्त्री तथा मन्त्री